0: सेना सड़कमा उत्रिँदा समेत परिस्थिति नियन्त्रणमा आएन। तनाव साम्य हुनुको सट्टा अन्य जिल्लामा समेत फैलियो। दुई समूहको विवादबाट शुरू भएको सुनसरीको तनाव व्यवस्थापन गर्न गृहमन्त्रीले शुरूमा कर्फ्यू आदेश दिएका थिए। सुरक्षा अधिकारी हेरफेर र परिचालनलाई प्राथमिकता दिएका थिए। तर तनाव साम्य हुनुको सट्टा अन्य जिल्लामा समेत फैलियो। बल प्रयोग असफल भएपछि घटनाको पाँचौं दिन तराई मधेस झरेर संवादमा उनी आफै सक्रिय बनेका छन्। उनले मधेस शान्त नभएसम्म काठमाडौँ नफर्किने अडान नै लिएका छन्। उनले भनेका छन् धेरै वर्ष अगाडिदेखि यस किसिमका समस्या भइरहेका रहेछन्। त्यसअनुसार सुरक्षा निकायबाट ब्रिफिङ पनि भएको थियो। घटना हुने बित्तिकै स्थिति आकलन गरेर योजना बनाएर काम गरिरहेका थियौं। देशलाई धार्मिक युद्धतिर धकेल्न खोज्नेहरूको नाम सूची तयार पारेर रणनीति बनाउनु पर्यो। देशमा थप तनाव नफैलियोस् भनेर रणनीति बनाउँदै थियौं तर साम्य नभएपछि पीड़मै खटिनु पर्यो उनले भनेका छन्। सुरक्षा रणनीति बदलेर संवादमा उत्रिए गृहमन्त्री शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: मुलुकका विभिन्न स्थानमा पछिल्लो समय देखिएको धार्मिक तथा जातीय तनावलाई कम गर्दै सामाजिक सद्भाव कायम राख्न देशभर नागरिक स्तर र राजनीतिक दलहरूबाट शान्ति र्याली तथा सभाहरू आयोजना गरिएका छन्। गत साउन 10 गते सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच भएको झडप र त्यसपछिका घटनाले तराईका केही जिल्लामा असहज परिस्थिति सिर्जना गरेपछि देशैभरबाट सहिष्णुता र एकताको सन्देश प्रवाह हुन थालेको हो। सुनसरीको झडपमा परि दुईजनाको मृत्यु भएको थियो। यसै गरी सिराहामा उत्पन्न धार्मिक द्वन्द्वलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली लागेर थप एकजनाको निधन भएपछि तराईका जिल्लाहरूमा सुरक्षा स्थिति तनावपूर्ण बन्न पुग्यो। यी घटनाहरू पश्चात केही क्षेत्रहरूमा निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था आयो र सामाजिक वातावरण निकै असहज बन्न पुग्यो। यही पृष्ठभूमिमा समाजमा विभाजन र द्वेष फैल्याउने प्रयासलाई विफल पार्न शनिबार देशभर विभिन्न सद्भावमूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। सामाजिक सद्भावका लागि ठाउँ ठाउँमा शान्ति र्याली शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: बैंकिङ भन्ने बित्तिकै अधिकांशको मानसपटलमा एउटै दृश्य आउँछ। पैसा जम्मा गर्ने, चेक साट्ने र धितो राखेर ऋण लिने संस्था। तर पछिल्लो वर्षहरूमा नेपाली बैंकीहरूले यो परम्परागत पहिचान बदल्दै लगेका छन्। बैंकहरू सर्वसाधारणसँग निक्षेप संकलन गरी उद्यम व्यवसाय गर्नका लागि ऋण दिने परम्परागत भूमिकाबाट क्रमशः बाहिर निस्किन थालेका छन्। केही वर्ष यता बैंकरहरूले उद्यमशीलता विकास, स्टार्टअप प्रवर्धन, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि तथा रोजगारी सृजनालाई समेत आफ्नो कार्यक्षेत्रको हिस्सा बनाउन थालेका छन्। ग्लोबल आईएमई बैंकले असार अन्तिम साता ग्लोबल आईएमई उद्यमशीलता कार्यक्रम घोषणा गरेको छ भने नबिलले नेपालमा बैंकिङ क्षेत्रबाट व्यवस्थित रूपमा उद्यमशीलता विकास कार्यक्रमको थालनी गरेको छ। त्यस्तै प्रभु बैंकले पनि उद्यमशीलतालाई प्रत्यक्ष रूपमा उच्च शिक्षासँग जोड्ने मोडल अघि सारेको छ। वित्तीय सेवाबाट उद्यमी उत्पादनसम्म शीर्षकमा आजको आर्थिक अभियानमा यो खबर छ।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸੱਚੀ ਲਈ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰੇਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪੇਸ਼ਮਾ ਬੈਂਕਿੰਗ।
1: ए भतीज तो एकाएक शाकाहारी भैंसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजार में जति पनि तागतिलो खानेकुरा छदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेपाल कम्युनिष्ट पार्टी एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा जुटेको छ। कांग्रेस नेतृत्वको सरकारलाई एमाले दिएको समर्थन फिर्तासँगै सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको जोर घटाउ शुरू भएको छ।
7: कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पदभार ग्रहण गरेको दिन तीन दिन बितिसक्दा पनि मन्त्री परिषद विस्तारको सुरसार देखिएको छैन। हालसम्म सत्तारूढ़ दल नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बीच मन्त्रालय भागवण्डा टुंगो लाग्न सकेको छैन। शाही एमालेको समर्थनमा गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
6: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न समस्याग्रस्त सहकारीका बचतकर्तालाई हालसम्म 61 करोड़ रूपियाँ फिर्ता तथा मिलान गरेको छ। समितिले गत आर्थिक वर्षमा मात्र करिब 11,000 बचतकर्तालाई 21 करोड़ रूपियाँ नगद फिर्ता र 40 करोड़ बचत मिलान गरेको जनाएको छ।
7: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो तथा प्रभावकारी सुनवाईका लागि समर्पित इजलास गठन गर्ने सर्वोच्च अदालतलाई औपचारिक रूपमा अनुरोध गरेको छ। मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई बुझाउँदै सहकारी ठगीका मुद्दाको बढ़दो चापलाई ध्यानमा राखी विशेष इजलास आवश्यक रहेको औल्याएको हो।
6: धान बाली गोड्ने मुख्य समयमा पनि बाँकीमा रासायनिक मलको अभाव चर्किएपछि किसान बिहानैदेखि सहकारीको गेटमा लाइन बस्न बाध्य छन्। घण्टौ पालो कुरै पनि मल नपाएर रित्तै फर्किनु परेको भन्दै किसानले सरकारसँग तत्काल आपूर्ति व्यवस्था सहज बनाउन माग गरेका छन्।
7: ग्रामीण अर्थतन्त्रसँग जोड़िएको बाँस पछिल्लो समय गाउँघरमा रोप्ने चलन हराउँदै गएको छ। केही वर्ष पहिलेसम्म बाँझो जमीन खेतबारीका कान्लामा रोपिने बाँस अचेल समय मा रोप्न छोड़िएको छ। पछिल्लो केही दिनदेखि प्लास्टिक जन्य सामग्री उत्पादन हुन थालेपछि बहु उपयोगी वनस्पति बाँसको प्रयोगमा समेत कमी आउन थालेको हो।
6: मौसमले साथ दिँदा यो वर्ष धान रोपाई गत वर्षभन्दा धेरै भएको छ। कृषि विभागले तथ्याङ्क अनुसार देशभर 92.57% रोपाई भएको छ। अहिलेसम्म गत वर्षको भन्दा 9% धेरै रोपाई भएको कृषि विभागले जनाएको छ। गत वर्ष साउन 18 गतेसम्ममा देशभर 83.93% मात्र धान रोपाई भएको थियो। यो वर्ष गत वर्षभन्दा मध्य प्रदेशमा धेरै रोपाई भएको छ।
7: भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन। आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो तर आयोजनाको स्वीकृति गत 31 जूनमै सकिए पनि अहिलेसम्म नवीकरण हुन सकेको छैन।
6: अब शेयर बजार लगातार कारोबार दिन घटेको शेयर बजार शुक्रबार भने बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार शुक्रबार नेप्से परिसूचक 12.96 अंक अर्थात 0.48% बढ़ेर 2685.54 अंकमा बन्द भएको छ। यसअघि गत सोमबारदेखि बिहिबारसम्म शेयर बजार घटेको थियो। शुक्रबार कारोबार रकम पनि बढ़ेको छ। अघिल्लो कारोबारको दिन 3.38 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा शुक्रबार 3.75 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ।

0: आपको एकमात्र डीटीएच के बाद डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरानले आफ्नो रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कड़ा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ। शनिबार वक्तव्य जारी गर्दै इरानको युद्धकालीन सैन्य कमाण्डका प्रमुख मेजर जनरल अली अब्दुल्लाले अमेरिकाले पश्चिम एसिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रामक कदम चालिरहेको आरोप लगाएका छन्। अमेरिकाले पूर्ण रूपमा क्षेत्रीय युद्धको आगोलाई तीव्र गतिमा बढ़ावा दिइरहेको छ। अब्दुल्लाले भनेका छन् अमेरिकाले पश्चिम एसियाका क्षेत्रका देशहरूको पूँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको उनको आरोप छ। उनले अमेरिकाको स्वार्थपूर्तिका लागि काम गर्ने पश्चिम एसियाका सबै देशमाथि इरानले आक्रमण गर्ने चेतावनी समेत दिएका छन्।
4: अब खेल र खेलाड़ीका खबर। विश्व एसियन गेम्सका लागि छनौट चरण पार गरिसकेको नेपाली ई स्पोर्ट्स पब्जी मोबाइल टोली संघीय विवादका कारण प्रतियोगितामा सहभागी हुने नहुने अन्यलमा परेको छ। सम्बन्धित निकायबीचको असमझदारीले पाँच खेलाड़ीको एसियन गेम्स यात्रा नै संकटमा परेको भन्दै खेलाड़ी र व्यवस्थापकीय पक्षले तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन्।
3: अब विचार तथा दृष्टिकोण। एआई युगमा शिक्षा शीर्षकमा रवि प्रसाद बरालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। आज एआई ज्ञानलाई विवेक अनुसन्धान र नव प्रवर्तनमा रूपान्तरण गर्ने शक्तिशाली साधन बन्दै गएको छ। प्रख्यात शिक्षाविद जोन डिबेले भनेका थिए, हामीले आज पनि हिजोकै तरिकाले पढ़ायौं भने हामीले हाम्रा बालबालिकाको भविष्य लुटिरहेका हुन्छौं। कृत्रिम बुद्धिमताको युगमा यो भनाई झन सान्दर्भिक बनेको छ। एआईको उद्देश्य शिक्षकलाई प्रतिस्थापन गर्नु होइन, शिक्षक सिकाईलाई थप गुणस्तरीय समावेशी र भविष्यमुखी बनाउनु हो। नेपालले डिजिटल पूर्वाधार, शिक्षकको क्षमता विकास, समय अनुकूल पाठ्यक्रम, स्थानीय भाषामा डिजिटल सामग्री र एआईको नैतिक प्रयोगमा प्राथमिकता दिन सके ज्ञान सिप र नव प्रवर्तनमा आधारित समृद्ध नेपालको निर्माणमा एआई महत्वपूर्ण सहयात्री बन्न सक्छ।
4: संस्कृत बाङ्मय र एआईको समन्वय शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। संस्कृत बाङ्मयका हरेक विधामा एआईको उपयोग गर्न सकिन्छ। दर्शनको विश्लेषण र मन्थनमा पनि एआईको उपयोग हुन सक्छ। यसै गरी साहित्य, संगीत, धर्मशास्त्र, नीतिशास्त्र, इतिहास, पुराण, तन्त्र लगायतका यावत विषयमा एआईको साथ लिएर उच्चतम ज्ञान आर्जन गर्न सकिन्छ।
3: त्यस्तै चञ्चल राजनीतिको चक्रव्यूह शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छ। कोशी र मधेसमा फैलिएको साम्प्रदायिक दंगापछि प्रधानमन्त्री बालिन केही सचेत देखिएका छन्। दंगापछि राष्ट्रपति रामचन्द्र पौडेलसँगको उनको भेटघाटले निरन्तरता पाउला वा नपाउला यो बेग्लै विषय हो। साम्प्रदायिक दंगाका सन्दर्भमा उनले मधेसका केही स्थापित नेताहरूसँग विचार विमर्श गरेका छन्। यो राम्रो विषय हो। नेपाल जस्तो चौतर्फी संकट र अभावले घेरिएको देशको शासन चलाउनु सजिलो काम पक्कै होइन। पोहोर साल भदौको जेएनजी विद्रोहपछि नेपाली सेना, सर्वोच्च अदालत, निर्वाचन आयोग र अन्य संवैधानिक निकायका प्रमुख बालिन्द्र शाहको व्यक्तित्वको आकर्षणमा फँसेका छन्। उनको व्यक्तित्व आकर्षक पनि छ र कुटिल पनि। सामरिक महत्वका देशहरूलाई आफ्नो कब्जामा पार्ने शक्ति राष्ट्रहरूको शक्ति र सत्ता विस्तारको खेलमा श्रीलंका र बंगलादेशपछि नेपाल परेको छ। नेपालले आफूलाई यो खेलबाट कसरी पृथक राख्न सक्छ? यो चञ्चल राजनीतिको चक्रव्यूहबाट नेपाल कसरी उम्किने हो?
4: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नमस्कार, राजधानी श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने पनि त्यहाँबाट पनि हामी प्रत्यक्ष रूपमा एकैसाथ आइरहेका छौं भने युट्यूब च्यानल नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जका साथै अन्य धेरै डिजिटल प्लेटफर्महरू र विभिन्न एप्सहरूबाट पनि नेपाली नेटवर्कको नेपाली बहस तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका बारेमा बहस र चर्चा गर्ने गर्दछौं। विशेष गरी नेपाली बहसलाई धेरै नेपालीहरूले एक बिहानै सुन्नुहुन्छ र हामी नयाँ कुराहरूको खुलासा गर्ने गर्दछौं, नयाँ विषयवस्तुहरूमा चाहिँ छलफल बहस गर्ने गर्दछौं र आज विशेष गरी तपाईँलाई जानकारी दिँदैछौ हिमालमै कीर्तिमानी, हिमालमै अस्ताए निम्सदाई, विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पूर्जा निम्सदाई सहितको टोली पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा बिहिबार हिम पहिरोमा परि सम्पर्क विहीन भएको थियो। ब्रड पिकमा नेपालले गुमायो कीर्तिमानी पुस्ता। आदरणीय श्रोता, यो एउटा साहसिक खेल हो, यो एउटा साहसिक यात्रा हो जहाँ चाहिँ 8000 भन्दा माथिका 14 हिमाल 6 महिनामा चढ्नु चान्चुने कुरा थिएन, तर असम्भव केही छैन। यदि इच्छा शक्ति भयो भने सम्भव छ सबै कुराहरू भनेर निम्स दाईले देखाएको यो अटुट साथ र अटुट यात्रा आजबाट अस्तिबाट नै यसमा ब्रेक लागेको छ। तैपनि कीर्तिमानी नायकको अन्तिम आरोहण बनेको छ ब्रड पिक र नेपाल सरकार लगायत धेरैले चाहिँ निम्सलाई यतिखेर सम्झिएका छन् जसले देशलाई विश्वमाझ चिनाउने एउटा अठोट लिएर अगाडि बढ़ेका थिए र जसले देशलाई विश्वमाझ चिनाए र अन्तर्राष्ट्रिय मीडियाहरूका प्रमुख हेडलाइन बने निम्सलाई। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ र उहाँको मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: को नेताका रूपमा घोषणा गर्दै स्पष्ट सन्देश दिएका छौं हामी बीच एकता छैन भन्ने टीका टिप्पणीलाई यो निर्णयले अन्त्य गरेको छ निधिले भन्नुभयो नयाँ पार्टी गठन बारे भने साउन 29 को राष्ट्रिय भेलाले निर्णय गर्ने उहाँले स्पष्ट पार्नुभयो अहिलेसम्म नयाँ पार्टी खुलिसकेको छैन पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार 14 महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा पूर्व महामन्त्री शशांक कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो हिजो चुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राजनैतिक सांगठनिक विधान संशोधन आर्थिक नीति तथा प्रचार प्रसार लगायत 16 समिति गठन गरिएको छ पत्रकार सम्मेलनमा शशांक कोइरालासँगै पूर्व उपसभापति विमलेन्द्र निधि प्रकाशमान सिंह पूर्व महामन्त्री कृष्ण सिटौला नेता एनपी साउद मीन विश्वकर्मा लगायत सहभागी हुनुहुन्थ्यो सभापति शेरबहादुर देउवा विदेशमा रहेकोले उपस्थित हुनुभएन भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला अनुपस्थित रहनुभयो शेखर कोइराला निकट नेता केदार कार्कीले वर्तमान राष्ट्रिय परिस्थिति र कांग्रेसको कमजोर बन्दै गएको राजनैतिक प्रभावलाई ध्यानमा राख्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभएको छ अहिले कांग्रेसको अन्तरपार्टी सरकारसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभाव सबै कमजोर देखिएको छ पार्टी एक भयो भने त्यसको लाभ कांग्रेसलाई मात्र होइन राष्ट्रलाई पनि पुग्छ सभापति गगन थापासँग अझै पनि पार्टीलाई एकताबद्ध गर्ने अवसर रहेको टिप्पणी गर्दै उहाँले सभापतिलाई यो अन्तिम गोल्डेन चान्स हो भनेर भन्नुभएको छ कांग्रेस विभाजन औपचारिकतामा मात्र बाँकी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
4: विश्वका 8000 मीटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ कृतिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो हिजो सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा भएको हिम पहिरोपछि निर्मल पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौ भनेको छ साथै दुर्घटनामा अभियानका अरू सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिम पहिरोमा परेको हो पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याबु शेर्पाले हिम पहिरोपछि ट्रयाकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको ठाउँबाट फेरि केही सरेको देखाएको बताउनु भएको थियो तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपरान्न पूर्जाको निधन भएको पुष्टि गरेको हो यसैबीच पूर्जाले आफ्नो जीवनको धेरै समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई चुनौती दिँदै बिताउनुभयो दृढ इच्छा शक्ति र सकारात्मक सोच भए असम्भव पनि सम्भव हुन्छ भन्ने विश्वास उहाँको जीवनको आधार थियो कान्तिपुरमा खबर छ
3: पर्सा बारा चितवन र नवलपरासीमा गैराती ठूलो वर्षा भएको छ पर्सा कोठोरी बाराको सिमरा नवलपरासीको नवलपुर सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै पर्सा कोठोरीमा झण्डै 154 मिलिमिटर वर्षा मापन भएको छ त्यस्तै बाराको सिमरामा 144 र नवलपरासीको सीतापुरमा 140 मिलिमिटर वर्षा मापन भएको छ चितवन सहित अरू एक दुई ठाउँमा पनि ठूलो पानी परेको छ बाढ़ी पूर्वानुमान महाशाखा खाले ठूलो पानी परेका क्षेत्रमा आज बिहानैसम्म सतर्कता अपनाउन आग्रह गरेको छ कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ आज दिउँसो पनि कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ
4: काया कैरनमा सातै प्रदेशमा सुविधा सम्पन्न जलनोपचार केन्द्र स्थापना गर्नको लागि चुनौती र सम्भावना बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
6: NBL सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: It's a goal! Himstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunuhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV! Uhi celebration! Harek generation!
9: Himstar for a complete home.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तराई मधेसको अवस्था सामान्य बन्दै सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो, कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निर्मल पूर्जाको निधन, पर्सा बारा चितवन र नवलप्रासीमा गैराती ठूलो वर्षा, आज पनि केही ठाउँमा मुसलधारले पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1 लाखदेखि 10 लाख रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र प्रत्येक 15 दिनमा 10 लाख रूपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको छ। पसलबाट वस्तु वा सेवा खरिद गर्दा कर बीजक अर्थात बिल लिने अन्तिम उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 लागू भएको हो। आन्तरिक राजस्व विभागले गएको साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकको आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था कार्यान्वयन गर्दै सहभागी हुन आह्वान गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीले केही प्राविधिक पक्ष मिलाएर छिट्टै 1 देखि 15 साउनसम्म दर्ता भएका योग्य बीजकको आधारमा विजेता घोषणा गर्ने बताउनुभयो। विभागले हिजो सार्वजनिक सूचना मार्फत नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। डिजिटल माध्यमबाट भुक्तानी गर्ने उपभोक्ता भने स्वत कार्यक्रममा समावेश हुने भएकाले उनीहरूले छुट्टै विवरण प्रविष्ट गर्नुपर्ने छैन। सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम संचालनमा ल्याएको हो। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 संचालनका लागि छुट्टै अनलाइन पोर्टल संचालनमा ल्याएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कूपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा प्रविष्ट विवरण प्रविष्ट गरेपछि उपहार कूपन स्वत उत्पन्न हुनेछ। यो कूपनमा रहेको नम्बर लक्की ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकोले छुट्टै विवरण भर्नुपर्ने छैन। विभागले स्पष्ट, वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
4: जलनका बिरामीले प्रदेशमै विशेषज्ञ उपचार पाउने व्यवस्था मिलाउन सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिएसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसबारे आवश्यक छलफल थालेको छ। यस्ता सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापनाको लागि चुनौती र सम्भावना बारे साथी सम्झना महर्जनले कीर्तिपुर अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीलाई सोध्नु भएको छ।
10: जलनको उपचारको लागि जुन नेतृत्व लिनुपर्ने जलन सर्जनहरूको अथवा प्लास्टिक सर्जनहरूको अभाव नै छ अहिले, र त्यो ठाउँमा एउटा टोली पनि हुनुपर्छ, उपचार गर्ने एउटा टोली हुनुपर्छ, डाक्टरले मात्रै सक्दैन, र टोलीहरू पनि खडा गरिएको चाहिँ छैन, त्यो पनि गर्नुपर्ने छ।
11: सबैभन्दा अहिले खड्किएको विषय जनशक्ति अभाव मात्रै हो कि पूर्वाधार र प्रविधि पनि हो?
10: प्रविधि त अब अहिले हामीले एक्जिस्टिङ प्रविधिमा पनि धेरै बिरामीहरूको उपचार गर्न सकिन्छ, होइन, अब त्यसलाई अब अत्याधुनिकरण गर्नलाई अब समय पनि लाग्छ, स्रोत साधन पनि धेरै नै लाग्छ। पूर्वाधार पनि कतिपय अस्पतालहरूमा वार्डहरू छुट्याइराखेको नै छ, त्यसमा चाहिँ अब थोरै लगानीमै हामीले पूर्वाधारमा व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ।
11: विशेष गरेर संघ प्रदेश र पालिका बीचको समन्वय चाहिँ कतिको महत्वपूर्ण छ त यो सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न?
10: त्यो पनि महत्वपूर्ण हुन सक्छ, किन भन्दाखेरि हामीले एउटा स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल अनुसार चाहिँ चार तहको जलन उपचार सेवाको परिकल्पना गरेका छौँ। नेपाल सरकारले भनेको कम्तीमा दुईदेखि तीन तेस्रो तहको चाहिँ अस्पतालको कुरा गरेको हुनुपर्छ। प्राथमिक तहको जलन उपचारको सेवा चाहिँ हामीले गाउँ गाउँमै पुर्याउनुपर्छ, हरेक बिरामीले दुई घण्टाभित्रमा प्राथमिक उपचार र प्रारम्भिक उपचार 24 घण्टाको पाउनुपर्छ, गाउँ गाउँमै गएर दिनको लागि हामीले तयारी गरिरहेका छौँ त्यतिपुर अस्पतालबाट। र अहिले नेपाल सरकारले गर्न थालेको चाहिँ दोस्रोदेखि तेस्रो तहको जलन उपचार केन्द्रको सञ्चालनको लागि चाहिँ एउटा जलन उपचार टोली खडा गर्नुपर्छ, र त्यो टोलीमा चाहिँ सर्जनको नेतृत्वमा 3-4 जना हामीले नर्सहरूलाई पनि तालिम दियौं भने, 1 महिना तालिम दियौं भने उहाँहरूले मफसलमा धेरै जसो बिरामीहरूलाई त्यही नै उपचार गर्न सक्नुहुन्छ, र काठमाडौँ आउनुपर्ने बिरामीको संख्या धेरै नै घट्छ।
11: सरकारलाई तपाईँले सुझाव दिनु पर्दाखेरि बुँदागत रूपमा के सुझाव दिनुहुन्छ?
10: प्राथमिक उपचार राम्रो भएन भने त्यो बिरामीलाई तपाईँले नेपालमा जतिसुकै राम्रो अस्पताल खोले पनि बचाउन सक्नुहुन्न, र विदेशी पुर्याए पनि बचाउन सक्नुहुन्न। त्यस कारणले गर्दाखेरि जुन सुरुको 24 घण्टाको उपचार एकदमै महत्व छ, त्यसलाई पनि हामीले छोड्न मिल्दैन, होइन, र त्यसको साथसाथै अब अहिले चाहिँ अब यो चाहिँ जुन अब प्रादेशिक रूपमा अस्पतालहरू खोल्ने कुरा छ, त्यसलाई चाहिँ अब नेपाल धेरै सानो देश हो, अब जलनको बिरामी पनि धेरै एकदमै धेरै चाहिँ होइन, अस्पताल उपचार चाहिने बिरामीहरू सरकारको तथ्याङ्क भन्दा लगभग 10% अथवा 20% भन्दा बढी छैन, गम्भीर जलन भएको बिरामीहरू अस्पताल उपचार चाहिने बिरामीहरू त्योभन्दा धेरै छैनन्। त्यस कारणले गर्दाखेरि त्यस्तो बिरामीहरूलाई हामीले चाहिँ काठमाडौँमै पनि राम्रो जलन उपचार केन्द्र हामीले स्थापना गरेर ट्रान्सपोर्टको व्यवस्था मिलाउने हो भने त्यो नेपाल जस्तो सानो देशको लागि असम्भव त छैन, तर नेपाल सरकारले अब प्रादेशिक अस्पतालहरूमा जलनको उपचार केन्द्रहरू खोल्ने भनेर भनिसकेपछि हामीले त्यसलाई हामीले आत्मसात गरेर त्यो अनुसार सहयोग गर्नु चाहिँ हाम्रो कर्तव्य पनि हुन्छ। पहिलो प्रायोरिटी चाहिँ हाम्रो चाहिँ प्राथमिक उपचार गाउँ गाउँमा चाहिँ बिरामीहरूले 2 घण्टाभित्र पाउनु पर्यो, र उहाँहरूलाई चाहिँ छनौट गरेर कुन लेभलको अस्पतालमा पुर्याउने भन्ने त्यस्तो ट्रान्सपोर्ट सिस्टम चाहिँ हामीले गर्न सक्यौं, र जलन उपचार कोष पनि हामीले स्थापना गर्न सक्यौं भने जलनको समस्या समाधान गर्न धेरै गाह्रो हुँदैन।
4: उहाँ हुनुहुन्थ्यो कीर्तिपुर अस्पतालका निर्देशक डाक्टर किरण नकर्मी। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
13: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
12: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशी को कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथानी बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा सरकार किसान र कृषि क्षेत्रका सरकारवालाले कोदोको संरक्षण उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। कोदो बाली संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मूल नारासहित हिजो मनाएको दिवसमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोदो नेपालको ऐतिहासिक सांस्कृतिक तथा खाद्य प्रणालीसँग जोड़िएको महत्वपूर्ण बाली रहेको बताउनुभयो। कृषि तथा पोषण विज्ञ कृष्ण धितालका अनुसार कोदोमा क्याल्सियम आइरन प्रोटीन र रेशा प्रशस्त मात्रामा पाइन्छ। चामल र गहुँको तुलनामा बढ़ी पोषक तत्व भएकोले बाल बालिका गर्भवती महिला र ज्येष्ठ नागरिकका लागि समेत उपयोगी मानिन्छ। नेपालमा अझै कुपोषण चुनौतीका रूपमा रहेकाले कोदोको उत्पादन र उपभोग बढ़ाउन सके स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने धितालले बताउनुभयो। पछिल्लो समय कोदोको पोषण र औषधीय गुणबारे जनचेतना बढ़दै गएको आयुर्वेदिक चिकित्सक डाक्टर मनोज चौधरीले बताउनु भएको छ। अहिले शहरका होटल रेस्टुरा र खाद्य उद्योगहरूले समेत कोदोलाई नयाँ रूपमा प्रस्तुत गर्न थालेका छन्। सुपर फूड बन्दै कोदोको परिकार शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटामा आप्रवासी प्रवेश गरेको विषयमा छलफल गर्न युरोपेली संघ ईयूले आपतकालीन बैठकको आह्वान गरेको छ। स्पेन र अरू सदस्य देशहरूबीच तनावपूर्ण अवस्थापछि युरोपेली संघले सेउटामा देखिएको आप्रवासी संकटबारे छलफल गर्न तत्काल आपतकालीन बैठक आयोजना गर्न लागेको बीबीसीले जनाएको छ। मोरक्कोबाट झण्डै 60,000 आप्रवासी स्पेनको भागमा प्रवेश गरेपछि 22 सदस्य देशहरूले समन्वयात्मक कदम चाल्न र युरोपेली संघको बाह्य सीमालाई सुदृढ़ बनाउन आह्वान गर्दै संयुक्त पत्र जारी गरिसकेका छन्। स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन्। यो घटनामा ज्यान गुमाउनेको संख्या कम्तीमा 67 पुगेको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको बताउनु भएको छ।
6: अब खेल खबर। साफ च्याम्पियनशीप सन् 2026 को ड्र हिजो सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ, तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4 देखि 17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला दुवै देशले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उप महानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसीको 13 बैठक 27 देखि 29 साउनसम्म भारतको लखनऊमा आयोजना हुने भएको छ। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्व रहेका बाउन्डी वर्किङ ग्रुप बीडब्ल्यूजी, उपमहानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसी र प्रमुख जिल्ला अधिकारी सीडीओको नेतृत्वमा फिल्ड सर्वे टीम एफएसटी छन्।
6: नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मजदात रहेको दावी गरिरहेकै बेला बजारमा 10 दिनदेखि ग्यासको अभाव देखिएको छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भने डिपो संचालकहरूले उद्योगबाट ग्यास लिन आएको बताउँछन्, जसले आपूर्ति व्यवस्थापनमा उद्योगी संघको सम्भावित मिलिमतोबारे प्रश्न उठाएको छ। बजारमा अभाव देखिएपछि नेपाल आयल निगमले टेकुमा रहेको कार्यालयबाट पनि ग्यासको बिक्री वितरण शुरू गरेको छ। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत गरेसँगै ग्यासको अभाव देखिएपछि निगमले हिजोदेखि टेकु स्थित कार्यालयबाट ग्यासको बिक्री शुरू गरेको हो। अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छ।
5: सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। जलवायु परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकार नीति परिमार्जन गरेर संघ प्रदेश र पालिकाको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारीमा पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: नेपाल धितोपत्र बोर्डले नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। बोर्डले अनुशासन सहितको विकास, इमानदारीता सहितको नवीनता र स्थायित्व सहितको वृद्धिका लागि भन्दै नियामकीय रूपरेखा सार्वजनिक गरेको हो। यसमा नेपाली शेयर बजारमा मार्जिन लेण्डिङ, धितोपत्र सापटी तथा उद्योग सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ, सर्ट सेलिङ र डेरिभेट्स जस्ता विषयहरू कसरी अगाडि बढ़ाउने भन्ने विषय उल्लेख गरिएको खबर कारोबार दैनिकले छापेको छ।
5: दिन प्रतिदिन मानसिक स्वास्थ्य समस्या र रोगीहरूको संख्या बढ़दै गइरहे पनि कोशी प्रदेश सरकारले भने नीति बनाउन, उपचार र सचेतनाका लागि बजेट विनियोजन गर्न व्यवस्था गर्दै आइरहेको छ। कोशी प्रदेशमा न मानसिक स्वास्थ्य नीति छ, न उपचार र सचेतनाका लागि बजेट नै विनियोजन हुने गरेको छ। सामाजिक विकास मन्त्रालय मार्फत विद्यालयमा नर्स र केही मनोविमर्शकर्ताहरूलाई अभिमुखीकरण गराउने गरे पनि प्रदेशको स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा मानसिक स्वास्थ्य नपरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: किसानलाई सरकारले दिने सेवा सुविधा, अनुदान लगायतका विषयलाई पारदर्शी बनाउने उद्देश्यले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 साल फागुनमा किसान सूचीकरण कार्यक्रम उद्घाटन गर्नुभएको थियो। कार्यक्रम उद्घाटनपछि अहिलेसम्म देशमा 5 सरकार बने तर किसान सूचीकरणको कार्यक्रम पूरा भएको छैन, न त किसानले परिचय पत्र पाउन सकेका छन्। 5 सरकारले गर्न नसकेको किसान सूचीकरण शीर्षकको खबर कारोबार दैनिकले छापेको छ।
5: हेटौडामा निर्माण हुने बागमती प्रदेश सरकारको एकीकृत प्रादेशिक प्रशासनिक केन्द्रका लागि रूख कटान र ठेक्का प्रक्रिया सँगसँगै अघि बढ़ने भएको छ। प्रदेशकी भौतिक पूर्वाधार विकास मन्त्री विनु रायमाझीले हेटौडा उपमहानगरपालिका 16 र 17 प्रस्तावित निर्माण स्थलको निरीक्षण गर्दै प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको थियो।
6: शेयर बजारको निरन्तर घट्दो लय कहिले फर्कन्छ अनुमान लगाउन गाह्रो छ। आशय आशामा रहेका लगानीकर्तामा भरोसा र आत्मबल बढ़ेको देखिँदैन। सरकार गठनको चौमास बितिसकेको छ। गएको चैत 12 गते 2950 अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से 265 तल झरेको छ। त्यसबेला 50.9 अर्बमा रहेको शेयर बजार पूँजीकरणमा लगभग 4 खर्बले गिरावट आएको छ। प्रधानमन्त्रीले सक्रियता देखाउँदा पनि शेयर बजार घट्दो लयमा शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
5: कुरा फुस्कियो उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: तराई मधेसको अवस्था सामान्य बन्दै सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो।
5: कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख, विभाजन भएमा समग्र राष्ट्रिय राजनीतिक दिशामै प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाई।
6: बिल लिँदा नगद उपहार पाइने सरकारी योजना शुरू, राजस्व विभागको छुट्टै अनलाइन पोर्टलमा बिल पेश गरेर पुरस्कार दावी गर्न सकिने।
5: स्पेनमा आप्रवासी प्रवेश गरेको बारे छलफल गर्न ईयूद्वारा आपतकालीन बैठकको आह्वान, सबैजसो फर्किसकेका स्पेनी अधिकारीको भनाई।
6: र साफ च्याम्पियनशीपको ड्र सार्वजनिक, प्रतिबन्धको कारण नेपाललाई समावेश गरिएन।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। तराई मधेसमा उत्पन्न तनाव कम गर्न प्रधानमन्त्रीले बेलैमा पहल नगरेको जनगुनासोसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे सोफामा सुतेर मोबाइल हेर्दैछन्। बाहिरबाट लौन आगो निभाउनु पर्यो भनेर गुहार मागेपछि उनी भन्दैछन्, पहिला मेरो मूड चल्नु पर्यो, त्यसपछि स्टाटस लेखाउँला, अनि बल्ल आगो निभाउने कुरा सोचौंला। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं।

आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन्छ।

0: उत्तम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 4 30
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 0 13
1: सरिता थारू 98 6 79 0 56 12 तथा प्रसार प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 0 30 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

नमस्कार, सामुदायिक रेडियो आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। सामाजिक सद्भावमा संवेदनशील हुन

0: मुख्यमन्त्री आचार्यको निर्देशन लुम्बिनी प्रदेशमा सुरक्षा परिषदको बैठक दूरदर्शनबाट पुनर्जीवनतर्फ युवा कपिलवस्तुका दुई पुनर्स्थापना केन्द्रले बदल्दै संयोगको जीवन थारू पत्रकार संघ नेपाल कपिलवस्तुको नेतृत्वमा पुनः थारू चयन पत्रकारितालाई थप सशक्त बनाउने प्रतिबद्धता बपुसैनिक खानेपानी तथा सरसेवा उपभोक्ता संस्था कपिलवस्तुको वार्षिक समीक्षा नागरिकलाई शुद्ध पानी सेवनमा उत्कृष्टता हासिल अर्घाखाँचीमा बजार अनुगमन 15,000 रूपियाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री जफत गरी नष्ट ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको निर्देशन अनावश्यक भण्डारण नगर्न आग्रह
1: युनाइटेड अस्पताल बाढदिन्दा साथ ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
1: हाड जोड्ने नसा तथा बाथरो विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरो विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा वन्ध्याकरण सेवा महिनावारी गडबडी सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
0: अब समाचार विस्तारमा पूर्वी तथा मध्य तराईमा बढ़दै गएको हिंसात्मक घटनाबारे छलफल तथा यहाँको सतर्कता तयारी गर्न लुम्बिनी प्रदेश सुरक्षा परिषदको बैठक बसेको छ बैठकमा नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा बाँके कपिलवस्तु बर्दिया रूपन्देह र नवलप्रासी पश्चिमका प्रमुख जिल्ला अधिकारीहरूले आआफ्नो जिल्लाको सुरक्षा अवस्था सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो बैठकले पूर्वी तथा मध्य तराईका जिल्लामा धार्मिक सद्भावमा असर पर्ने गरी भएका पछिल्ला घटनाको प्रभाव लुम्बिनी प्रदेशमा पर्न नदिन सुरक्षा सतर्कता बढ़ाउने निर्णय गरेको छ साथै टिकटक फेसबुक युट्यूब र टेलिग्राम लगायतका सामाजिक सञ्जाल मार्फत सामाजिक धार्मिक र जातीय सद्भाव फड़काउने अफवाह फैलाउने र भ्रामक सामग्री प्रसारण नगर्न तथा आधिकारिक र सत्य सूचना मात्र सम्प्रेषण गर्न आम नागरिक समुदायलाई आग्रह गरेको छ बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराज चौधरीले सामाजिक सद्भाव धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हिजो बसेको लुम्बिनी प्रदेश सुरक्षा समितिको भर्चुअल बैठकमा मुख्यमन्त्री आचार्यले पछिल्ला राष्ट्रिय घटना लाई दृष्टिगत गर्दै प्रदेशमा शान्ति सुरक्षा कायम राख्न कुनै पनि गतिविधिलाई हल्का रूपमा लिन नहुने बताउनु भएको छ। लुम्बिनीमा बाँकी कपिल वस्तु सहित तराईका अन्य चार जिल्ला रूपन्देही पश्चिम नवलपरासी बर्दिया दाङ भारतीय सीमा क्षेत्रसँग जोडिएको भएकाले बढ़ी संवेदनशील क्षेत्र मानिन्छन्।

0: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि सदरधन गाउँपालिकामा सञ्चालन हुने विभिन्न विकास सामाजिक कृषि तथा स्वास्थ्य क्षेत्रका योजनाका लागि कुल 1,38,00,000 रूपियाँ विनियोजन गरेको छ। विनियोजित बजेट अनुसार नरखोरिया स्थित कालिका माता मन्दिरको स्थान निर्माण तथा सम्भारका लागि 3,00,000 बाल विवाह न्यूनीकरण सम्बन्धी प्रदेशव्यापी अभियान सञ्चालनका लागि 10,00,000 पूर्वाधार विकासतर्फ सूर्य बलियादेखि सुहसा जोड्ने बेटी खोलासम्म सानो पुल निर्माणका लागि 35,00,000 तथा हर्दीहवादेखि मतिनियासम्म सड़क स्तर उन्नतिका लागि 25,00,000 रूपियाँ विनियोजन गरिएको छ। यसै गरी कृषि क्षेत्रको आधुनिकीकरणलाई प्रवर्धन गर्न कृषि यान्त्रिकीकरण कार्यक्रमका लागि 5,00,000 स्वास्थ्य पूर्वाधारतर्फ बासखोरको अधुरो स्वास्थ्य चौकी भवन निर्माणका लागि 10,00,000 नन्दनगर स्वास्थ्य चौकी भवन निर्माणका लागि 5,00,000 बजेट विनियोजन गरेको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि प्रदेशभर कुल 3,55,52,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको यो बजेटबाट स्थानीय तहमा पूर्वाधार विकास सामाजिक सुधार कृषि आधुनिकीकरण स्वास्थ्य सेवा विस्तार तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। थारू पत्रकार संघ नेपाल शाखा कपिलवस्तुको 5 औं साधारण सभा तथा अधिवेशनले पुनः दोस्रो कार्यकालका लागि सरिता थारूको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा सुन कुमारी थारू, सचिवमा सृजना थारू, सह सचिवमा नरेश थारू, कोषाध्यक्षमा दीपक चौधरी तथा सदस्यहरूमा सुमन थारू, रंजिता थारू, अनिश चौधरी र हेमन्त चौधरी चयन हुनुभएको छ। बुदावा संचार गृहमा सम्पन्न कार्यक्रममा थारू पत्रकार संघ नेपालका केन्द्रीय उप महासचिव कमल सिंह चौधरीले नवनिर्वाचित कार्य समितिलाई बधाई दिँदै थारू समुदायका आवाज, भाषा, संस्कृति र पहिचानलाई पत्रकारिता मार्फत सशक्त रूपमा स्थापित गर्न संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता र संगठन सुदृढीकरणमा केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै थारू कल्याणकारी सभा केन्द्रीय सदस्य द्वय सुमित्रा थारूले पत्रकारिता समाज परिवर्तनको बलियो माध्यम भएकाले थारू पत्रकारले समुदायका वास्तविक मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राख्नुभयो। थारू कल्याणकारी सभा केन्द्रीय सदस्य उमाशंकर चौधरीले थारू पत्रकारहरूबीच एकता समन्वय र पेशागत मर्यादा कायम गर्दै समुदायको हकहितका विषयमा जिम्मेवार ढंगले कलम चलाउन आग्रह गर्नुभयो। निवर्तमान अध्यक्ष तथा जिल्ला सल्लाहकार श्याम सिट्टीले नयाँ नेतृत्वलाई शुभकामना दिँदै संस्थागत निरन्तरता, पत्रकारहरूको क्षमता विकास र संगठन विस्तारमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। नवनिर्वाचित अध्यक्ष सरिता थारूले आफू पुनः नेतृत्वको जिम्मेवारी दिएको सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै दोस्रो कार्यकालमा संगठनलाई थप सक्रिय, प्रभावकारी र सबै पत्रकारलाई समेट्ने गरी अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पत्रकारहरूको पेशागत विकास, तालिम, क्षमता अभिवृद्धि तथा थारू समुदायका मुद्दालाई राष्ट्रिय तहसम्म पुर्याउने दिशामा नयाँ कार्य समितिले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो। कपिलवस्तुको शिवराज नगरपालिका एक स्थित भाइरल डाँडा सुरही पुलमुनि खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। हिजो दिउँसो नुहाउन गएका शिवराज नगरपालिका 4 वनकट्टी निवासी 24 वर्षीय विजय जयसवालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब परीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार जयसवाल सहित करिब 4 जनाको समूह दिउँसो करिब चार बजे सुरै खोलामा नुहाउन गएका थिए। नुहाउने क्रममा जयसवाल बेपत्ता भएका थिए। घटनापछि उडा प्रहरी कार्यालय चण्डौटा र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प विष्णुपुरबाट खटिएको गोताखोर टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। करिब पौने छ बजे जयसवालको शव खोलाबाट फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। लागू पदार्थ दुर्व्यसनका कारण युवा पुस्ता जोखिममा परिरहेका बेला कपिलवस्तुमा सञ्चालनमा रहेका दुई पुनर्स्थापना केन्द्रले दुर्व्यसनमा फँसेका व्यक्तिलाई उपचार परामर्श र पुनर्स्थापना मार्फत नयाँ जीवनतर्फ फर्काइरहेका छन्। उपचारपछि धेरैले लागू पदार्थको लत त्याग्दै सामान्य र सम्मानजनक जीवनतर्फ फर्कन थालेका छन्। एक रिपोर्ट।
1: सुधार गृहमा बसेर उपचार गराइरहेकाले सुधार गृहमा आएपछि आफ्नो बानी व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउँछन्। उनीहरूका अनुसार पहिले लागू पदार्थको सेवन नगरी एकछिन पनि बस्न नसक्ने अवस्था थियो, तर उपचार र परामर्शपछि आफूलाई सुधार्ने प्रयास सफल बन्दै गएको छ। अहिले नशाको लतबाट बिस्तारै मुक्त हुँदै गएको र जीवनमा आएको परिवर्तनले आफू निकै खुशी भएको उनीहरूको भनाइ छ।
2: सुनौ, सुधार गृहमा बसेर पुनर्स्थापना भई हाल सुधार गृहमा स्वयंसेवकको भूमिका निर्वाह गरिरहेकाको भनाई।
3: कसरी म्यानेज गर्ने, कसरी लिएर आउने होइन, अनि कसरी सेवन गर्ने, कहाँ बसेर सेवन गर्ने, त्यसको लागि पैसा कसरी म्यानेज गर्ने भन्ने कुरामा हरेक दिन मेरो त्यसरी नै बितिरहेको हुन्थ्यो। सुधार गृह भनेको के हो भनेर त्यहाँ चाहिँ एकदम स्ट्रिक हुन्छ, त्यहाँ चाहिँ पिट्छन् रे होइन, एकदमै नराम्रो नराम्रो पनिसमेन्टहरू दिन्छन् रे होइन, तनावहरू यातनाहरू दिन्छन् भन्ने किसिमको हाम्रो सुनिएको भएर चाहिँ हाम्रो मनमा एउटा डर छ क्या। एक दुईटा आफ्नै घरको वरिपरिको छिमेकीहरूले पनि आफ्नो छोराहरूलाई चाहिँ मेरो उदाहरण दिनुहुन्छ के, हेर त त्यही होइन तेरो साथी पहिला कस्तो थियो अहिले हेर त कति राम्रो भएको छ।
4: यहाँ बस्दा बसुन्जेलसम्म चाहिँ अब हाम्रो चाहिँ यहाँ 4 महिनाको ट्रिटमेन्ट हुन्छ होइन, 4 महिनाको ट्रिटमेन्ट भित्रसम्म चाहिँ हाम्रो शारीरिक मानसिक आध्यात्मिक कुराहरू हुन्छ है। शारीरिक र मानसिकमा चाहिँ म ठिकै छु ठिकै थिएँ भनौँ न, तर आध्यात्मिक कुराहरूमा चाहिँ मलाई अलिक गाह्रो हुन्थ्यो, म अलिक इन्ट्रोभर्ट टाइपको पोजिसनमा नबोल्ने,
5: आफूभन्दा हाई क्लिनेड सरहरूलाई देख्दा पनि बिस्तारै त्यो पोजिटिभ भाइब्सहरू आफूलाई आयो होइन, हो चाहे म पनि सुध्रिन सक्छु, सरहरू सक्नुभएछ भने म किन सक्दिनँ भनेर त्यसरी कदम चालेको थिएँ।
6: तर यहाँ आइसकेपछि चाहिँ यति कुरा थाहा भयो कि यो चाहिँ हामी चाहिँ एउटा चाहिँ एउटा क्रिमिनल नभएर एउटा क्राइम जस्तो कुराहरू नभएर चाहिँ एउटा चाहिँ हामी चाहिँ एउटा चाहिँ यो चाहिँ हामी एउटा रोगी हो भन्ने कुराहरू पनि थाहा भयो पहिले कुरा आएर चाहिँ। अनि र यहाँ आइसकेपछि चाहिँ मैले हरेक कुराहरू बुझेँ होइन, यो संस्थाले सिकाउनु पर्ने कुराहरू छ, तपाईँको मेन्टालिटी अनि तपाईँको फिजिकल्ली र स्पिरिचुअल्ली भन्ने कुराहरू छ। यहाँ चाहिँ एउटा उपचारको अवधि टाइम हुन्छ होइन।
1: फ्रिडम फाउन्डेसनका अध्यक्ष हेमन्त थापाले निरन्तर रूपमा लागू पदार्थ दुर्व्यसनमा फँसेका व्यक्तिलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले संस्था कुनै स्वार्थका लागि नभए सामाजिक सेवाको भावनाले स्थापना गरिएको उल्लेख गर्नुभयो। लागू पदार्थ दुर्व्यसनलाई अपराधका रूपमा होइन उपचार गर्न सकिने रोगका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ। समयमै उपचार, उचित परामर्श र परिवारको साथ पाएमा दुर्व्यसनबाट पूर्ण रूपमा मुक्त हुन सकिने उहाँले बताउनुभयो।
7: समाजले अझै पनि यो दुर्व्यसन भन्ने रोग हो भन्ने कुराहरू आइडेन्टिफाई गर्न सकेन, पहिचान गर्न सकेको छैन। जबकि यसलाई डब्ल्युएचओ विश्व स्वास्थ्य संगठन यसलाई रोग हो भनेर पहिचान गरिसकेको अवस्था भइरहेको थियो। एउटा जागरणको कमीले गर्दा यसलाई अझै पनि समाजले यो एउटा अपराधको रूपमा लिने कुरा सर्वविदित नै हो कुरा हो, तर यसको उपचार सम्भव छ भन्ने म्यासेज हामीले दिइरहन चाहन्छौँ। अनि आउने दिनहरूमा पनि यो संस्थाबाट हामीले अलिकति रिसोर्स म्यानेजमेन्टमा अलिकति चुनौतीहरू समस्याहरू देखेको हुँदाखेरि अब आउने दिनमा अब यो हाम्रो समग्र यो कपिलवस्तु जिल्ला भनेको एउटा अलिकति स्लम जस्तो अलिकति पिछडाहरू वर्ग अलिकति हुँदा हामी वर्गहरू बस्ने ठाउँमा गएर त्यो ठाउँलाई एउटा मोडर्न भिलेज बनाउनको लागि हामीले एउटा फ्रिडम कम्युनिटी भिलेज एफसिली भनेर एउटा सानो प्रोजेक्ट गर्ने भन्ने हाम्रो साथीभाइ टिममा पनि एउटा छलफल गरिरहेको
2: यस्तै राजेश स्मृति फाउन्डेशनका व्यवस्थापक नारायण सेनले सुधार गिरियामा लागू पदार्थ दुर्व्यसनमा फँसेका व्यक्तिहरूको उपचार गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सुधार गिरियामा ल्याइएका व्यक्तिको शुरूका एक हप्तासम्म स्वास्थ्य अवस्था, मानसिक अवस्था र दुर्व्यसनको स्तरको मूल्याङ्कन गरिन्छ। त्यसपछि आवश्यकता अनुसार उपचार, औषधि परामर्श र पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिन्छ। उहाँले यस फाउन्डेशनबाट जाँड रक्सी तथा लागू पदार्थ दुर्व्यसनमा फँसेका व्यक्तिहरूको उद्धार र पुनर्स्थापनामा काम गर्दै आएको बताउनुभयो।
8: हजुरको लागू सन मध्यपान तिनीहरूको उपचार हुन्छ। अब सुरुको अवस्थामा नर्मल अवस्थामा आउँदाखेरि उहाँहरू सबै अब अलिकति विक हुनुहुन्छ। त्यसपछि उहाँहरूलाई चाहिँ हामीले डिटोक्सिफिकेसनमा राखिसकेपछि डिटोक्सिफिकेसनमा हाम्रो एक हप्तादेखि 10 दिन 15 दिन उहाँहरूको शारीरिक अवस्था हेरेर हुन्छ। त्यसपछि चाहिँ हामीले उहाँहरूलाई त्यही अनुसारको सेसन हुन्छ हाम्रो, जस्ता फिजिकल, मेन्टल, स्पिरिचुअल भनेर तिनवटा सेसनमा उहाँलाई हामीले ट्रिटमेन्ट दिइन्छ। त्यसपछि ट्रिटमेन्ट भइसकेपछि चाहिँ हामीले नर्मल उहाँहरूलाई अब परिवारसँगको कोर्डिनेसनमा यहीँ पनि राखिन्छ अथवा होइन अब उहाँहरूलाई चाहिँ यहाँबाट डिस्चार्ज गरेर पनि पठाइन्छ।
2: लागू पदार्थ दुर्व्यसनका कारण व्यक्तिको शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक जीवनमा गम्भीर असर परेको छ। पछिल्लो समय नेपालमा पनि लागू पदार्थको दुर्व्यसनको समस्या भयावह बन्दै गएको छ। धेरै युवाहरू साथीभाइको लहलहेमा लागेर पारिवारिक वातावरणको प्रभाव, अशिक्षा, बेरोजगार तथा विभिन्न सामाजिक कारणले दुर्व्यसनमा फस्ने गरेका छन्। दुर्व्यसनमा फस्नु अपराध होइन, यो उपचार गर्न सकिने स्वास्थ्य समस्या हो भन्ने सन्देश यस्ता पुनर्स्थापना केन्द्रले दिइरहेका छन्। समयमै उपचार, सकारात्मक सोच, परिवारको साथ र समाजको स्वीकार्यता भएमा दुर्व्यसनमा फँसेका व्यक्ति पुनः पुरानै सामान्य र सम्मानजनक जीवनमा फर्कन सक्छन्। त्यसैले दुर्व्यसनमा परेका व्यक्तिलाई गिडा होइन, उपचार, माया साथ र पुनर्स्थापनाको अवसर दिन आवश्यक छ।
0: रिपोर्टपछि अब बाँकी प्रसंग। भूपुसैनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कपिलवस्तुको वार्षिक समीक्षा साथै आगामी आर्थिक वर्षको नीति तथा बजेट तर्जुमा कार्यक्रम हिजो बाढ़गंगा एक उत्तम नगर आफ्नै भवन परिसरमा गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै संस्थाका सल्लाहकार बालकुमारी पन्तले संस्थाले खानेपानीको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनुभयो। संस्थाले आफ्नो सेवालाई प्रभावकारी बनाउन नियमित रूपमा वार्षिक समीक्षा, नीति तथा बजेट तर्जुमा गर्ने गरेको भन्दै खुशी व्यक्त गर्नुभयो। संस्थाले शुद्ध खानेपानीको वितरण, समुदायमा सरसफाई र 3,000 बढ़ी थारा जडान गरेको छ। यस संस्थाको मुख्य प्राथमिकताहरू शुद्ध पानी वितरण, खानेपानीको गुणस्तर सुधार, नियमित परीक्षण, भौतिक पूर्वाधार, पाइपलाइन विस्तार, मर्मत सम्मार र पानीको ट्याङ्कीको स्तर उन्नति, समुदायमा सरसफाई र स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु हो। अध्यक्ष राजेन्द्र विक्रम शाहले भन्नुभयो, कार्यक्रममा दियालो टेक्नोलोजीका निरज देवकोटा र विशाल तिमल सिन्हाले 2 महिना लगाएर गरेको खानेपानीको पहुँच विस्तारका बारेमा, भौगोलिक अनुसन्धान तथा नक्साङ्कनका बारेमा जानकारी गराउनु भएको थियो। अर्घाखाँचीमा गरिएको बजार अनुगमनका क्रममा करिब 15,000 रूपियाँ बराबरका म्याद गुज्रिएका तथा उपयोग गर्न अयोग्य खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा शुक्रबार सिद्धगंगा नगरपालिकाका विभिन्न बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा उक्त सामग्री फेला परेको हो। सहायक प्रमुख जिल्लाधिकारी राजेश पन्थीको नेतृत्वमा खटिएको अनुगमन टोलले सिद्धगंगा नगरपालिकाका ठाडा, अमराई, सीतापुर लगायतका बजार क्षेत्रमा किराना पसल, होटल, हार्डवेयर तथा अन्य गरी 21 पसलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा केही पसलमा बिक्रीका लागि राखिएका म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री भेटिएपछि ती सामग्री नियन्त्रणमा लिई तत्काल नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको बजार अनुगमनका क्रममा 40 किलो भन्दा बढ़ी खान अयोग्य मासु बरामद गरेको छ। नगरपालिकाले नगरभित्रका विभिन्न मासु पसलमा गरेको अनुगमनका क्रममा उपयोगका लागि अनुपयुक्त अवस्थामा राखिएको मासु फेला परेपछि तत्काल बरामद गरी नष्ट गरेको हो। नवलपरासी पश्चिमको सुनवल नगरपालिका छमा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ। शनिबार दिउँसो सुनवल छ विसाए बस्ने 33 वर्षीय मोहम्मद फिरात मियाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। निगमले शनिबार विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको छ। यसै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्सा बारा चितवन र नवलपरासीमा गैराती ठूलो वर्षा भएको छ। पर्साको ठोरी बाराको सिमारा नवलपरासीको नवलपुर सीतापुर लगायतका क्षेत्रमा अति

0: पूर्वका दुई पुनर्स्थापना केन्द्रले बदल्दै सैयौंको जीवन। अर्घाखाँचीमा बजार अनुगमन 15,000 रूपियाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री जफत गरी नष्ट। र ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको निर्देशन, अनावश्यक भण्डारण नगर्न आग्रह। हवस् त एफएम ब्यान्डको 99.2 समेगा सँगै वेबसाइट www.budavaz.com हाम्रो पात्र र बुद्धावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको मुद्दा खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्धावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शुभ पनि विदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बारदिन्दा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: आमा, राति छ, कता जान लाग्नु भयो नि?
3: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
2: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
3: किन नि सानो लट्ठी र टर्च लाइट
2: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
3: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
2: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
5: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
8: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
7: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
8: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98471-22430,
7: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
8: सरिता थारो 98679-56612 तथा प्रसार समिति।
7: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
9: साम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
7: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा छ कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664330 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

0: Ayos.
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली, बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाटेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ। जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली, फोन 076-550-200।
5: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोड्ने, नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको भएको हाड जोड्नेका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570810।

0: पनि गर्ने पर्छ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला साँझको 8 बज्यो।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98575151, 98575557, 98470129।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: आयो।
1: सुन्नु न,
2: भन न भन।
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
1: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी। मोबाइल 98215 90 00 95, 98575 56095 र 98174 52311।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857151713। सञ्चालक गिरिराज कणे।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847072790।
0: युनाइटेड अस्पताल बारडिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
8: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
9: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
10: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
9: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
11: कालपा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
12: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
11: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
11: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

लागि कर्फ्यूको आदेश केही खुकुलो पारिएको प्रशासनले जनाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजारमा कर्फ्यू आदेश आज बेलुका 7 बजेसम्मका लागि खुकुलो बनाएको छ। यसैबीच गृहमन्त्री सुधन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा गैराती सम्पन्न वार्तामा 13 बुधे सहमति भएको हो। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाउने, धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर लगायतका उपकरणको प्रयोगलाई व्यवस्थित गर्ने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाउने लगायत उल्लेख छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले यही साउन 29 देखि 31 सम्म काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढ़ीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 वटा उपसमिति बनाएको छ। संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समिति सहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो। डाक्टर कोइरालाले देशको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागि दावी गर्नुभएको छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवामाथि गएको भदौ 23 र 24 को नवयुवा आन्दोलनको क्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोड़फोड़बाट उत्पन्न अवस्थाको स्मरण सहित उहाँले यस्तो संकटका बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनुभयो। पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भए पनि 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका नेता डाक्टर शेखर कोइराला भने अनुपस्थित हुनुभयो। यो समूहले 44 औं बीपी स्मृति दिवसको अवसर पारेर गएको साउन 6 मा नै राष्ट्रिय भेलाको घोषणा गरेको थियो। यो सँगै 2007 सालको क्रान्तिदेखि 62-63 को जनआन्दोलनसम्म बीपी कोइराला र गिरिजा प्रसाद कोइरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली कांग्रेस इतिहासकै गम्भीर मोड़मा पुगेको छ। आउँदो मंगिरमा 15 औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व 6 महिना बित्दा समेत टुंगोमा पुग्न सकेको छैन। काठमाण्डुमा भएको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र संस्थापन इतर पक्षबीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ। विशेष महाधिवेशनपछि संस्थापन इतर पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेला मार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ। पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ। तर सभापति थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर सांगठनिक सुदृढ़ीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। 100 रूपैयाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी मार्फत उपहार पाउने सरकारी योजना शुरू भएको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रूपैयाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले यही साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकको आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले हिजो सार्वजनिक सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रूपैयाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा आएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा विवरण प्रविष्ट गरेपछि उपहार कुपन स्वत उत्पन्न हुनेछ। कुपनमा रहेको नम्बर लकी ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकोले विवरण भर्नुपर्ने छैन। सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा
उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम संचालनमा ल्याएको हो। यो कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले ई सेवा खल्ती लगायत अनुमति प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन दिइसकेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अमेरिकाले पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन गर्दा धरौटी बुझाउनु पर्ने एउटा कार्यक्रमलाई स्थायी बनाउँदै त्यसका लागि बुझाउनु पर्ने धरौटी रकमलाई बढ़ाएर $20,000 अर्थात 30,41,000 नेपाली रूपियाँ भन्दा धेरै पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विभिन्न 50 देशलाई भिसा बण्ड बुझाउनु पर्ने सूचीमा राखेको छ। नयाँ व्यवस्था अनुसार नेपाल बंगलादेश र भूटानसहित 50 देशका नागरिकले अमेरिकी B1 अर्थात व्यावसायिक र B2 अर्थात पर्यटक भिसाका लागि आवेदन दिँदा यो धरौटी राख्नुपर्नेछ। एक वर्षको समीक्षापछि यो कार्यक्रम प्रभावकारी देखिएकोले स्थायी बनाउने निर्णय गरिएको अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनामा उल्लेख छ। यसअघि परीक्षण कार्यक्रम अन्तर्गत 5,000, 10,000 र $15,000 बन्ड राख्ने व्यवस्था थियो। अब भने $5,000 विकल्प हटाइएको छ भने अधिकतम रकम $20,000 पुर्याइएको छ। अब बन्ड रकम $10,000 वा $20,000 मात्र हुनेछ। नयाँ नियम अनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ता अघि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ। भिसा अस्वीकृत भयो भने रकम फिर्ता हुनेछ। भिसा स्वीकृत भई अमेरिका पुगेपछि पनि यात्रुले भिसाका सबै नियम पालना गरेमा बन्ड रकम फिर्ता पाइनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गएको वर्ष अगस्तमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम शुरू गरेको थियो। आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती, पर्सा, बारा, चितवन र नवलपरासीमा ठूलो पानी परेको थियो। पर्साको ठोरी, बाराको सिमरा, नवलपरासीको नवलपुर, सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको महाशाखा जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। कुवेतमा गएको बिहिबार भएको ड्रोन आक्रमणमा ज्यान गुमाएका 13 थुमका 44 वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ। कुवेत एयरवेज मार्फत तामाङको शव गैराती नेपाल ल्याइएको हो। वहाँ विगत 4 वर्षदेखि कुवेतको एक कम्पनीमा गाड़ी चालकको रूपमा कार्यरत हुनुहुन्थ्यो। अब विदेशको खबर। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा 13 जनाको ज्यान गएको छ। विमान दुर्घटना हुँदा त्यसमा रहेका 11 जना यात्रु र 2 जना चालक अर्थात पायलट गरी सवार सबै 13 जनाको ज्यान गएको पेरूका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। सेस्ना क्याराभाना C-208 विमान पेरूको प्रसिद्ध नास्का रेखा रहेको पुरातात्विक क्षेत्रमाथि उड़िरहेका बेला हिजो बेलुका दुर्घटना भएको हो। विमान दुर्घटनाको कारण खुलिसकेको छैन। नास्का रेखा दक्षिणी पेरूमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य तथा युनेस्को विश्व सम्पदा क्षेत्र हो। अब खेल खबर। काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने भएको छ। यो लीग आउँदो कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले लीग नेपालमै आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघले जनाएको छ। 14 पूर्ण बैठकले काबा च्याम्पियन्स लीग आयोजना सहित अन्य विभिन्न निर्णय पनि गरेको छ। संघको 83-84 को वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अनुमोदन पनि गरिएको छ। त्यस्तै नेपाल भलिबल संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा यो वर्षलाई विशेष उत्साहका साथ मनाउने निर्णय पनि भएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, संस्थापनेतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सामान वा सेवा खरिद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना शुरू। डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30,00,000 रूपियाँसम्म बुझाउनु पर्ने, नेपालसहित विभिन्न 50 देश सूचीमा समावेश। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको ज्यान गयो। र काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
4: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
3: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
5: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
6: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
3: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली बारगंगा एक बैरिया कपिल वस्तु
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443 98026225243 र 98013 51417

0: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
10: कता हो काका लखर लखर गर्दै
11: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
11: ल होइन सगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
10: हजुर हाम्रा सेवाहरू
11: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004
12: हे भगवान यो टोयलेट भरेर पानी पनि माथि आउनलाइस कति झन्झट भएको कला बोलाउने होला
13: ढुकाउनुहोस् यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
14: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ
15: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
13: सम्पर्क अनुप किसान सेनेटरी बारगङ्गा 1 मन्द्रेली टोल बठन कपिल वस्तु
15: प्रोप्राइटर नोने थारू
14: सम्पर्क नम्बर 98 144 49 50 450 र 98 73 131 393

0: 아유.
1: यो युनाइटेड हस्पिटल हे यहीँनिर भएको कहाँनिर सरेस छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076550200

पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पोसी त।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौ भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड़ भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 430,
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013,
1: सरिता थारो 98 6 79 056 12 तथा प्रचार प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 30, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: समादरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरू पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: यति बेला बिहानको 10 बज्यो।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: आयोस।
1: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हार जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
6: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
7: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
8: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
9: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
10: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
9: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
9: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
0: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त
11: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
11: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
11: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं खखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
12: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
13: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
14: कता हो काका लखर लखर गर्दै
15: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो तिन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
14: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
15: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
14: हजुर हाम्रा सेवाहरू
15: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
16: हे भगवान यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो कति झन्झट भएको कला बोलाउने होला
17: यस्तो बेला त अनु किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
18: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ
19: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
17: सम्पर्क अनुप किसान सेनेटरी बारगङ्गा 1 मनरेली टोल बठनपुर कपिल वस्तु
19: प्रोप्राइटर नोने थारू
18: सम्पर्क नम्बर 9814-49750 र 9836-31393

यहाँहरू सम्पूर्ण श्रोता तथा दर्शकवृन्दहरूमा हार्दिक नमस्कार गर्न चाहन्छु। म झिम्रुक गाउँपालिका वार्ड नम्बर 8 को वडाध्यक्ष तुलस बहादुर बस्नेत। हाम्रा प्युठानी कलाकार भाइ गौमुखी गाउँपालिका वार्ड नम्बर 4 पूजामा जन्म भई यो गायन क्षेत्रमा चाहिँ आफ्नो कला प्रस्तुत गर्दै आउनुभएका प्रेम केसीले प्युठान जिल्लाका धार्मिक तथा पर्यटकीय स्पोटहरू पूर्वधारी मल्लरानी गौमुखी त्यसै गरी हाम्रो चाहिँ स्नाथान अनि बिहालमा हाम्रो मुर्चुक भ्युटार त्यसै गरी गोद्रेचौर लगायतका विभिन्न स्थानहरूकोलाई समेटेर एउटा चाहिँ जुन गीत बनाउनु भएको छ त्यसको लागि म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। समग्र यो गीतले समग्र प्युठानको पर्यटन क्षेत्रको विकासको लागि टेवा पुग्नेछ भनेर मैले अपेक्षा गरेको छु र यो गीतको सफल ताको लागि हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200
3: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ
4: बोलबम धाममा गई सातौ भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्
3: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ
4: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98-471-2430
3: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97-688-35013
4: सरिता थारो 98-679-0562 तथा प्रचार प्रसार समिति
3: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्
5: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ
3: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98-664-37-03 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 11 बज्यो।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12909।
2: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
3: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
2: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
3: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-2430,
2: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
3: सरिता थारो 98679-0562 तथा प्रसार समिति।
2: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा

0: अन्डा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा छ कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 98664330, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: यति गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आएनन् भने त माया मार्थ्यो भयो।
0: मनले काम आउँदो रहेछ त नि, परास्त गरे कम गरे।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857551713। सञ्चालक गिरिराज खडे।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिजु, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
5: महिलामा हुने समस्या, महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या, शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस।

0: खोपे चाया डन्डीपुर पुरानो गाउँ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570078010।
2: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9857-52004
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
2: फिजियोथेरापी विशेषज्ञ सेवा
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
2: यति बेला मध्याह्नको 12 बज्यो।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि मुसलधारे वर्षाको सम्भावना, 37 जिल्लामा बाढ़ीको जोखिम, अत्यावश्यक बाहेक पहाड़ी सड़क खण्डमा यात्रा नगर्न सल्लाह। तराई मधेशको जनजीवन विस्तारै लयमा फर्किन थाल्यो, अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा गृहमन्त्री गुरूङको जोड। हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, 24 पुल सम्पन्न, चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्य। इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दावी, तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत। र प्री सिजनको पहिलो मैत्रीपूर्ण खेलमा आर्सेनलले जिरोनालाई 4-1 हरायो। नेपाल खबरमा अब पूरा खबर। आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार मनसून सक्रिय रहेको र पानी पर्ने क्रम पनि बढ़ेसँगै आज काठमाण्डौ उपत्यका सहित 37 जिल्लामा बाढ़ीको जोखिम छ। आज काठमाण्डौ, भक्तपुर, ललितपुर सहित आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङमा बाढ़ीको जोखिम छ। त्यस्तै संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, सुर्खेत, दैलेख, अछाम, दोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले खोला, नदी तटीय क्षेत्रमा आकस्मिक बाढ़ी आउन सक्ने भएकोले सावधानी अपनाउन

0: पहाड़ी र तराई भागका थोरै ठाउँमा ठूलो तथा एक दुई ठाउँमा आरीगुप्टी वर्षाको सम्भावना छ। मौसमका जानकार उज्जवल उपाध्यायका अनुसार मनसून पूर्ण सक्रिय रहेको र भोलि सोमबारसम्म नै देशभर वर्षाको सम्भावना छ। आज र भोलि अत्यावश्यक बाहेक पहाड़ी सड़क खण्डमा यात्रा नगर्न उहाँको सल्लाह छ। विशेष गरी बीपी राजमार्गको धुलीखेल रोशी मूलकोट खण्ड र पृथ्वी राजमार्गको नौबिसे मलेको मुगलिन जुगेडी खण्डमा सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न उपाध्यायको सल्लाह छ। गृहमन्त्री सुदन गुरूङले अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा जोड़ दिनुभएको छ। धनुषामा हिन्दूवादी संगठन लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि संचारकर्मीसँग उहाँले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व रहेको समेत बताउनु भएको छ। गृहमन्त्री गुरूङले देशको शान्ति सुरक्षा र एकतालाई मजबूत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको दोहोर्याउनुभयो। उहाँले पछिल्लो समय देखिएका विवादलाई संवादको माध्यमबाट समाधान गर्दै अघि बढ़न सरकारवाला सबै पक्षलाई आग्रह समेत गर्नु भएको छ। गृहमन्त्री गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति भएको छ। सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको गएको आइतबार राति युवाहरूको दुई समूहबीच भएको घटनापछि अशान्त बनेको तराई मधेसको जनजीवन पनि विस्तारै लयमा फर्किन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि झण्डै एक हप्तापछि तनाव कम हुँदै गएको हो। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी सम्वादले निरन्तरता पाएका छन्। आज सुनसरी, सप्तरी लगायत विभिन्न जिल्लामा सद्भाव र्याली निकाल्ने तयारी छ। जिल्ला शासन कार्यालय सिराहाले गोल बजारमा कर्फ्यू आदेश आज बेलुका 7 बजेसम्मका लागि केही खुकुलो बनाएको छ। मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाईसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। यो खण्डमा 24 पुल निर्माण भइसकेका छन् भने 90% भन्दा धेरै सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाईसम्मको 406.43 किलोमिटर मध्ये 347.63 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाईमा 7, महोत्तरीमा 3 र सिराहामा गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58.8 किलोमिटर सड़क मध्ये 12.8 किलोमिटर सड़कको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सिराहामा 29.98, महोत्तरीमा 91.56, सर्लाईमा 151.5 किलोमिटर निर्माण भएको छ। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1792 किलोमिटर लामो हुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 1033 किलो गाँजासहित मोरङबाट ट्रकका चालक पक्राउ, आज सुनको भाव तोलामा 1800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले आज र भोलि मुसलधारे

वर्षाको सम्भावना 37 जिल्लामा बाढ़ीको जोखिम अत्यावश्यक बाहेक पहाड़ी सड़क खण्डमा यात्रा नगर्न सल्लाह अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा गृहमन्त्री गुरूङको जोड़ लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मोरङको रतुवामै नगरपालिका 10 सोमबारेबाट 1033 किलो भन्दा धेरै गाँजासहित ट्रकका चालक पक्राउ परेका छन्। 1033 किलो 484 ग्राम गाँजासहित धनकुटाको पाक्रीवास नगरपालिका नौहिलेका 28 वर्षीय उमेश तामाङलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। इलाका प्रहरी कार्यालय सिजुवा सहितको प्रहरी टोलीले उर्लाबारीबाट आम्बारीका लागि छुटेको को 143073 नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका 31 पोकाबाट गाँजा बरामद गरेको जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। अस्ति शुक्रबार बढ़ेको सुन चाँदीको भाव आज घटेको हो। सुन आज तोलामा 1800 रूपियाँले घटेको छ। भाव घटेर सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले घटेको छ। शुक्रबार तोलामा 50 रूपियाँले बढ़ेर तोलाको 4,360 रूपियाँमा कारोबार भएको चाँदी आज घटेर तोलाको 4,315 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक खाका तयार भएको दावी गर्नुभएको छ। सम्झौताको रूपरेखा तयार भएको दावीसहित उहाँले तत्कालका लागि इरानमा नयाँ सैन्य आक्रमण नगर्ने संकेत पनि गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि ट्रम्पले इरानलाई वार्तामा आउन बाध्य पार्न पुनः व्यापक सैन्य आक्रमणको तयारी भइरहेको चेतावनी दिनुभएको थियो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा खुल्ला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताउनु भएको छ। यदि छिट्टै सम्झौता हुने अवस्था बन्यो भने विश्वको भविष्य र समृद्ध इरानका लागि आक्रमण रद्द गर्न म सहमत छु, उहाँले उल्लेख गर्नुभएको छ। ट्रम्पका अनुसार इजरायलले पनि युद्ध अन्त्यका लागि इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई समर्थन गरेको छ। यद्यपि ट्रम्पको घोषणाप्रति इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। मध्य पूर्वमा 5 महिनादेखि द्वन्द छ। अमेरिका र इजरायलले गएको फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरेका थिए। गएको जूनको मध्यतिर भएको अन्तरिम युद्ध पछि स्थायी सम्झौताको अपेक्षा गरिएको थियो, तर स्ट्रेट अफ हर्मुजमा जहाजमाथि पुनः आक्रमण भएपछि केही हप्तामा युद्धविराम भंग भएको थियो। नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनाव नजिकै जाँदा यो युद्ध ट्रम्प प्रशासनको लागि राजनैतिक रूपमा पनि चुनौतीपूर्ण बन्दै गएको छ। विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको यो युद्ध अमेरिकी नागरिकमाझ पनि लोकप्रिय नरहेको विश्लेषण गरिएको छ। र अब खेल खबर। आर्सेनलले प्री सिजनको पहिलो मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ। गैराती भएको खेलमा इंग्लिश क्लब आर्सेनलले स्पेनिस टोली जिरोनालाई 4-1 गोलले पराजित गरेको हो। खेलमा आर्सेनलका नयाँ अनुबन्धित ग्रीक फरवार्ड क्रिस्टोस जेलिसले डेब्यूमै गोल गरेका छन्। अब आर्सेनलले आफ्नो दोस्रो प्री सिजन खेल अगस्त 5 रियल बेटिससँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि मुसलधारी वर्षाको सम्भावना। 37 जिल्लामा बाढ़ीको जोखिम। अत्यावश्यक बाहेक पहाड़ी सड़क खण्डमा यात्रा नगर्न सल्लाह। तराई मधेसको जनजीवन विस्तारै लयमा फर्किन थाल्यो। अब कुनै पनि प्रकारको द्वन्द हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा गृहमन्त्री गुरूङको जोड़। हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा। 24 पुल सम्पन्न। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्य। इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दावी। तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत। र प्री सिजनको पहिलो मैत्रीपूर्ण खेलमा आर्सेनलले जिरोनालाई 4-1 हरायो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरू पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातो भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 430,
1: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013,
2: सरिता थारो 98 6 79 056 12 तथा प्रचार प्रसार समिति।
1: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 30, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571 713, सञ्चालक गिरिराज गणेश।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
8: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ। जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।
9: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
10: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
9: सकिनै लाग्यो आमा लिपपोत गरेर।
10: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
9: हुन्छ आमा।
10: ओहो,
11: हेर यहाँ पसलमा त दुलो पो रहेछ। माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
12: हो
11: पुरिदिनु पर्यो।
12: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो।
11: लौ न खै खै कहाँ टोक्यो छोरी?
12: यहाँ दाहिने हातमा टोक्यो आमा।
11: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
13: के भयो काकी?
11: हेर न राकेश मुस्कानलाई

0: तिनु काके अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काके मुस्कानलाई सिधा सुताउनु त नलाइकन
1: हुन्छ बाबु मुस्कान सिधा भएर सुत त
0: अनि काके मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नपसिने गरी अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन
1: हुन्छ बाबु अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि
0: हुनुहुन्न काकी सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न अनि केही खुवाउनु पनि हुँदैन पानी पनि बुझ्नुभयो
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु
0: त्यो पनि हुन्न काकी घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न बुझ्नुभयो
1: बुझे बाबु
0: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ गइहाल्नुहोस् त तपाईँ बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु
1: हुन्छ हुन्छ बाबु
0: डाटा अन गरेर हेर्नु पर्यो ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतंशको उपचार गरिदो रहेछ हो त्यही लाउनु पर्यो मुस्कानलाई
1: राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसक्यो
0: ल ल ल काकी मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त चाँडो भन्दा चाँडो सर्वदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ
1: ए हस् हस् बाबु
2: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौं
3: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ
2: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ अनि पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
4: भगवान यो टोयलेट भरेर पानी पनि माथि आउनला कति झन्झट भएको कला बोलाउने होला
5: ए दाइ ढुकाउनुहोस् यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो पाँच मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
6: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ
7: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
5: सम्पर्क अनुप किसान सेनेटरी बाढगङ्गा एक मन्द्रेली टोल बठन कपिल वस्तु
7: प्रोप्राइटर नोने थारू
6: सम्पर्क नम्बर 9814450750 र 9876131393
8: कता हो काका लखर लखर गर्दै
9: कहाँ हुन्थ्यो बाबु यो

0: छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भुइँमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
0: ल होइन सर एकजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4।

0: सुन्नु न
1: भन भन
0: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर विक नायरी मोबाइल 98215 90 00 95 98 75 56 095 र 98 174 52 311

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: यति बेला दिउँसोको 1 बज्यो।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा 1 बैरिया कपिलवस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51417।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा, कपिल वस्तु। फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98 4 71 22 430,
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013,
1: सरिता थारो 98 6 79 056 12 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 03, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: नयाँ सेठ, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खाने कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: सुन्नु न,
7: भन न भन,
6: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
7: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
6: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
7: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गरगहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
6: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
7: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गरगहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गरगहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98 174 52 311।
8: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
9: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
10: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
10: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
11: कता हो काका लखर लखर गर्दै
12: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
11: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
12: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
11: हजुर हाम्रा सेवाहरू
12: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4

0: अरे गुरुजी, यिनीहरू को अन्त?
1: यिनीहरू नै पाखा पखेरामा हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदिन नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कचाकुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स, चार नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स, चार नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
5: युनाइटेड अस्पताल बारगङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला दिउँसोको 2 बजे हो।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: जानकारीको
4: लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, सञ्चालक गिरिराज कणे।
5: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
6: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
5: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया कपिल वस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारडिङ्गा नगरपालिका 4 गजहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
3: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
2: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
3: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430,
2: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
3: सरिता थारो 98679-56612 तथा प्रसार समिति।
2: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
4: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यसको कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
2: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 98664-37030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।

सँगै बसी प्लान्स बनाउला, के गर्न मन छ फ्युचरमा, तिमी रिसाउ म फकाउला, एक जान हामी दुई आत्मा, हाम्रो साथ छोड्न सक्दिन, तिम्रो हात छोड्न सक्दिन, सँगै बस्न मन छ सधैँभरि.

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: भगवान यो टोयलेट भोरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा एक, मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
3: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 9814549750 र 9836173।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।
2: नेपाली कांग्रेसको आन्तरिक एकताका लागि देश र कांग्रेस जोड्ने अभियान घोषणा साउन 20 गते राष्ट्रिय भेला हुने। इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृतिमानी नाफा कमाउँदै प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए र भारतीय बलर बुमराह श्रीलंकासँगको टेस्ट श्रृंखलाबाट बाहिर। नेपाल खबरमा अब पूरा खबर। गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपत्का घटनामा परि 196 जनाको ज्यान गएको छ, 4 जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4053 विपत्का घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। वैशाखपछिको समय सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ। सर्पदंशका 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, डुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोटन लगायत घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपत्का घटना भएका छन्, जसमा परिसर्पदंशबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्। नेपालको अतिक्रमित भूमि लिपुलेकबाट भारत र चीनले पुनः व्यापार शुरू गरेका छन्। अगस्त 1 तारीक अर्थात हिजोदेखि लिपुलेक हुँदै दुई देशबीच सीमा व्यापार पुनः शुरू भएको भारतीय संचार माध्यमले जनाएका छन्। लिपुलेक नेपाली भूभाग हो, यसको उत्तरतर्फ चीनको तिब्बत छ। लिपुलेकभन्दा झण्डै 17 किलोमिटर पश्चिममा लिम्पिया धुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ। नेपालले लिपुलेकबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ। भारत र तिब्बत बीच लिपुलेक हुँदै शताब्दीयौं पुरानो व्यापारिक सम्बन्ध रहेको सन 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो। पछि सन 1992 पुनः शुरू भएको लिपुलेक नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन 2019 फेरि स्थगित भएको थियो। झण्डै 7 वर्षपछि पुनः शुरू भएको व्यापार शुरू भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ। उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएका सामानको अवस्था बुझ्न कुनै पनि सामान नलिई तिब्बत गएका हुन्। लिपुलेक नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको थौरागढ़ जिल्लाका ब्यास दारमा र चौदास उपत्यकाका व्यापारीहरूले व्यापार गर्ने गर्दछन्। नेपाली कांग्रेसका नेताहरू नयनसिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरेको बताउनुभयो। देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ। उहाँका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। कांग्रेसको संस्थापन इतर पक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको हो। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदे बरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। यसैबीच पेशागत सञ्जाल पापड़ले सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर सप्तरीको राजविराजमा शान्ति र लोकतन्त्रका लागि सद्भाव र्याली निकालेको छ। यस्तै गृहमन्त्री सुदन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलन कार्यक्रमहरू फिर्ता भएका छन्। जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै 1.5 घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 मुद्दे मागहरूमा थप 6 मुद्दा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-94-333-493-555
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू कृतिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ अन्नपूर्ण गाउँपालिका नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ आइतबार बेलुका आएको हिम पहिरोमा परेर 6 जना नेपाली सहित 10 जनाको पाकिस्तानी हिमालमा ज्यान गएको थियो यसैबीच अल्पाइन क्लब अफ पाकिस्तानले निर्मल पूर्जाको शव 5,700 मिटर उचाइमा फेला पारेको जानकारी दिएको छ पाकिस्तानको स्कार्डुमा रहनुभएका नेपाली पर्वतारोही तथा निर्मल पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्यालजे शेर्पाले आरोहीहरूको शव आज पहिलो शिविरमा ल्याउने जानकारी गराउनु भएको छ उहाँका अनुसार पहिलो शिविरमा झारेपछि भोलि शवलाई ब्रडपिक हिमालको फेदमा पर्ने जापानी क्याम्पसम्म ल्याउने योजना छ मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर मार्फत शव उद्धार गर्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभएको छ अब विदेशको खबर अमेरिका र इरान बीच 6 महिनादेखि चलिरहेको द्वन्द्वका कारण विश्वव्यापी इन्धन आपूर्तिमा गम्भीर असर परेको छ यही बीचमा विश्वका ठूला तेल तथा ग्यास कम्पनीहरूले भने असाधारण नाफा कमाएका छन् अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार युद्धका कारण रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने यातायात ठप्प जस्तै बन्दा विश्वव्यापी रूपमा कच्चा तेलको आपूर्तिमा कमी आएको थियो र त्यही कारण मूल्य बढ़्यो मार्चदेखि मे महिनाको अवधिमा प्रति ब्यारल $70 आसपास रहेको बेन्ट क्रूड तेलको मूल्य बढ़ेर द्वन्द्वको उत्कर्ष बेला कच्चा तेलको मूल्य प्रति ब्यारेल $126 पुग्यो यस स्थितिबाट कच्चा तेललाई पेट्रोल डिजल र जेट इन्धनमा परिणत गर्ने रिफाइनरी अर्थात प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा उठाएका छन् अमेरिकी कम्पनी एक्सन मोबिलको दोस्रो त्रैमासिक नाफा दोब्बर भई $14.53 करोड़ अमेरिकी डलर पुगेको छ भने कुल आमदानी 42% बढ़ेर $1,16 अर्ब पुगेको छ यस्तै अर्को ठूलो कम्पनी सेभरनको नाफा झण्डै 4 गुणाले बढ़ेर $12.07 करोड़ पुगेको छ सेभरनको प्रशोधन व्यवसायबाट प्राप्त नाफा अघिल्लो वर्षको तुलनामा 6 गुणा भन्दा धेरै बढ़ेको छ यस्तै गरी युरोपका 6 वटा तेल कम्पनीहरूको पहिलो त्रैमासिकमा $22 अर्ब भन्दा बढ़ी नाफा कमाएका छन् जुन अघिल्लो वर्षको तुलनामा 40% भन्दा धेरै हो अब खेल खबर भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह श्रीलंकाको 2 खेलको टेस्ट श्रृंखलाबाट बाहिरिएका छन् देब्रे घुँडामा अझै समस्या देखिएपछि 32 वर्षका बलरले श्रीलंकासँगको टेस्ट श्रृंखला गुमाउने भएका हुन् भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको सेन्टर अफ एक्सलेन्सको मेडिकल टोलीले उनलाई आराम गर्न सुझाव दिएको भारतीय संचार माध्यमले जनाएका छन् इंग्ल्याण्डसँगको 3 खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाका क्रममा बुमराह घाइते भएका थिए चोटका कारण उनले एक दिवसीय श्रृंखलाको तीन खेल खेलेका थिएनन् यसअघि अफगानिस्तानसँगको एक दिवसीय श्रृंखला र एक मात्र टेस्टका लागि बुमराहलाई आराम दिएको थियो उनी आयरल्याण्ड र इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा पनि टोलीमा थिएनन् घरेलू टोली श्रीलंका र भारतबीचको टेस्ट श्रृंखलाको पहिलो खेल यही अगस्त 15 गालेमा शुरू हुनेछ। यस्तै दोस्रो टेस्ट अगस्त 23 कोलम्बोमा शुरू हुनेछ। यसपछि दुई टोलीबीच 3 खेलको एक दिवसीय श्रृंखला शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए। नेपालको विरोधकै बीच रिपुलेटबाट भारत चीन सीमा व्यापार पुनः शुरू। पहिलो चरणमा सन् 2019 रोकिएका सामानको अवस्था बुझ्न भारतीयहरूको टोली तिब्बत प्रस्थान। नेपाली कांग्रेसको आन्तरिक एकताका लागि देश र कांग्रेस जोड्ने अभियान घोषणा। साउन 20 राष्ट्रिय भेला हुने। इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृत्रिमानी नाफा कमाउँदै प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए। र भारतीय बलर बुमराह श्रीलंकासँगको टेस्ट श्रृंखलाबाट बाहिर।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: कता हो काका लखर लखर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
9: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 जितपुरतिर।
9: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 75 52 004।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: युनाइटेड अस्पताल बारडिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा त्याकिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यगरको क्यान्सरको जाँच तथा परामर्श।
3: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
7: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
6: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारडिङ्गा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
7: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
8: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि।
10: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-079-85-26 र 98-470-82-790।
11: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीत को। तपाई अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: के हो यार आफ्नै लागि पठाएर के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन के त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो ब्रो थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यसको लागि पठाएको गीत गाएको

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
4: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
5: यस पावन भूमि लक्ष्मण घाट बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
4: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
5: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22-430,
4: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
5: सरिता थारो 98679-0562 तथा प्रचार प्रसार समिति।
4: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
6: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
4: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 98664-37-30, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
7: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
8: हेर न भतिजु, म त पास भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
9: ह्या काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्। तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
0: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
0: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
0: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
10: सुन्नु न,
11: भन न भन,
10: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
11: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि,
10: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि,
11: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है, त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी,
10: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
11: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी, मोबाइल 98214-15291 मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढ।

0: महाराजगंज नगरपालिकाको सार्वजनिक सूचना।
1: यस महाराजगंज नगरपालिकाको सार्वजनिक बाटो, सड़क, नाली तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा, पसल, ठेला, टंकी लगायतका संरचना तथा राखिएका निर्माण सामग्री यो सूचना प्रकाशित भएको मितिले 3 दिन भित्र अर्थात साउन 17 गते भित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिन्छ। तोकिएको समयभित्र अतिक्रमण नहटाइएमा नगरपालिकाले प्रचलित कानून बमोजिम हटाउने तथा सो कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपहार गरिनेछ। साथै सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सुरक्षित नगर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।
0: अब्दुल कलाम नगर प्रमुख, महाराजगंज नगरपालिका नगर कार्यपालिकाको कार्यालय कपिलवस्तु।
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: हार्दिक निमन्त्रणा उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायीहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस्तो महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार। समय बिहान 11 बजे। स्थान पीस हिमालय रिसोर्ट बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण। उद्योग व्यापार संघ कपिल वस्तु।

0: 아유.
1: खुशीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजेहेडा, कपिल बस्ती। फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
4: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
6: नमस्कार, तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज सुन्दै हुनुहुन्छ। यो समय हो नेपाली चलचित्रमा भित्रिएका अनि बजारमा चर्चा कमाएका गीत संगीतको पालो।

मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पछि त

0: टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने वाला
1: ढुकाउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144750 र 98773193।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगङ्गा 2 पिपरा, कपिल वस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगङ्गा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98570056249 र 98075783646।
0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
3: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
6: लुम्बिनी खाती सुनचाँदी पसल, बारगङ्गा 4 जितपुर, कपिल वस्तु।
3: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 98570131569। अर्जुन खाती। सम्पर्क नम्बर 98570078403।
7: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
8: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
9: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
0: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्बरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
0: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारगङ्गा 4 बुद्ध चोक, कपिल वस्तु। मोबाइल 98473664666 र 98214-15291।
0: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: आयोस।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा श्री एफई 550D।

सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।

0: 哎呦，
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरे सर बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त खैरीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200
4: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है
5: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि
4: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र सुहा
5: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त
6: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुन चाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैङ्कको अगाडि
8: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98079-85826 र 98470-82790

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजेहेडा, कपिल वस्तु। फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हार्जोरले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
4: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
0: महाराजगंज नगरपालिकाको सार्वजनिक सूचना।
6: यस महाराजगंज नगरपालिकाको सार्वजनिक बाटो, सड़क, नाली तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा, पसल, ठेला, टंकी लगायतका संरचना तथा राखिएका निर्माण सामग्री यो सूचना प्रकाशित भएको मितिले 3 दिन भित्र अर्थात साउन 17 गते भित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिन्छ। तोकिएको समयभित्र अतिक्रमण नहटाइएमा नगरपालिकाले प्रचलित कानून बमोजिम हटाउने तथा सो कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपहार गरिनेछ। साथै सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सुरक्षित नगर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।
2: अब्दुल कलाम नगर प्रमुख, महाराजगंज नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कपिल वस्तु।
7: सुन्नु न,
8: भन न भन,
7: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
8: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
7: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
8: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
7: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
8: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गरगहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गरगहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98215 90 00 95 98 75 56 095 र 98 174 52 311।
9: आमाले मिठो खाना दिनुहुन्छ
10: अनि बाबाले
9: काखमा लिनुहुन्छ।

0: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
4: बोलबम धाममा गई सातौ भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलाशय तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
3: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
4: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98-471-2430,
3: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97-688-35-013,
4: सरिता थारो 98-79-056-12 तथा प्रसार समिति।
3: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
5: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गरी
3: थापा मोबाइल 97-688-35-013,
4: सरिता थारो 98-679-56-12 तथा प्रसार समिति।

अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664 37 03 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: हार्दिक निमन्त्रणा। उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा उद्योगी तथा व्यवसायीहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार। समय बिहान 11 बजे। स्थान पिक्स हिमालय रिसोर्ट, बाणगंगा नगरपालिका 4, ठाकुरापुर, कपिलवस्तु। यस स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिलवस्तु।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। दिवानगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। गएको आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दिवानगंजका ओम प्रकाश मेहताको ज्यान गएपछि सुनसरीको दिवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अरू पालिकाहरूमा पनि हिंसा भड्किएको थियो। सुनसरीको इनरुवा, भोकराहा, नरसिंह कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 वटा पालिकामा कर्फ्यू जारी गरेको थियो। सुनसरीमा प्रदर्शन बढ़दै गर्दा मधेस प्रदेशमा पनि हिंसा भड़किएको थियो। प्रदर्शनका क्रममा सिराहाको गोलबजारमा प्रहरीको गोली लागि गणेश यादवको ज्यान गएपछि थप हिंसा भड़किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्रमा सामान्य जनजीवन शुरू भएको छ। दैनिक जनजीवन सामान्य भए पनि डर भने कायमै रहेको स्थानीय बासिन्दा बताउँछन्। आजदेखि लामो दूरीका गाड़ी पनि चलेका छन्। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर साइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। आज जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै 1.5 घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिजो निर्णय भएको हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 बुँदे मागहरूमा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनुभयो।
7: पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा निम्स दाईको शव निकालिएको छ। बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका निर्मलको शव हिजो भेटिएको थियो, तर प्रतिकूल मौसमका कारण आज मात्रै उहाँको शव निकालेको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान एपीसीका अनुसार निम्सको सह 5,700 मिटर उचाइमा फेला परेको थियो। पूर्जासहित हिम पहिरोमा बेपत्ता भएका 10 जना मध्ये 8 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। नेपाली आरोहीहरू पूर्वबहादुर गुरूङ युक्ता र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा झारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पूर्जा, किली पेम्बा शेर्पा किलु र निमा शेर्पाको शव उद्धारकर्ताले आज फेला पारेर अहिले क्याम्प एकतर्फ ल्याइरहेका छन्। थप एउटा शव भएको ठाउँ स्थलगत उद्धारकर्ताहरूले फेला पारे पनि शनाखत भने हुन सकेको छैन। हराइरहेका नेपाली आरोही मध्ये नवाङ थिन्दु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था अज्ञात छ। हराइरहेका आरोही ओमानकी नादिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने भेटिएको छ। नेपाली आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। विश्वको 12 अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा 6,600 मिटरको उचाइमा गएको विनाशकारी हिम पहिरोमा परि आरोहीहरूको निधन भएको हो। यसैबीच कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वड़ा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नु भएको विज्ञप्तीमा पाकिस्तानको ब्रड पीक हिमाल आरोहणका क्रममा निर्मल पूर्जा सहित उहाँको टोलीका सदस्यको निधन भएकोमा दुःख व्यक्त गरिएको छ।
6: गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपत्का घटनामा परि 196 जनाको ज्यान गएको छ। 4 जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4,053 विपत्का घटना दर्ता भएका छन्, जसबाट 5,188 परिवार प्रभावित भएका छन् भने 1,218 जना घाइते भएका छन्। वैशाख पछिको समय सर्पदंश विपदको मुख्य कारण घातक कारण बनेको छ। सर्पदंशका 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 68 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लेक लागेर 22, पहिरो र आगलागीबाट 20-20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, डुंगा पल्टिएर वन डढ़ेलो, हिउँ पहिरो र विस्फोटन लगायत घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्, जसबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्।
7: आज मध्य नेपाल र पश्चिम तराईका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै बर्दियाको तारातालमा 121 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराई भूभाग, मध्य प्रदेश र लुम्बिनी प्रदेश
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
3: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
3: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
3: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
3: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: प्रणाली विभागका निर्देशक दीपक बन्जाडेले भने राहदानीको अभाव नभएको तर नयाँ प्रणालीमा आएको प्राविधिक त्रुटिका कारण सेवा वितरणमा केही ढिलाइ भएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार विभागले 2 कार्यदिनभित्र अर्जेन्ट राहदानी उपलब्ध गराउने व्यवस्था गरेको छ भने अहिले दैनिक 1500 राहदानी छपाई र वितरण भइरहेको छ। विभागले राहदानीको चापलाई ख्याल गरेर साँच्चीकै अत्यावश्यक परेकाहरूलाई मात्र अहिले आवेदन दिन आग्रह गरेको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा नेपाली कांग्रेसको आन्तरिक विवाद र फूटको सम्भावना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप
11: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
10: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
10: न्यून सेवा शुल्क न्यून ब्याज दर
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
11: शर्तहरू लागू हुनेछन्
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
13: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै 70मा पनि कर्फ्यू हट्यो गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता कृतिमानी आरोही निर्मल पूजाको शव निकालियो हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो सार्वजनिक विदाको दिनमा पनि राहदानी विभागमा सेवाग्राहीको भीड़ लगायतका खबर प्रस्तुत गरे
7: खबर नेपाली कांग्रेसले साउन 24 गतेका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ असन्तुष्ट पक्षले साउन 29 देखि 31 गतेसम्म घोषणा गरेको राष्ट्रिय भेला अघि नै कांग्रेस संस्थापनले कार्य समिति बैठक बोलाएको हो असन्तुष्ट पक्षले 29 गतेसम्म पार्टी एकताको कुनै सहमति नभए नयाँ राजनीतिक दल गठन गर्ने तयारी समेत अघि बढ़ाएको छ यसैबीच नेपाली कांग्रेसका नेताहरू नयन सिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ पार्टीभित्र बढ़दो मतभेद अविश्वास र आन्तरिक किचोलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनुभयो वहाँका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका 330 प्रदेशसभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई कांग्रेसलाई नागरिकसँग जोड्नु रहेको उहाँले जिकिर गर्नुभयो
6: विशेष महाधिवेशनपछि शुरू भएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पार्टी विभाजनतर्फ थप उन्मुख हुन थालेको छ अहिले डाक्टर शशांक कोइराला नेतृत्वमा संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिएसँगै कांग्रेसमा विभाजनको खतरा बढ़ेको हो इतर समूहले नेता कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाको तयारी स्वरूप 551 सदस्यीय मूल आयोजक समिति सहित विभिन्न 16 समिति गठन गरेर संगठनात्मक गतिविधिलाई औपचारिक रूपमा अघि बढ़ाएको छ साथै कृष्ण शर्माले राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज राललाई नेपाली कांग्रेस विभाजन हुनै लागेको हो त भनेर सोध्नु भएको छ
14: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन तर अहिलेको उहाँहरूको यसो हेर्दाखेरि यो दबाब दिने प्रेसर ट्याक्टिस हो जस्तो लाग्छ अब कोही नपाएर शशांक कोराला जस्तो मान्छेलाई जो हिज इज नट क्यापेबलै छैन ऊ योग्यै छैन उसको नेतृत्व देखिसक्यो उसले केही गर्नै सक्दैन खालि विश्वेश्वरको छोरो मात्रै भनेर मान्छेले दिँदैन भोट अब सपोर्ट गर्दैनन् त्यो खालि त्यो उसलाई एउटा बलिको बोको बनाउनलाई त्यहाँ अगाडि उभिएको हो तर के भने एउटा बार्गेनिङ केही लागेन भने साह्रै भएन भने हामी अर्कै गर्छौ भन्ने पारेको हो तर अहिले फर्दर टाइम के फुटिहाल्छ भन्न सकिँदैन यदि फुटिहाल्यो भने पनि उनीहरूले अब शशांक कोइराला केही नेतृत्वमा अर्को बनायो भने पनि त्यो टिक्ने पार्टी नै होइन त्यो त्यसै हराएर जान्छ पछि गएर
15: तर नेपाली कांग्रेसभित्र लामो समयदेखि योगदान गरेका दिग्गज नेताहरूको ठूलो पंक्ति इतर समूहमा भएकाले भोलि पार्टीको भविष्य त्यति नराम्रो नै होला भनेर भन्न सकिने स्थिति पनि त छैन
14: अब हेर्नु दिग्गज भनेको तिनीहरू दे आर द लिडर अफ द पार्टी हिजोको नेताहरू हुन्, अब उनीहरूको क्षमता देखिसकेका छ सबैको, त्यो अनुहार जति देख्नुहुन्छ त्यहाँ ती सबैको अनुहार जति देखेको छ, उनीहरूको मोबिलाइजिङ क्यापेसिटी जनतामा जाने, जनताको विश्वास आर्जन गर्ने म त्यो देख्दिनँ। सबै अब उनीहरू स्याक्रिफाइस गरौँ मात्रै भयो भने स्याक्रिफाइस गरेर त 20 वर्ष जेल जाने पनि अहिले केही नपाएर पनि बसेका छन्, कोही हिजोका मान्छेहरू आएर माथि पुगेका छन्। त्यो सिनियोरिटी मात्रै मानिँदैन राजनीतिमा, हाम्रो एकाडेमिक संसारमा जसले राम्रो गर्छ, जो योग्य छ, जसले बोल्न सक्छ, त्यो जनतामा बित्छ, त्यो मान्छे अगाडि बढ्छ, नेतृत्व त्यो हो। अब यिनीहरूको नेतृत्व पनि देखिसक्यो नि, पहिले गरेका हुन्, कतिले त्यसमा नगरेको होइन, तर के भनेदेखि तिनै नेताले फेरि आएर भोलि यो नयाँ पुस्तालाई हाँक्छन्, उनीहरूको आकाङ्क्षा पूरा गर्छन् भन्ने चाहिँ मान्छेमा 100% छैन। बाहिरबाट हेर्दा सिनियर नेता यहाँ त्यहाँ हिजो गरेर हिजो कले हामीले पनि त गरेका छौँ, पञ्चायती व्यवस्था 17 सालपछि हामी युनिभर्सिटीमा पढाएर पनि हामीले पनि योगदान गरेका छौँ, अरूले पनि गरेका छन्। कति जेलले हत्कडी भए, कोही मरेर गए, अझै पनि कोही नपाएर दुःख पाएका छन्, तर केही उनीहरूले केही पनि पाएनन्। तर के भन्ने त्यो मात्रै भनेर हुँदैन त राजनीतिमा।
15: अब यसको राष्ट्रिय असर चाहिँ के हुन्छ यदि नेपाली काङ्ग्रेस
14: के असर केही पनि हुँदैन। पहिले शेरबहादुर देउवा फुटेर गिर्जापुर फुट्दा पनि केही भएन, गणेश बहादुर फुटेर गए उनले पार्टकै गर्छु भनेर चुनाव हराउन लागे केही भएन, जे हुनुहुन्छ जो अगाडि कोर्स लागिसक्यो। अब अहिले आएर चाहिँ अलि दिन चाहिँ अर्को पार्टी होला, एउटा सिट कतै जितिहाल्ला, त्यो त अर्को कुरा हो। तर यो बिलेर बिलिन हुँदै जाने, माधव नेपाल फुटेर अब एमाले त ओलि त मेन पार्टी त चलेकै छ, माधव नेपाल त्यत्रो ठुलो नेता 15-16 वर्ष महासचिव भएको पार्टीको नेता हो, ऊ ओली भन्दा धेरै वर्ष पहिले भएको त्यो नेता हुँदाखेरि त त्यो पार्टी चलेर अहिले प्रचण्डसँग साँठगाँठ गर्नु परेको छ, मिल्नु परेको छ, त्यस्तो भइरहन्छ राजनीतिमा। अब जुट्ने फुट्ने भइरहन्छ, फेरि जुट्छन् फेरि फुट्छन् फेरि आउँछन्, के भएर त्यो भोलि फरक पर्दैन।
15: अहिले जुन रूपमा विभाजनको दिशातिर उन्मुख गतिविधिहरू भइरहेका छन्, यसलाई चाहिँ रोक्नका लागि र पार्टी एकता कायम राख्नका लागि दुवै पक्षले कस्तो भूमिका निर्वाह गर्छ?
14: अब दुई पक्षले के गर्ने, सरेन्डर गर्नु पर्यो गगन थापाले उहाँहरूलाई, उहाँहरूको भनाइ त्यही छ, यस्तै 11 जनाकै कतिजना चाहिँ सबै मन लगाएर ल्याउने अनि मेजोरिटी जी उनीहरूकै पुर्याउने के अरे केन्द्रीय समितिमा, त्यसो पनि कायम हुन्छ भनेको। अब चुनाव लडेर चाहिँ जुते त भइगयो नि, महाधिवेशन हुँदैछ, त्यहाँ लड्नु, जो जो जित्छन् आउँछन् उनीहरू पनि भाग लिनु होइन, यहाँ उनीहरूलाई पहिले नै टिका लगाएर सबैलाई दिनुपर्ने, त्यहाँ केन्द्रीय समितिको सदस्य हाम्रो यति % हुनुपर्ने भन्ने उनीहरूको माग छ। अब त्यत्रो ठुलो जनताको वेबबाट जे पनि नेपाली कङ्ग्रेसको उत्साह, गगन थापा पनि त त्यत्रो एउटा पपुलर लिडर त हो नि, विष्णु प्रकाश शर्मा, उनीहरूले युनानी मटली त्यत्रो मान्छेले उसलाई पनि त बनाएको हो, त्यत्रो महाधिवेशन गरेर आएकै हो होइन, विशेष महाधिवेशन। त्यस कारणले दुवैतिरबाट यस्तो कुरा र अलिकति अहिलेको समयमा मेरो गोरुको 12 रुपियाँ भन्नु मिल्दैन क्या, अलिकति लचिलो पनि हुनुपर्छ
15: भनेको, दुइटै पक्ष लचिलो हुनुपर्छ,
14: दुइटै पक्ष लचिलो। उसले त कतिलाई म एकोमोडेट गर्छु राख्छु भनेकै छ, तर उहाँले यति राख्नुपर्छ, यति संख्या भनेपछि 100-150 मान्छेको नाम दिएपछि त्यो कसरी हुन्छ त।
16: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल, नेपाल दर्पणमा खबरकै सिलसिला। नेपालको अतिक्रमित भूमि लिपुलेखबाट भारत र चीनले पुनः व्यापार शुरू गरेका छन्। अगस्त 1 तारीक अर्थात हिजोदेखि लिपुलेक हुँदै दुई देशबीच सीमा व्यापार पुनः शुरू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। लिपुलेक नेपाली भूभाग हो, यसको उत्तरतर्फ चीनको तिब्बत छ। लिपुलेक भन्दा झण्डै 17 किलोमिटर पश्चिम लिम्पिया धुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ। नेपालले लिपुलेखबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ। भारत र तिब्बत बीच लिपुलेख हुँदै शताब्दियौं पुरानो व्यापारिक सम्बन्ध रहेकोमा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो। पछि सन् 1992 पुनः शुरू भएको लिपुलेख नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो। झण्डै 7 वर्षपछि पुनः शुरू भएको व्यापार शुरू भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ। उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएको सामानको अवस्था बुझ्न कुनै सामान नली तिब्बत गएका हुन्। लिपुलेख नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको पिथौरागढ़ जिल्लाको ब्यास दारमा र चौदास उपत्यकाका व्यापारीहरूले व्यापार गर्छन्।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
18: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
17: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेपाल जापान कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मीडिया सम्मेलन 2026 नवबुधे टोकियो घोषणा पत्र जारी गरेको छ। नेपाल पत्रकार महासंघको समन्वय र जापान शाखाको आयोजनामा भएको सम्मेलनले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी कदम प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्मेलनले विधान संशोधन मार्फत प्रवासमा रहेका महासंघका सदस्यहरूलाई नेतृत्व छान्ने अर्थात चुन्ने र चुनिने पूर्ण अधिकार सुनिश्चित गर्न माग गरेको छ। यसका साथै गैर आवश्यक नेपालीहरूलाई राजनीतिक बाहेकका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको कदर गर्दै एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय समेत सम्मेलनले गरेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा विश्वभरका वैदेशिक शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो।
2: काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा श्रृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने कर्मा समूहका 5 प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा समूहका मुख्य नायकी सिन्धुपाल्चोकका 34 कर्मा तामाङ सहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र काशीका आले गुरूङ छन्। कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो। बुढानीला कण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि 2 हवाई फायर र 1 गोली चलाएर पक्राउ गरेको एसएसपी घिमिरेले बताउनुभयो। प्रहरीको गोली लाएर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कर्मा समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्ध वृद्धा लक्षित गरेर सुनको सिक्री लुट्ने गरेका थिए। उनीहरूले शुरूमा बाटो सोध्ने बहानामा कुराकानी गर्ने र लगत्तै मोटरसाइकलबाट आएर लछार पछार गर्दै घाटीमा लगाएका सुनका सिक्री तथा पैसा लुट्ने शैली अपनाएका अनुसन्धानबाट खुलेको छ।
3: झापामा 16 वर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट 80 ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार बितेको 16 वर्षमा मानिससँगको द्वन्दमा 28 हात्ती पनि मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 साल असार 3 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष 5 हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उहाँको भनाइ छ। कार्यालयका अनुसार 2080 सालमा सबैभन्दा बढ़ी मानवीय क्षति भएको वर्ष हो। यस वर्ष हात्तीको आक्रमणबाट 3 सहित 8 ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषि बालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरूद्ध हुँदै जानु लगायत मानव हात्ती द्वन्द बढ़नुका प्रमुख कारण हुन्।
2: काठमाडौँ उपत्यकामा फेरि खाना पकाउने ग्यासको अभाव देखिएको छ। भरी अर्थात 14.2 किलोको सिलिण्डर बजारमा पठाउन थालेसँगै ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको हो। नेपाल ऑयल निगमले बजारको मागभन्दा बढ़ी नै ग्यास आयात भइरहेको दावी गरेको भए पनि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिलरहरूमा लाइन बसिरहेको देखिन्छ। आफ्नो टोलमा रहेका ग्यास डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू सिधै उद्योगमा धाउन थालेका छन्। बालाजी औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्ष बाहिर रित्तो सिलिण्डर लिएर पालो पर्खिरहेका सयौं सर्वसाधारणहरू लामो लाइन देखिन्छ। डिलर कहाँ ग्यास नपाएको उपभोक्ताहरूको सहजताका लागि भन्दै नेपाल ऑयल निगमले टेकुमा रहेको पुरानो कार्यालयबाट बिक्री थालेको छ, तर त्यहाँ लामो लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताको गुनासो छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियामा तापक्रम इतिहासकै उच्च बिन्दुमा पुगेको छ। दक्षिण पूर्वी शहर याङशानमा आज दिउँसो 1:26 जाँदा तापक्रम 42.5 डिग्री सेल्सियस मापन भएको छ। समाचार संस्था एएफपीका अनुसार कोरियामा एक शताब्दी भन्दा अघिदेखि मौसमको अभिलेख राख्न थालिए यताकै यो सबैभन्दा उच्च तापक्रम हो। तातो हावाको लहरको केन्द्र बनेको याङशानमा आज लगातार 5 दिन तापक्रम 40 डिग्री सेल्सियस माथि पुगेको छ। कोरियाली मौसम निकायका अनुसार सन् 1970 दशकमा वर्षमा औसत 8 दिन मात्र रहने तातो लहर पछिल्लो 5 वर्षमा बढ़ेर 19 दिन पुगेको छ। वैज्ञानिकहरूले मानवीय गतिविधिका कारण उत्पन्न जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटना बढ़ाएको बताएका छन्। यसैगरी यूरोपमा जारी कड़ा खडेरी र अत्यधिक गर्मीका कारण हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको छ। ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि ऊर्जा केन्द्र बन्द गर्नु परेको जनाएको छ। हंगेरीको मौसम सेवा हंगारोमेटका अनुसार आउँदा दिनहरूमा तापक्रम 42 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आज पत्रकार सम्मेलन आयोजना गर्दै बियोन्ड मेडल प्रिजर्भिङ नेपाल स्पोर्टिङ हिस्ट्री नामक दिएको प्रदर्शनी 3 दिनसम्म हुने जानकारी दिएको हो। काठमाडौँको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुने नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष शंसी श्रेष्ठले जानकारी दिनुभयो। साउन 19 अर्थात पर्सि मंगलबारदेखि 21 गतेसम्म हुने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्विर राखिने आयोजकले जनाएको छ।
3: र फिफाका प्रतियोगिताहरूमा आंशिक रूपमा निजी लगानी भित्राउने विवादित प्रस्ताव अघि सारेपछि विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा परेको छ। सबैलाई जानकारी नदी ल्याइएको योजनाको सर्वत्र विरोध भएपछि इन्फान्टिनोले प्रस्ताव फिर्ता लिएका हुन्। तर युरोपेली फुटबलको नियामक निकाय यूईएफए सहितका साझेदारहरूको आक्रोश थामिएको छैन। यूईएफएले विश्वकप सहितका फिफा प्रतियोगिता बहिष्कार गर्ने धम्की दिँदै अध्यक्ष इन्फान्टिनो प्रति विश्वास हराएको स्पष्ट पारेको छ। उत्तर तथा मध्य अमेरिकी महासंघ कन्काकाफले फिफा नेतृत्वको समग्र समीक्षा हुनुपर्ने माग गरेको छ भने इन्फान्टिनोको 2 वरिष्ठ सल्लाहकारहरूले समेत उनको साथ छाडेका छन्। अहिले युरोपेली निकाय यूईएफए इन्फान्टिनोलाई पदबाट हटाउने अन्तिम मौकाको पर्खाईमा छ। इन्फान्टिनोलाई हटाउन फिफा काउन्सिलको आकस्मिक बैठक डाक्ने र 211 सदस्य फिफाको असाधारण कंग्रेस बोलाएर अविश्वासको प्रस्ताव ल्याउने विकल्पहरू छन्। अविश्वासको प्रस्ताव पारित हुन कम्तीमा 106 देशको समर्थन आवश्यक छ। आउँदो मार्चमा हुने चुनाव अघि नै इन्फान्टिनोले कतार मोरक्को र इजिप्ट जस्ता देशहरूको समर्थन फिर्ता बटुल्ने प्रयास शुरू गरिसकेका छन्। अबको केही हप्तामा यूईएफएले उनलाई राजीनामा दिन बाध्य पार्छ या इन्फान्टिनोले आफ्नो पद जोगाउँछन् भन्ने विषयले विश्व फुटबल तरंगित बनेको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता।
2: कृतिमानी आरोही निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
3: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र कांग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाए।
2: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42.5 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
3: र काठमाडौँमा 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनोको पद धरापमा।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: यस पावन भूमि लक्ष्मण घाट बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 4 30
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 0 13
1: सरिता थारो 98 6 79 0 56 12 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 0 30 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
1: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: हार्दिक निमन्त्रणा उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायीहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान पीस हिमालय रिसोर्ट, बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिल वस्तु।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुन चाँदी पसल, बारगंगा दुई पिपरा कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुप्पा देउराली सुन चाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346। चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी छाती सुन चाँदी पसल।
0: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुन चाँदी पसल, बाडंगा 4 जितपुर कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 9857031569। अर्जुन खाती। सम्पर्क नम्बर 9857078473।
1: महाराजगंज नगरपालिकाको सार्वजनिक सूचना।
0: यस महाराजगंज नगरपालिकाको सार्वजनिक बाटो, सड़क, नाली तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा, पसल, ठेला, टंकी लगायतका संरचना तथा राखिएका निर्माण सामग्री यो सूचना प्रकाशित भएको मितिले 3 दिन भित्र अर्थात साउन 17 गते भित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिन्छ। तोकिएको समयभित्र अतिक्रमण नहटाइएमा नगरपालिकाले प्रचलित कानून बमोजिम हटाउने तथा सो कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपहार गरिनेछ। साथै सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सुरक्षित नगर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।
1: अब्दुल कलाम नगर प्रमुख, महाराजगंज नगरपालिका नगर कार्यपालिकाको कार्यालय कपिलवस्तु।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 0175349050, 0175359050 र मोबाइल 9857078010।

0: नमस्कार। सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। मुद्दा खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनीमा सवारी दुर्घटना, बढ़दो भयावह अवस्था, एकै दिन 3 जनाको ज्यान गयो, 13 घाइते। लुम्बिनी प्रदेशद्वारा विजयनगरको विकास योजनामा 80 लाख बजेट, सड़कदेखि सामाजिक अभियानसम्म प्राथमिकता। संरक्षण अभावमा लोप हुँदै परम्परागत इनार, आधुनिक प्रविधिसँगै हराउँदै परम्परा। दाङमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा तत्काल पर्याप्त परिणाममा भेनम उपलब्ध गराउन आग्रह। नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध फत्कायो, स्थानीयसँग विवाद। र चीनमा आकस्मिक बाढ़ीमा परि मृत्यु हुनेको संख्या 25 पुग्यो, पेरूमा पर्यटक विमान दुर्घटना, 13 जनाको ज्यान गयो।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै

0: अब समाचार विस्तारमा बितेको 24 घण्टामा लुम्बिनी प्रदेशका दुई जिल्लामा भएका छुट्टा छुट्टी सवारी दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने 13 जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार कपिलवस्तु र रूपन्देहीमा भएका दुर्घटनामा 3 जनाको ज्यान गएको छ। कपिलवस्तुको शिवराज नगरपालिका 5 चण्डोटा स्थित आलोक होटल नजिक लुपर 01001024 नम्बरको स्कार्पियोले विपरीत दिशाबाट आउँदै गरेको लु 14/55/10 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका 2 हल्ला नगर निवासी 18 वर्षीय दीपक विक गम्भीर घाइते हुनुभएको थियो। उपचारका क्रममा आधारभूत स्वास्थ्य सेवा अस्पताल चण्डौटामा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै रूपन्देहीको सिद्धार्थनगर नगरपालिका 1 मानसरोवर होटल अगाडि भारतको UP-8-68-34 नम्बरको टेलरले पैदल यात्रीलाई ठक्कर दिँदा 1 महिलाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी नवलपरासी सुस्ता पश्चिम घर भई हाल रूपन्देही बस्दै आएकी करिब 50-52 वर्षीय तिरा मुल्कीलाई उपचारका लागि भैरवा मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीको तथ्याङ्क अनुसार बितेको 24 घण्टामा देशभर सवारी दुर्घटनामा 8 जनाको मृत्यु भएको छ। तीमध्ये लुम्बिनी प्रदेशमा मात्रै 3 जनाको मृत्यु भएको हो, जुन सबैभन्दा बढ़ी प्रभावित प्रदेशमध्ये 1 हो। त्यसै गरी यस अवधिमा लुम्बिनी प्रदेशमा भएका विभिन्न सवारी दुर्घटनामा 13 जना घाइते भएका छन्। प्रहरीले तीव्र गति लापरवाहीपूर्वक सवारी चलाउने प्रविधि ट्राफिक नियमको पालना नगर्नु तथा सड़क सुरक्षाप्रति व्यवस्था गर्न दुर्घटनाका मुख्य कारण रहेको उल्लेख गर्दै चालक र यात्रुलाई ट्राफिक नियमको पुनः पालना गर्न आग्रह गरिएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि विजयनगर गाउँपालिकामा संचालित हुने विभिन्न विकास सामाजिक कृषि तथा स्वास्थ्य क्षेत्रका योजनाका लागि कुल 80 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारद्वारा विनियोजन गरिएको बजेट अनुसार गाउँपालिकाभित्र विभिन्न पूर्वाधार तथा सामाजिक विकासका योजनाहरू सञ्चालन गरिनेछ। बजेट विवरण अनुसार महादेया वीरेन्द्र चौधरीको घर अगाडि रहेको शिव मन्दिरको सौन्दर्यीकरणका लागि 5 लाख, थरौरी वनखेत सीमा बस्ती जाने सड़कमा कलवट निर्माणका लागि तथा सड़क स्तर उन्नतिका लागि 25 लाख, दिपेन्द्र नगर पौवा जाने सड़कको स्तर उन्नतिका लागि 10 लाख, प्रेमनगर कलवट निर्माणका लागि 25 लाख, सामाजिक क्षेत्रमा बाल विवाह न्यूनीकरण सम्बन्धी प्रदेशव्यापी अभियान सञ्चालनका लागि 10 लाख, कृषि क्षेत्र अन्तर्गत गोठ सुधार कार्यक्रमका लागि 5 लाख रूपियाँ बजेट छुट्याइएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 मा स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण मार्फत प्रदेशभर कुल 3,55,52,00,000 रूपियाँ विनियोजन गरेको जनाएको छ। सोही कार्यक्रम अन्तर्गत विजयनगर गाउँपालिकाले पनि विभिन्न विकास तथा सामाजिक रूपान्तरणका योजनाका लागि 80 लाख रूपियाँ प्राप्त गरेको हो। प्रदेश सरकारको यस बजेटले गाउँपालिकामा सड़क पूर्वाधार, धार्मिक स्थल संरक्षण, सामुदायिक भवन निर्माण, सामाजिक सुरक्षा तथा कृषि क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कुनै समय तराई मधेसका बस्तीमा खानेपानीको प्रमुख स्रोतका रूपमा रहेको परम्परागत इनार अहिले संरक्षणको अभावमा क्रमशः लोप हुँदै गएको छ। आधुनिक खानेपानी आयोजना ह्याण्ड पाइप बोरिङ तथा धारा विस्तार भएसँगै इनारको प्रयोग घट्दै जाँदा धेरै पुरिएका छन् भने बाँकी रहेका पनि जीरा अवस्थामा पुगेका छन्। गाउँघरमा पहिले दैनिक खानेपानी, नुहाउने लुगा तथा भाँडाकुँडा धुने लगायत अधिकांश घरायसी काम इनारको पानीबाटै हुने गरेको स्थानीय जयप्रकाश चौहानले बताउनुभयो। उहाँका अनुसार अहिले यी परम्परागत स्रोतको स्थानीय आधुनिक प्रविधिले लिएपछि नयाँ पुस्ताले इनार कुवाको महत्व समेत बिर्सन थालेका छन्। स्थानीय सोहवत यादवका अनुसार इनार केवल खानेपानीको स्रोत मात्र नभई सामाजिक संस्कृति जीवनसँग पनि जोडिएको बताउनु भएको छ। विवाह व्रतबन्ध छठ जितिया नागपञ्चमी तथा अन्य शुभ अवसरमा इनारको पूजा गर्ने परम्परा रहेको उहाँले बताउनुभयो। विवाहअघि दुलै वा दुलहाले इनार पूजा गर्ने वा कुवाको पानी शुभ कार्यमा प्रयोग गर्ने चलन तराई मधेसमा लामो समयसम्म प्रचलित रहेको उहाँको भनाइ छ।
1: अब कुआं पानी पिया जा बियाह लड़कन का शादी हुआ रहा तो का रात घूमत रहे कोनो कथा वार्ता भाय भागवत भाय तो कहीं जाओ कुआं पर कोई डूब ले आओ। अब यह कुल हुआ शुभ कार हुआ कुआं नायन माता हुआ है।
2: हाँ कुआं ऐसा पुनीत चीज रहा कि कुआं के पानी से पूजा होत रहा, कुआं के पानी से भात बनत रहा, कुआं के पानी से जोन है तो कथा भागवत में लागत रहा। अब फैन ब्याह शादी में कुआं पर राख घूमत रहे, कुआं बहुत पुनीत चीज हुए। कुआं तो अक्सर कई के पाटे के नाई चाहे मुने के नाई चाहे, कुआं बहुत धर्म सिहा चीज हुए।
0: संस्कृतिका जानकार पशुपति मणि त्रिपाठीले इनार कुवा नेपाली समाजको जल संस्कृतिको महत्वपूर्ण सम्पदा भएको बताउनुभयो। उहाँका अनुसार पानीलाई जीवन र पवित्रताको प्रतीक मान्ने वैदिक परम्परा अनुसार इनार कुवा पोखरी नदीको संरक्षणलाई धार्मिक कर्तव्यका रूपमा लिइन्थ्यो। शुभ कार्य अघि जल पूजा गर्ने र इनार कुवाको सम्मान गर्ने चलनले प्रकृति प्रतिको श्रद्धा र जल स्रोत संरक्षणको सन्देश दिने गरेको उहाँको भनाइ छ। विशेष गरी तराई मधेसका अधिकांश ठाउँमा अझै केही पुराना इनार देखिए पनि संरक्षण र मरमतको अभावमा ती पूर्ण रूपमा जीर्ण बन्दै गएका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी रूपन्देहीका आजीवन सदस्य कृष्ण चौहानले विज्ञानले अहिलेसम्म रगतको विकल्प विकास गर्न नसकेकोले नियमित रक्तदान नै बिरामीको जीवन बचाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनु भएको छ। उहाँले 17 वर्ष उमेर पूरा भई 65 वर्षसम्मका स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न सक्ने उल्लेख गर्दै रक्तदानका लागि कम्तीमा 45 केजी तौल हुनुपर्ने, एन्टीबायोटिक औषधि सेवन नगरेको हुनुपर्ने तथा शरीरमा हिमोग्लोबिनको मात्रा 12.5 ग्राम प्रति डेसिलिटर भन्दा बढ़ी हुनुपर्ने मापदण्ड रहेको उहाँले जानकारी दिनुभयो।
3: एउटा 17 वर्ष पूरा भइसकेको व्यक्ति 65 वर्षसम्मको त्यो व्यक्तिले आफ्नो जीवनमा 48 वर्षसम्म निरन्तर रक्तदान गर्न सक्छ। यसमा केही मापदण्डहरू छ, जस्तै उसको तौल 45 केजीभन्दा माथि हुनु पर्यो, कुनै पनि एन्टिबायोटिक औषधि सेवन नगरेको हुनु पर्यो र उसको शरीरमा उसलाई चाहिने हेमोग्लोबिनको मात्रा 12.5 भन्दा अतिरिक्त हुनु पर्यो।
0: चौहानले विगतमा अस्पतालको संख्या कम हुँदा एउटा ब्लड बैंकले नै रगतको आवश्यकता पूरा गर्ने गरेको भए पनि अस्पतालहरू बढ़दै जाँदा एउटै ब्लड बैंकबाट माग थाल्न कठिन बन्दै गएको बताउनुभयो। संस्थागत विकासमा चुनौती देखिएकाले बुटोलमा जुनसुकै समय पनि रगत उपलब्ध हुने स्थायी व्यवस्था विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
3: हामी रोज्न पाछौ, डाक्टर रोज्न पाछौ, स्वास्थ्यको रोज्न पाछौ, तर ब्लडको लागि एउटा मात्रै ठाउँमा हामी निर्भर रह्यौँ। त्यहाँको ब्लड ब्याङ्कको त्यो स्तरोन्नति हुन नसकेको, त्यहाँ त्यो एउटा इच्छा शक्ति नभएको जस्तो हामीले भान पाएर है। अब यो रक्तदाताहरूकै ब्लड ब्याङ्क खोल्यौँ भने त पक्कै पनि त्यहाँ रक्तदाताहरूको धेरैभन्दा धेरै सक्रिय सहभागिता पनि रहन्छ। फेरि त्यसको सञ्चालक स्वयं रक्तदाताहरू नै छन्, स्वयं बिरामीका आफन्त छन्, स्वयं बिरामी हुनुहुन्छ, स्वयं रगत मागिराख्ने डाक्टर हुनुहुन्छ, अनि सबै सरकारवालालाई लिएर आएर ल है अब हामीले यो गर्नपर्छ भनेपछि त्यो ब्लड ब्याङ्क कस्तो हुने भन्दाखेरि सधैँ रगत पाइने ब्लड ब्याङ्क हुने भयो। त्यही शक्ति लाएर हामीले अब खुद्दै ब्लड ब्याङ्क स्थापना गर्ने प्रक्रियामा अगाडि बढिसकेका छौँ। अब केही दिनमै त्यसको सुरुवात भएको समाचार पनि यहाँले सुन्नुहुनेछ।
0: यस्तै रक्तदान प्रतिको चेतना विद्यालय तहदेखि नै विकास गर्नुपर्नेमा जोड़ दिँदै कक्षा 8 र 9 का पाठ्य पुस्तकमा रक्तदान सम्बन्धी आधारभूत विषयवस्तु समावेश गर्नुपर्ने धारणा राख्नुभयो। साथै स्थानीय सरकारले नेपाल रेडक्रस सामाजिक अभियन्ता र सरकारवाला संस्थासँग समन्वय गरी रक्तदान सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औलाउनुभयो।
3: 8-9 को कोर्समा कन्टेन्टमा होइन यो रक्तदान गर्ने उमेर समूह रक्तदान गर्दाखेरि कति युनिट शरीरबाट जान्छ त्यसबाट हुने असरहरू के हुन् त्यो किताबमा कोर्समा त्यो राख्यो भने पक्कै पनि त्यो विद्यार्थी 12 सकिने बित्तिकै 18 वर्ष पुगे पछाडि उसले रक्तदान गर्न सुरुवात गर्छ। यति धेरै संरचना भएको छ, यति धेरै स्थानीय सरकारहरू छ, यो स्थानीय सरकारले पनि कम्तीमा पनि यो क्षेत्रमा काम गर्नलाई स्थानीय रेडक्रसको माध्यमबाट हुन्छ कि अभियन्ताको माध्यमबाट हुन्छ कि रगतको लागि हामी सबै स्वस्थ व्यक्तिले दिन सकिन्छ दिन मिल्छ भन्ने खालको जागरण अभियान चाहिँ गर्नै पर्छ।
0: चौहानका अनुसार नेपालमा वार्षिक करिब 3 लाखदेखि 3.5 लाख युनिट रगत संकलन हुने गरेको छ, तर धेरै नागरिकमा रक्तदान बारे पर्याप्त जानकारी नहुँदा रक्तदान गर्न हिचकिच्याउने प्रवृत्ति अझै कायम रहेको उहाँको भनाइ छ। नागरिकलाई रक्तदान बारे सचेत बनाउन सके देशभित्रै आवश्यक पर्ने रगत सहज रूपमा संकलन गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो। रक्तदानलाई मानवीय सेवाको सर्वोत्तम कार्य भएको बताउँदै योग्य नागरिकलाई नियमित रूपमा रक्तदान गरी जीवन बचाउने अभियानमा सहभागी हुन आग्रह गर्नुभयो। बागडोगरा नगरपालिका उडान नम्बर 8 ले सार्वजनिक विदाको दिनमा समेत सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा सञ्चालन गरेको छ। सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्ने उद्देश्यले विदाको दिन पनि कार्यालय खोलेर नवीकरण कार्य गरिएको हो। उडा सदस्य शैलेन्द्र बेलवासीले वृद्ध वृद्धा एकल महिला अपाङ्गता भएका व्यक्ति तथा अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई अनावश्यक शास्ति नहोस् भन्ने उद्देश्यले सार्वजनिक विदाको दिन पनि सेवा उपलब्ध गराइएको बताउनुभयो। दाङमा एन्टी स्नेक भेनमको अभाव भएपछि सर्पदंशका बिरामीको उपचार प्रभावित बनेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खुराईले लमई अस्पताल गढवा स्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भने भेनापको मौजदात सक्न लागेको अवस्था पुगेपछि उपचारमा समस्या देखिएको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल 2 जना सर्पदंशका बिरामी उपचारत रहेका छन्, तर आवश्यक एन्टी स्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाई भएको बताउनुभयो। प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उहाँले जानकारी दिनुभएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि भेनमको मौजदात अत्यन्तै न्यून रहेको छ। अस्पताल स्रोतका अनुसार अहिले रहेको भेनमबाट बढ़ीमा 1 वा 2 जना बिरामीको मात्रै उपचार गर्न सकिने अवस्था रहेको छ। प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिणाममा भेनम प्राप्त हुन नसकेको अस्पताल स्रोतले जनाएको छ। वर्षियामसँगै सर्पदंशका घटना बढ़न थालेका बेला एन्टी स्नेक भेनम अभाव भएपछि स्वास्थ्य कर्मी र बिरामी दुवै चिन्तित बनेका छन्। स्वास्थ्य संस्थाले तत्काल पर्याप्त परिणाममा भेनम उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। कपिलवस्तुको चण्डटामा ट्राफिक सचेतना तथा सड़क सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। शिवराज नगरपालिकाको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा शैक्षिक संस्थाका बस चालक र सहचालकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु गुरी सिंगेका प्रमुख प्रहरी निरीक्षक राजन टक्कालले सड़क दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनका लागि चालक र सहचालकलाई ट्राफिक नियम सड़क सुरक्षाका उपाय तथा जिम्मेवार सवारी सञ्चालन सम्बन्धी जानकारी प्रदान गरिएको बताउनु भएको छ। उहाँका अनुसार आम नागरिकमा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लामा विभिन्न स्थानमा समय समयमा यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्। त्यसै गरी अस्थायी ट्राफिक प्रहरी कार्यालय सन्तौटाका प्रमुख प्रवीण खड्काले सेवराज नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयका बस चालकलाई ट्राफिक नियम, सुरक्षित सवारी सञ्चालन, यात्रुको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभएको छ। सड़क दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै स्थानीयवासीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध फत्काएपछि विवाद भएको छ। स्थानीयका अनुसार आज दिउँसो 3:30 बजेतिर करिब 15 जना सादा पोशाकमा र अरू हात हतियार सहित 60 जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए। उनीहरूले सुस्ता गाउँपालिका 5 थारू टोलमा बन्दै गरेको 132 मिटर लामो माटोको कच्ची बाँध फत्काइदिएको स्थानीयले बताएका छन्। भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध फत्काएपछि स्थानीयवासी प्रतिवादमा उत्रिएका छन्। सुस्ता बचाओ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रूखभन्दा 300 मिटर नेपालतर्फ प्रवेश गरेर बाँध फत्काएको बताउनु भएको छ। रूपन्देहीको सिद्धार्थ नगरपालिका 5 मैत्रीपथ स्थित एक मदिरा पसलबाट प्रहरीले विभिन्न प्रकारका लागू औषध बरामद गर्दै एकजनालाई नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय डाङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गरेको कार्यवाहीका क्रममा उक्त पसलबाट स्पेसमा 345 ट्याब्लेट किफ्रोल कफ 7 बोतल र नाइट्रोजे पाम्प 50 ट्याब्लेट बरामद गरेको हो। घटनामा संलग्न रहेको आरोपमा सही स्थानका 40 वर्षीय दीपक कुमार तेलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका तेली र बरामद लागू औषधलाई आवश्यक अनुसन्धान र कानूनी कार्यवाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाइएको छ। नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र 14 महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन 20 गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य समेत रहनुभएका कांग्रेस नेता रंजित कर्णले पार्टी सभापति गगन कुमार थापा र शनिबार सुन देवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिनुभएका डाक्टर संघन कोइराला पार्टी एक बनाउनु पर्ने बताउनु भएको छ। पूर्व केन्द्रीय सदस्य नयन सिंह महराले कांग्रेस कमजोर हुँदा लोकतन्त्र राष्ट्रियता कमजोर हुने गरेकाले कांग्रेसलाई एक बनाउन दबाव दिने उद्देश्यले साउन 20 गते फेला गर्न लागि जानकारी दिनुभएको छ। पाकिस्तानको वोड पेकमा हिम पहिरोमा परेर ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल फुर्जा उर्फ नेम्स दाईको शव निकालिएको छ। गएको बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परेर बेपत्ता हुनुभएका पूर्जाको शव शनिबार भेटिएको थियो, तर प्रतिकूल मौसमका कारण आज मात्रै उहाँको शव निकालिएको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी अग्रणी र अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार निम्सको शव 5,700 मिटर उचाइमा फेला परेको थियो। पूर्जासहित हिम पहिरोमा बेपत्ता भएका 10 मध्ये 8 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। नवलपरासी पश्चिमको पलिनन्दन गाउँपालिका दुई हरमपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुईजना घाइते भएका छन्। अनियन्त्रित भएको उक्त दुर्घटनामा परि मृत्यु हुनेमा भारतको कुशीनगर जिल्ला रामकोला गाउँ घर भएका 25 वर्षीय विजय चौहान रहनु भएको छ। दुर्घटना लगत्तै गम्भीर भएका चौहानको सिद्धार्थ सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भारत घर भएका 30 वर्षीय सतीश कुमार शर्मा र रूपन्देही कोबटेवल उपमहानगरपालिका 3 बस्ने 36 वर्षीय कमल राणा खाइते हुनु भएको छ। उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा परि मृत्यु हुनेको संख्या 25 पुगेको छ भने 23 घाइते भएका छन्। सरकारी संचार माध्यमले आइतबार सार्वजनिक गरेको विवरण अनुसार घटनाको एक सातापछि मृतकको संख्या अध्यावधिक गरिएको हो। जुलाई 26 दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटक माझ लोकप्रिय सुवाङ सिमेन सिनिक एरियामा अचानक बाढ़ी पसेको थियो। घटनापछि शुरूमा 10 जनाको मृत्यु भएको र 23 घाइते भएको जानकारी दिएको थियो। चिनिया समाचार संस्था सिवाङका अनुसार राष्ट्रिय विपद रोकथाम आयोगले घटनाको अनुसन्धानको निगरानी गर्ने घोषणा गरेपछि मृतकको अध्यावधिक विवरण सार्वजनिक गरिएको हो। दक्षिण गान्सु प्रान्तको पहाड़ी क्षेत्रमा रहेको सुवाङ सिमेन प्राकृतिक ढुंगा तोरण उच्च पहाड़ी खासी मैदान र पहाड़ी खोला नालाका लागि परिचित पर्यटकीय क्षेत्र हो। दक्षिण अमेरिकी मुलुक पेरूमा शनिबार एक सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै 13 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यम र पेरूका अधिकारीका अनुसार सेस्ना क्याराफान सी 208 विमान विश्व प्रसिद्ध नाचका रेखामाथि पर्यटकलाई हवाई भ्रमण गराइरहेका बेला दुर्घटनामा परेको थियो। विमानमा 11 जना पर्यटक र 2 जना चालक सवार रहेका थिए। पेरूको सरकारी समाचार संस्थाका अनुसार मृत्यु हुनेमा 2 जर्मनी 2 स्पेन र 7 इटाली नागरिक रहेका छन्। यिनै खबर सँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर विदा हुनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनीमा सवारी दुर्घटना बढ़दो भयावक अवस्था, एकै दिन 3 जनाको ज्यान गयो, 13 घाइते। लुम्बिनी प्रदेशद्वारा विजयनगरको विकास योजनामा 80 लाख बजेट, सड़कदेखि सामाजिक अभियानसम्म प्राथमिकता। संरक्षण अभावमा लोप हुँदै परम्परागत इनार, आधुनिक प्रविधिसँगै हराउँदै परम्परा। दागमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा तत्काल पर्याप्त परिणाममा भेनम उपलब्ध गराउन आग्रह। नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध फत्कायो, स्थानीयसँग विवाद। र चीनमा आकस्मिक बाढ़ीमा परे मृत्यु हुनेको संख्या 25 पुग्यो, पेरूमा पर्यटक विमान दुर्घटना, 13 जनाको ज्यान गयो। हवस्त, एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै वेबसाइट www.buddhawaaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने सस्तिमलाई धन्यवाद दिँदै सभा पनि बिदा हुन्छु। नमस्कार।
4: युनाइटेड अस्पताल बारदिनका साथ ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कंसल्टेंट फिजिशियन डॉक्टर गोविंद रावत छाती तथा श्वास प्रश्वास संबंधी समस्या मुटु रोग मृगौला रोग पेट र आंद्रा को समस्या कलेजो थायराइड र मधुमेह सहित का रोग पूर्ण परामर्श र उपचार
4: हार जोड़नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हार जोड़नी संबंधी समस्या हड्डी ढाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजे देखि साँझ 6 बजे सम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेल द्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजे सम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
7: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
8: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजे सम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
4: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
9: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गएको चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपद, 196 जनाको मृत्यु, चार महिनामै सर्पदंशबाट 54 जनाको मृत्यु, 700 भन्दा बढ़ी घटना,
1: 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको।
0: कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन मुख्य एजेण्डा, मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य, स्थानीय तहले विश्वास पुनस्थापनामा जोड़ दिँदै
2: त्यसकारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
0: सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको आरोप, सीमा क्षेत्रमा विवाद, आज रातिकै स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेंगीको जोखिम बढ्दै
3: उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने।
0: र टाभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो सातामा नेपालमा हुने, कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विपद जोखिम न्यूनीकरणका प्रयास भइरहे पनि पछिल्ला चार महिनामा विपदका घटना बढ़नु गम्भीर चिन्ताको विषय हो। सावधानी र पूर्व सूचना मात्र पर्याप्त नभई जोखिमको मूल कारण पहिचान गरी रोकथाममा जोड़ दिनुपर्छ। बाढ़ी, पहिरो, डुबान तथा आगलागीको जोखिमयुक्त क्षेत्रको नियमित पहिचान र निगरानी आवश्यक रहेको छ। स्थानीय तहले विपद पूर्व तयारी, उद्धार र राहतका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्छ। विपद भएपछि राहत भन्दा विपद हुन नदिन पूर्व तयारी र दिगो रोकथामलाई राज्यको प्राथमिकता बनाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: मधेस प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सुनसरी, राजबिरा, सिराहा, जनकपुर, सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि जारी कर्फ्यू हटाइएको छ। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव घटनाको 5 दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो। सरकारसँग सहमति गरेर शुक्रबार मृतकको अन्त्येष्टि गरिएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा हट्न नसकेको स्थानीयको भनाई छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको अवस्थामा सामान्य हुँदै गएको बताउनुभयो। सीआईएनसँग कुरा गर्दै पौडेलले भन्नुभयो,
6: प्लानको त हिँडे हामीले विथ गरिसक्यौँ कर्फ्यू भने, गुल बजारको कर्फ्यू पनि आज दिउँसो बिहान 10 बजेदेखि अहिले साँझ 7 बजेसम्मको लागि विथ गरिदिएको थियो। अब हामी पूरा विथ गर्ने अवस्थामा छौँ। भर्खर मात्रै जिल्ला सुरक्षा समितिको बैठक बसेर छलफल गरेका छौँ हामीले। त्यसले गर्दाखेरि अब सामान्य अवस्थातिर जाँदैछ। जुन क्षति भयो त्यो क्षति भएका व्यक्तिहरू चाहिँ हाम्रो के हुने भन्ने क्वेसन चाहिँ आइराखेको छ। अब क्षतिको वास्तविक मूल्याङ्कन गर्न अब बल्ल प्रहरी टोली त्यो ठाउँमा गएर निवेदनहरूबाट निवेदन आएपछि त्यसको मुचुङ्गा गर्ने काम गर्छौं।
5: सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बुधबार साई नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणमा त्रास बढ़ेपछि अहिले पनि स्थानीय तहले अवस्था सामान्य राख्न छलफल परामर्श अघि बढ़ाएको छ। स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू लगायत सबैसँग नियमित छलफल भइरहेको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीआईएनसँग बताउनुभयो।
2: भन्नु पर्यो त्यस्तो अवस्था छ हाम्रो देवानको, उहाँको अवस्था कति बेला हजुरको अब को साथीहरू नबुझेर पोस्ट गरिदिन्छ मृत्यु भइसक्यो भनेर तुरन्तै आतंकित भइहाल्छ। त्यस कारण जुन छ अहिले पनि सेन्सिटिभै छ त्यो देवानगंज। देवानगंजमा अहिले पनि हाम्रो परिचालन छँदैछ। त्यसकारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
5: नेपाली कांग्रेसले साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। संस्थापन र संस्थापन ईद बीच आन्तरिक विवाद चर्किँदै जाँदा बोलाएको केन्द्रीय कार्य समिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसमा पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार देखिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको सीआईएनलाई बताउनुभयो।
7: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असमसायिक विषयवस्तुहरू हुन्छ। हामीसँग यो नेपाली कंग्रेस सदस्यता स्थितिका कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। हामीले चाहिँ नेपाली कंग्रेसको 15 महाधिवेशनलाई सियासी सदस्यता सूचित गरेर निर्वाचित बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णयहरू हुनुहुन्छ।
5: बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने भएको छ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असो 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समय सीमा, विधानमा बाधा अट्काउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायमै छ। चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। आज मात्रै सर्पदंशबाट 1 जनाको मृत्यु भएको छ। 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा 4 महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्तरमा भएका घटनाका भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
1: 4 महिनामा अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि, डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्वदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1500 घाइतेमा चाहिँ 600 भन्दा
5: भएका छन्। यो अवधिमा देशका विभिन्न स्तरमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण

0: केस भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा. अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरे भएर पनि देखेको छ भने
1: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्। यसैबीच देशभर मनसूनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जैसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षैयामा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको वाले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो, तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोशाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काबा च्याम्पियनशीप लीग आयोजना गर्ने निर्णय गरेको हो। संघको आसन्न 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 गतेदेखि देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय समेत गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन 7 प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लीग एसएससीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्।
2: सन्तोषी राहुल बाँकेको नरायणपुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै
3: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नु हामीलाई।
4: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो।
2: धर्म फरक तर मन एउटै रिपोर्ट सँगै बालबालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
7: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।

0: शांति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा साम्प्रदायिक सद्भाव बिग्रिने गरी तनाव देखियो। यसबीचमा भएका घटनामा परि तीन जनाले ज्यान गुमाए भने स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय भएका छन्। बाँकेको नरेनापुर गाउँपालिकाले भने धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन फरक शैलीमा कार्यक्रम सञ्चालन गरेको छ।
4: बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
5: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
6: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी एकदमै सकारात्मक कुरा हो।
7: विभिन्न समुदायमा अहिले द्वन्द्व भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ, त्यस कारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्द्वहरूको स्थिति छैन।
4: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
8: अहिले जुन सुनसरीमा घटना भएछ त्यो एकदम दुःखद घटना हो, यो नहुने पर्ने काम भएछ। नरेन्द्रपुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, मैले यति माया दिएँ समाजले कि आज सबै सँगै सँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
4: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
6: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
4: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
9: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यस कारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौँ र हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्यै चाहिँ विडम्बना हो।
4: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
10: छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
4: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक?
11: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल उडेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन त्यो एउटा भयो अथवा मस्किटो रिप्लेन्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने ताकि
3: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला बाल बालिकाको प्रश्नमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
14: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
1: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ आज हामी हाम्रो पालोको 313 खण्डमा छौं बर्खामा डेंगीको संक्रमण तीव्र हुने गरेको छ डेंगीबाट बालबालिका पनि प्रभावित हुने गरेका छन् यस्तो अवस्थामा कसरी बस्ने आज हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँग कुराकानी गरेका छौं
15: नमस्कार मेरो नाम अनुज बालबालिकालाई डेंगू हुन सक्ने जोखिम कति हुन्छ ठूलो मान्छेलाई जस्तै हामीलाई पनि डेंगू हुन सक्छ
11: डेंगू जोखिम चाहिँ बालबालिकाहरू स्पेसली एक वर्षभन्दा कमको बच्चाहरूलाई अझ बढी हुन्छ र अरू जोखिम भनेको चाहिँ वृद्ध वृद्धाहरू प्रेग्नेन्सी अथवा सुत्केरी महिलाहरू र अर्को चाहिँ दीर्घ रोगीहरू अब डायबिटिस हाइपरटेन्सन अथवा अरू विभिन्न लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ तर जोखिम चाहिँ सबैलाई हुन्छ अब बच्ने तरिका पनि उस्तै नै हो जस्तो कि बालबालिकाहरूले बच्नलाई पनि उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुलो ओढेर सुत्ने अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन त्यो एउटा भयो अथवा मस्किटो रिप्लेन्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने ताकि त्यो मस्किटोले आफूलाई नटोकोस् र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाँटीतिर त्यसमा चाहिँ मस्किटो रिपेलेन्ट क्रिमहरू लगाउनु
16: नमस्ते मेरो नाम नम्रता हो हामीलाई डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पर्छ डाक्टर साहब
11: हस् प्रश्नलाई धेरै धन्यवाद अब डेङ्गी एउटा भाइरल डिजिज हो र अरू भाइरल डिजिज जस्तै यसमा चाहिँ ज्वरो आउँछ जुन अरूमा देखिन्छ यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु सुरुमा तपाईँलाई ज्वरो आउँछ ज्वरो चाहिँ एकदमै हाई ग्रेड पनि आउन सक्छ 102-103 ज्वरो आउन सक्छ र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने जिउ दुख्ने हुन्छ र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ यसलाई ब्रेक बोन डिजिज पनि भन्छ भन्नुपर्दा चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ र टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ त्योबाट ढाड एकदमै दुख्नु जिउ एकदमै दुख्नु टाउको एकदमै दुख्नु त्यो चाहिँ अरू रोगमा देखिन्छ डेङ्गीमा अझ बढी देखिन्छ र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ धेरै जसो मान्छेमा चाहिँ यो हुन्छ र ज्वरो आएको दुई तिन दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू रातो रातो डाबर फोकाहरू जस्तो आउँछ अब फोका भन्दा पनि कलर चेन्ज हुन्छ रातो रातो कलर चेन्ज हुन्छ त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्सहरू हुनसक्छ तर यति भन्दै गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्क्रब टाइफसमा पनि देखिन्छ अनि कोभिडमा पनि पहिला देखिएकै हो र अरू भाइरल डिजिजहरूमा पनि देख्न सक्छ र धेरै जसो मान्छेमा यति मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ कम्प्लिकेसन्स भए अनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउन सक्छ, कसैको चाहिँ ब्लड बोन म्यारोमा प्रब्लम आउन सक्छ, अथवा कसैलाई मेनिन्जाइटिस होइन त्यो त्यो अथवा निमोनिया पनि हुनसक्छ, त्यो त अब सबैलाई हुँदैन, कसै कसैलाई हुन्छ। अब आम मानिसमा जान्नुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो सिम्टम्सहरू आएपछि लगभग एक हप्तामा तपाईँको ज्वरो कम हुन थाल्छ र तपाईँलाई ठिक भएको अनुभूति हुन्छ। धेरै जस्तो मान्छेले त्यहीँ ठिक पनि हुँदैहाल्छ, तर सर्टेन मान्छेहरूलाई चाहिँ जुन बेला ज्वरो घट्न थाल्छ त्यो बेला कम्प्लिकेसन्स आउँछ। र प्रब्लम के छ भने मान्छे ज्वरो आएपछि मलाई ठिक भयो भन्न थाल्छ र त्यही बेला चाहिँ कम्प्लिकेसन हुने मान्छेको चाहिँ प्राणघातक कम्प्लिकेसन्सहरू त्यो बेला सुरु हुन्छ। ठ्याक्कै एक हप्तामा ज्वरो घट्न थालेपछि कम्प्लिकेसन्स हुने मान्छेहरूको चाहिँ अब कम्प्लिकेसन देखिन्छ। कम्प्लिकेसनको अर्ली साइन्स भनेको चाहिँ तपाईँको पेट दुख्न थाल्छ। तपाईँको पेट कहिले नदुख्ने मान्छेलाई पेट दुख्न थालेको छ, अथवा पहिला पेट दुखिराख्ने मान्छेलाई नयाँ खालको अथवा अझ सिभियर पेट दुख्न थालेछ भने त्यो डेङ्गुको प्राणघातक कम्प्लिकेसन हुनसक्छ। तपाईँले तुरन्त ब्लड टेस्ट गर्नु।
16: नमस्कार डाक्टर साहब, मेरो नाम श्रेया, मेरो घर लम्जुङ हो। एकपटक डेङ्गु भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब?
11: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गु हुनसक्छ, अथवा यो सिजनमा डेङ्गु भयो भने अर्को सिजन पनि हुनसक्छ। र अर्को एउटा मान्यता कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गु भयो भने अर्कोपल्ट डेङ्गु हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गु हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ। पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ, तर हामीले मुख्यतया त्यसमा पनि सतर्क हुनुपर्छ। त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गु भयो भनेर अर्कोपल्ट डेङ्गु हुँदै हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो, फेरि पनि हुनसक्छ। मैले कारणहरू स्पष्ट पारे।
16: नमस्कार डाक्टर साहब, मेरो नाम सरस्वती। डेङ्गु भएको बिरामीको उपचार कसरी हुन्छ, यसका लागि दबाई छ कि छैन?
11: डेङ्गुको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन। अहिले हामीले डेङ्गुमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने, अनि त्यसले दुखाइ पनि कम गर्छ होइन, अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने, प्रशस्त पानी पिउने, यसलाई चाहिँ सपोर्टिभ मेजर्सहरू भन्छ। र ब्लिडिङ हुनु थाल्यो भने ब्लड ट्रान्सफ्युजन अथवा प्लेटलेट ट्रान्सफ्युजन के गर्नुपर्ने त्यो अनुसार चाहिँ गर्ने, ब्लड प्रेसर घट्यो भने त्यो अनुसार ट्रिटमेन्ट गर्ने भन्नुको अर्थ डेङ्गुको एन्टिभाइरल छैन तर सपोर्टिभ मेजर्सहरू हामीले गर्न सक्छौँ, त्यही नै गर्ने हो। तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ डायनसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पर्यो, अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पर्यो, पानी प्रशस्त पिउनु पर्यो, र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाइको चाहिँ सिटामोल खाँदा ठिकै हुन्छ, तर त्योभन्दा कडा खालको औषधिहरू जस्तो कि फ्लेक्जोन अथवा मोट्रिन भन्ने हुन्छ, त्यो खालको कडा खालको औषधिहरू चाहिँ नखाइदिनु होला, किनभने त्यसले अझ हानि गर्न सक्छ। र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला होइन, किनभने त्यसले के गर्छ भने कसलाई पनि थाहा।
16: नमस्कार, मेरो नाम नम्रता। डेङ्गु सार्ने लामखुट्टे छुट्टै हुन्छन् कि सबै लामखुट्टेहरूले डेङ्गु सार्न सक्छन्?
11: अब डेङ्गु सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तै नै हो, तर लामखुट्टेको विभिन्न प्रजातिहरू हुन्छ। डेङ्गु सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छ, तर त्यो भन्दैमा यसले दिउँसो टोक्दै टोक्दैन अथवा राति टोक्दै टोक्दैन भन्ने हुँदैन। त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ। लामखुट्टे सबैतिर हुनसक्छ र लामखुट्टे हेर्दैमा यसले चाहिँ डेङ्गु सार्ने लामखुट्टे हो कि होइन भन्ने छुट्याउन पनि गाह्रो हुन्छ। त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको हो, तर यसले टोक्दै टोक्दैन अरू बेला केही पनि गर्दैन भन्ने होइन। त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पर्यो र लामखुट्टेबाट नटोक्नलाई चाहिँ त्यही अनुसारको प्रिकसन्सहरू लिनु पर्यो।
17: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
3: चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढ़ी घटना भएका छन्। कांग्रेसमा महाधिवेशनको रस्साकसी साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ। महाधिवेशनको मुख्य एजेण्डा रहेको छ। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ। धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको छ। गरिएको छ। शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो। स्थानीय तहले भने विश्वास पुनस्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। सुस्थामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ। सीमा क्षेत्रमा विवाद बढ़ेको छ। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना। बर्खायामसँगै डेंगीको जोखिम पनि बढ़दै गएको छ। र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो साता नेपालमा हुने भएको छ। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाडौँमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। मधेसका जिल्लाको जनजीवन सामान्य। आन्दोलन फिर्ता गराउन गृहमन्त्री गुरूङ सफल। 2 दिनदेखिको बन्द रेल सेवा सुचारू। हिन्दू रास्ता कायम गराउने मौखिक सहमतिमा भने विवाद।
1: आजबाट रेल सेवा, हवाई सेवा, सड़क सेवा, पसल कवलहरू सबै खुल्ला हुँदै जनजीवन यातायातहरू पूर्ण रूपमा खुल्ला भएर सामान्यीकरणतर्फ गइसकेको छ। जीवन
2: सर्वदलीय बैठक गरेर यसलाई, यो प्रस्तावलाई राख्ने कुरा गर्नु भएको छ। 3 महिनाभित्र
0: भनेको
2: राष्ट्रको पक्षमा
3: कोही पनि माइकालाले अब गोली हान्न सक्दैन। कुनै पनि धर्मलाई जोसुकै होस्, हिन्दू होस्, मुस्लिम होस्, जसैको पर्व होस्, त्यही भएर विश्वस्त हुनुहोस्।
1: 3 महिनाभित्रमा हिन्दू राष्ट्र बनाउन मैले पहल गर्छु। यदि मैले हिन्दू राष्ट्र बनाउन सकिनँ भने अनि तपाईँहरूले आन्दोलन गर्नुहोस् भनेर आन्दोलनकारीहरूलाई उहाँले भन्नुभयो स्पष्ट रूपमा।
0: नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसपीले अस्थायी बाँध भत्कायो। बनिरहेको बाँध भत्काएपछि स्थानीयवासी प्रतिवादमा ब्रड पिकको 5,700 मिटर उचाइमा निर्मल पूर्जाको शव भेटियो। शव नेपाल ल्याउने तयारी। विद्युत प्राधिकरणको अनियमितता अध्ययन गर्न समिति गठन। बजारमा भरि सिलिण्डर पठाउन थालिएसँगै फेरि शुरू भयो ग्यासको शास्ति। अनसनमा रहेकी नर्स ज्योति राणाभारको स्वास्थ्य अवस्था बिग्रदै। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। गृहमन्त्री सुदन गुरूङले विवादास्पद सहमति जनाएर मधेसका जिल्लाको तनाव साम्य पारेको आरोप लगाएको छ। धर्मनिरपेक्षताको सट्टा हिन्दू राष्ट्र कायम गर्न 3 महिनाभित्र छलफल गर्ने सहमति गृहमन्त्री गुरूङले दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मधेसवादी दलहरूसँगको भेटमा सरकार हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा नभएको बताउनु भएको थियो। गृहमन्त्री गुरूङले हिन्दू राष्ट्र घोषणा सहितका 13 बुँदे मागमा 3 महिनाभित्र सर्वदलीय छलफल गर्ने सहमति जनाउनु भएको छ। हिन्दूवादी मोर्चाले पेश गरेको 13 बुँदे मागमा गृहमन्त्री सुदन गुरूङसँग मौखिक सहमति भएको मोर्चाका अधिकारीहरूले दावी गरेका छन्। अब धर्मका नाममा गोली नचल्ने आश्वासन गृहमन्त्री गुरूङले दिनुभएको छ।
2: त्यसमा कुनै कुरा सच्याउनु पर्ने थियो, त्यो हामीहरूले अनि गृहमन्त्रीज्यूले सच्याएका छौँ। त्यसपछि हामीले पनि त्यसमा 6 बुँदे अझै राखेका छौँ अनि उहाँले हामीहरूलाई भन्नुभएको छ, आश्वासन दिनुभएको छ। अनि त्यही भएर सम्पूर्ण नेपालका जनताहरूलाई अनुरोध गर्न चाहन्छु कि हाम्रो
3: आश्वासन मौखिक भएको छ कि
4: लिखित भएको छ,
2: उहाँले हामीहरूलाई लिखित प्लस मौखिक पनि भन्नुभएको छ, उहाँले भन्नुभएको छ, आश्वासन दिनुभएको छ। उहाँले अहिले यत्रो देश बचाउनु भएको छ भने हामीहरूले पनि विश्वास गर्नुपर्छ। हाम्रो देश अहिले अन्धकारतिर नधकेलोस्, हाम्रो देश शान्त होस्, यो देशलाई कसरी बचाउनु पर्छ, हामी त्यतातिर लग्नुपर्छ, यो देश कसरी अगाडि बढ्छ त्यतातिर लग्नुपर्छ। त्यही भएर सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्न चाहन्छु अनि एउटा अझै कुरा भन्न चाहन्छु कि उहाँले एउटा अझै आश्वासन दिनुभएको छ कि कोही पनि माइकालाले अब गोली हान्न सक्दैन कुनै पनि धर्मलाई, जोसुकै होस्, हिन्दू होस्, मुस्लिम होस्, जसैको पर्व होस्। त्यही भएर विश्वस्त हुनुहोस्।
1: गृहमन्त्री गुरूङसँगको सहमतिसँगै हिन्दूवादी मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने माग 1 महिनाभित्रै पूरा गर्नुपर्ने माग मोर्चाले राखेको थियो, तर गृहमन्त्री गुरूङले 3 महिनाभित्र सर्वदलीय बैठक बोलाउने प्रतिबद्धता जनाउनु भएको विश्व हिन्दू परिषदका सदस्य एवं गृहमन्त्रीसँगको वार्तामा सहभागी जानकी रमन शास्त्रीले बताउनु भएको छ।
5: हाम्रो स्वीकार गर्नुभयो, माग पत्र स्वीकार गर्नुभयो, यसलाई हामी 3 महिनाभित्र उहाँले समय पनि लिनुभयो हामीसँग। हामीले त 1 महिनामै भनेका थियौँ तर उहाँले 3 महिना हामीलाई टाइम चाहियो। हामी सर्वदलीय बैठक गरेर यसलाई यो प्रस्तावलाई राख्ने कुरा गर्नुभएको छ। 3 महिनाभित्र
1: भनेको
5: हिन्दू राष्ट्रको पक्षमा,
1: हिन्दू राष्ट्रको पक्षमा 3 महिनाभित्र सर्वदलीय बैठक राख्छौ भनेर उहाँले मौखिक सहमति जनाउनु भएको छ। त्यसो
5: मौखिक सहमति जनाउनु भएको छ र हाम्रो माग पत्रमा त्यही कुरा लेखेको बुझ्नु पनि भएको छ र त्यसैलाई नै हिजो सार्वजनिक पनि गर्नु भएको छ। हामीहरू पनि त्यसमै वार्ता समापन गरेको थियौं।
1: गृहमन्त्री गुरूङले लिखित सहमतिमा हस्ताक्षर गर्न भने अस्वीकार गर्नुभएको छ, मौखिक सहमति मात्र जनाउनु भएको छ। हिन्दूवादी मोर्चाले गृहमन्त्री गुरूङको मौखिक सहमतिमा विश्वास गरेको शास्त्रीले बताउनुभयो। 3 महिनाभित्र प्रतिबद्धता पूरा नभए पुनः आन्दोलनको चेतावनी पनि मोर्चाले दिएको विश्व हिन्दू परिषद जनकपुर च्याप्टरका अध्यक्ष समेत रहेका शास्त्रीले बताउनु भएको छ।
5: माग पत्र ग्रहण गर्नुभएको छ, सही हो, मौखिक तरिकाले हामीलाई सहमति पनि गर्नुभयो, यस्तो यस्तो खालको छ, अब अरू अरू बुन्दा सम्पूर्ण कार्यान्वयन छिटै हुनुपर्ने जस्तो छ र छिटो नै हुन्छ भनेर आश्वासन दिनुभएको छ र हिन्दू राष्ट्रको माग चाहिँ 3 महिनाको भित्र हामीले सर्वदलीय बैठकमा राख्ने कुरा गर्नुभएको छ।
1: अब यहाँले चाहिँ अब आन्दोलनका कार्यक्रममा के गर्नुभयो त त्यसो भए?
5: आन्दोलन त्यही त हामीहरूको माग एक्सेप्ट गरेर जुन गृहमन्त्रीज्यूले समय लिनु भएको छ त्यो समय हामीले दिएका छौँ 3 महिनाको। त्यो 3 महिनाभित्र हिन्दू राष्ट्रको कुरा उठाएर सर्वदलीय बैठक बसेन भने त्यो फेरि हामीहरूको फेरि त फेरि 3 महिना पछाडि जस्तै माहौल हुन सक्छ।
1: मधेसमा धन्किएको आगो निभाउन गृहमन्त्री गुरूङ सफल हुनुभएको छ, तर हिन्दू राष्ट्र कायम गर्न भएको सहमति भने विवाद नपरेको छ। संविधान विपरीत सहमति गरेको आरोप लागेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले एकातिर र गृहमन्त्री सुदन गुरूङले अर्कोतिर सहमति गर्नुले शंका उत्पन्न भएको स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं पूर्व पत्रकार ऋषि धमलाले बताउनु भएको छ। धमलाका अनुसार गृहमन्त्री गुरूङ आजै काठमाडौँ फर्कदै हुनुहुन्छ।
6: अब लिखित कुरा
4: त्यहाँ देखिँदैन। तर गृहमन्त्रीले एउटा सम्झौता गर्नुभएको छ, हिन्दू राष्ट्र बनाउन म पहल गर्छु भनेर स्पष्ट रूपमा त्यो भन्नुभएको,
1: बोल्नु मात्रै भएको छ।
4: तीन महिनाभित्रमा हिन्दू राष्ट्र बनाउन मैले पहल गर्छु, यदि मैले हिन्दू राष्ट्र बनाउन सकिनँ भने अनि तपाईँहरूले आन्दोलन गर्नुहोस् भनेर आन्दोलनकारीहरूलाई उहाँले भन्नुभयो स्पष्ट रूपमा।
1: अब एकातिर प्रधानमन्त्री बालेन्द्र शाहले मधेसवादी दलका नेताहरूसँग भेट्दाखेरि चाहिँ यो धर्मनिरपेक्षता र संहिताबाट हामी कहीँ पनि तलमाथि हुँदैनौ भन्ने, अनि गृहमन्त्रीले त्यहाँ हिन्दू राष्ट्र कायम गर्छौ भनेर आश्वासन दिँदाखेरि चाहिँ के देखिन्छ त यो सिनारियो?
4: अब प्रधानमन्त्रीको एउटा कुरा छ, राष्ट्रिय सभापतिको सभापतिको अर्को कुरा छ, पार्टीको प्रथम अधिवेशनमा स्पष्ट रूपमा विचारमा लेखेको संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौ भनेर, त्यसपछि गृहमन्त्री आज एउटा सहमति गर्नुभएको छ, हिन्दू मुक्ति संघ संस्थाहरूसँग बसेर वार्ता गरेर उहाँले सम्झौता गरेकै गरी आज भन्नुभएको छ।
1: अशान्त मधेसलाई शान्त बनाउन गृहमन्त्री गुरूङ सफल हुनुभएको छ, तर हिन्दू राष्ट्र कायम गराउने सहमतिले भने गृहमन्त्रीलाई तनाव दिने देखिएको छ। जनकपुरमा हिजो र आज दुई दिन भएको वार्तामा सहमति भएका बुधारमा गृहमन्त्रीले मौखिक सहमति मात्र जनाउनु भएको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेले बताउनु भएको छ।
6: यो सामान्य अवस्थामा ल्याउनका लागि माननीय गृहमन्त्रीज्यू आउनुभयो, अनि आन्दोलन गरिरहेका सातवटा हिन्दूवादी संस्थाहरूको संयुक्त मोर्चासँग वार्ता भयो। उहाँहरूको 13 बुँदे माग पत्र गृहमन्त्रीले ग्रहण गर्नुभयो, त्यस पछाडि उहाँहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिनुभयो। यही परिवेशमा यहाँको शान्ति सुरक्षा व्यवस्था सामान्यकरण बन्दै गयो।
1: सहमति नै भइसकेको अवस्था हो कि होइन
6: त्यो आइरहेका छ नि, हाम्रो 13 बुँदे मिडियाहरूले पनि त्यो जस्ताको तस्तै गर्नुभएको छ, त्यहाँ जे लेखिएको हो त्यही हो विषय।
1: भनेको हिन्दू राष्ट्र कायम गर्न 3 महिना भित्र छलफल गर्ने भन्ने कुरा पनि त्यो बुदामा छ। त्यसो भए
6: माग पत्र के लेखेको छ त्यहाँ? सात दलले नेपाल सरकारसँग माग पत्र गर्नुभयो, माग राख्नुभयो, यी 13 वटा माग सरकारले राज्यले चाहिँ हेर्न पर्यो, सम्बोधन गर्नु पर्यो भनेर माग राख्नुभयो। त्यो गृहमन्त्रीज्यूले उहाँहरूका माग चाहिँ ग्रहण गर्नुभयो। अब त्यस पछाडिको छलफलका प्रक्रिया मन्त्रालयले अथवा ती विषयहरू हुन्छन्। अहिले भनेको उहाँहरूले माग राख्नुभयो र गृहमन्त्रीज्यूले ती माग पत्र ग्रहण गर्नुभयो।
1: देवानगंज घटनापछि प्रभावित बनेको सुनसरी लगायत तराई मधेसका अन्य जिल्लाको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। गत आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागि देवानगंजका ओम प्रकाश मेहताको मृत्यु भएपछि आगजनी, तोडफोड़ र हिंसा भड़किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग सम्झौता भएसँगै हिंसा रोकिएको छ। हिंसा रोकिएसँगै कर्फ्यू हटेको छ। कर्फ्यू हटेसँगै जनजीवन सामान्य अवस्थामा फर्किन थालेको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो।
6: अहिले भनेको निषेधाज्ञा छ अहिले पनि, अब हामी यसलाई पनि हटाउने तर्फ चाहिँ विश्लेषण गर्दैछौ, सुरक्षा विश्लेषण
1: त्यो गरिसकेपछि मात्रै, अनि निषेधाज्ञा चाहिँ जारी रहन्छ अथवा चाहिँ हट्छ
6: अलि समय घटाउने कि अथवा जारी राख्ने कि अथवा अहिले हटाएर जाने, यो भन्ने कुरा निर्णय हुन्छ सुरक्षा विश्लेषण।
1: अब जनजीवन चाहिँ सामान्यतर्फ
6: सामान्य चाहिँ सबै हिजैदेखि आजैबाट रेल सेवा, हवाई सेवा, सड़क सेवा, पसल कवलहरू सबै खुल्ला हुँदै जनजीवन यातायातहरू पूर्ण रूपमा खुल्ला भएर सामान्यकरण तर्फ गइसकेको छ। जीवन
1: दैनिक जनजीवन सामान्य भए पनि स्थानीयमा त्रास भने कायमै रहेको छ। स्थानीयहरू अहिले पनि झडप हुने डरमा रहे पनि चहल पहल भने बढ़ेको छ। बजार क्षेत्रमा सार्वजनिक सवारी साधन नियमित रूपमा संचालनमा आएपछि सर्वसाधारणको आवाजात सहज बनेको छ। लामो तथा छोटो दूरीका सवारी चल्न थालेसँगै यात्रुहरूको चाप पनि बढ़न थालेको छ। मुख्य बजार, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था पनि क्रमशः खुल्न थालेका छन्। तत्कालका लागि मधेसमा दन्किएको आगो निभेको छ। पुनः यस्ता खालका तनाव आउन नदिन सरकारको तर्फबाट गृहमन्त्री गुरूङले जनाएका प्रतिबद्धता कार्यान्वयनमा भने शंका कायमै छन्। जुन शंका निवारण गर्ने जिम्मेवारी सरकारको काँधमा आएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
7: पश्चिम नवलप्रासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ। स्थानीयका अनुसार आज दिउँसो 3:30 बजेतिर करिब 15 जना सादा पोशाकमा र अरू हतियार सहित 60 जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका उनीहरूले सुस्ता गाउँपालिका 5 थारू टोलमा बन्दै गरेका 132 मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका स्थानीयले बताएका छन्। भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्का आएपछि स्थानीयवासी प्रतिवादमा उत्रेका हुन्। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रूखभन्दा 300 मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको बताउनुभयो। स्थानीयले रोक्ने प्रयास गरे पनि हतियारसहित आएकाले रोक्न नसकिएको तर विवाद भएको उहाँले जानकारी दिनुभएको छ। पाकिस्तानको ब्रड पीक हिमालमा बेपत्ता भएका विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल नेम्स राई पूर्जाको शव करिब 5,700 मिटर उचाइमा फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अहमद खानले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै उतार टोली नेम्स राई रहेको स्थानमा पुगेको र सोही क्षेत्रबाट अन्य शव पनि देखिएको तर ती शवको पहिचान भने अझै पुष्टि हुन बाँकी रहेको जनाएका छन्। खानका अनुसार उद्धार कार्य अत्यन्तै कठिन र भौगोलिक अवस्थामा जारी छ। बजारमा भरि सिलिण्डर ग्यास 14.2 किलो पठाउन थालिएसँगै खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा समस्या देखा परेको छ। नेपाल आयल निगमले बजारको मागभन्दा बढ़ी नै ग्यास आयात भइरहेको दावी गरे पनि उपभोक्ताहरू भने खाली सिलिण्डर बोकेर डिलरहरूमा लाइन लाग्न बाध्य छन्। यसअघि पनि बजारमा ग्यास अभाव चर्किएपछि आयल निगमले 2082 फागुन अन्तिमतिरबाट आधा मात्र भरिएको 7.1 किलो सिलिण्डर बेच्ने व्यवस्था मिलाएको थियो। ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले अनियमितताका उजुरीमाथि अध्ययन गर्न दुई छुट्टा छुट्टै समिति गठन गरेका छन्। ऊर्जा मन्त्रालयले प्राधिकरणको ट्रान्सफर्मको खरिद र तिनको गुणस्तरबारे अध्ययन गर्न सिनियर डिभिजन इन्जिनियर डीआईजी राजु महर्जनको नेतृत्वमा समिति गठन गरेको छ। नर्स तथा मिड वाइफहरूको न्यूनतम पारिश्रमिक श्रम शोषण अन्त्य लगायत 15 बुँदे माग राख्दै आमरण अनसनमा बसेकी नर्स ज्योति राणाभाटको अनसन बसेको चौथो दिन चलिरहेको छ। 14 साउनदेखि अनशनरत राणाभाटको स्वास्थ्य अवस्था लगातार कमजोर बन्दै गए पनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको भन्दै नर्सिङ क्षेत्रले असन्तुष्टि जनाएको छ। राणाभाटको उपचार वीर अस्पतालमा भइरहेको छ। चिकित्सकका अनुसार उनको रक्तचाप र सुगरको मात्रा घटिरहेको छ। मनसुन जन्ने विपदका कारण पछिल्ला 24 घण्टामा 1 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका 25 जिल्लामा 34 विपदका घटना भएका छन्। तीमध्ये एकमा सर्पले डस्ता 1 जनाको मृत्यु भएको र 20 जना अन्य अवस्थामा घाइते भएका छन् र यसैबीच प्राधिकरणले गत वैशाख 1 देखि आज बिहानसम्म देशभर 4,053 विपदका घटना भएका, ती घटनामा 196 जनाको मृत्यु भएको र 4 जना बेपत्ता र 1,291 जना घाइते भएको जनाएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक 24 साउनका लागि बोलाइएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक 24 साउन आइतबार दिनको 1 बजेका लागि आह्वान गरिएको हो। बैठक ललितपुरको सानेपा स्थित केन्द्रीय कार्यालयमा बस्नेछ। राष्ट्रिय सेवा दल विधेयक 2083 सत्तारूढ़ दल राष्ट्रपाबाट समेत संशोधन प्रस्ताव दर्ता भएको छ। यो विधेयकमाथि 78 संशोधन प्रस्ताव दर्ता भएका हुन्। 14 जना सांसदले राष्ट्रिय सेवा दल विधेयकमाथि संशोधनको सूचना पेश गरेका छन्। क्षमताभन्दा बढ़ी कैदीबन्दी रहेको एक जेलमा भएको दंगा नियन्त्रण गर्न श्रीलंकाले आइतबार संयम सैनिक र विशेष कमाण्डो परिचालन गरेको छ। घटनामा 1 कैदीको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। प्रहरी नायब महानिरीक्षक संजीव मेदावाटेका अनुसार राजधानी कोलम्बो नजिकै रहेको महारा जेलमा शनिबार कैदीहरूले विभिन्न भवनमा तोड़फोड़ गरेपछि उत्पन्न अवस्था नियन्त्रणमा लिएको हो। आगामी नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार प्रतियोगितामा 6 देशको सहभागिता रहनेछ। समूह एमा आयोजक बंगलादेशसँगै श्रीलंका र भूटान छन्। यस्तै समूह बीमा साबिक विजेता भारतसँगै पाकिस्तान र मालदिव्स रहेका छनृ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: केन्द्रमा राजनीतिक समीकरण बदलिने बित्तिकै त्यसको सिधा पराकम्प प्रदेश सरकारहरूमा पर्नु नौलो होइन, तर हाल बागमती र कर्णाली प्रदेशमा देखिएको राजनीतिक परिदृश्यले सत्ता सञ्चालनमा कति धेरै संवैधानिक र रणनीतिक जटिलता हुन्छन् भन्ने कुरा स्पष्ट पारेको छ। एकातिर सरकार गठनका लागि आवश्यक जादुई नम्बर पुर्याउने कसरत छ भने अर्कोतिर नेतृत्व चयन भएर पनि मन्त्रालय भागभण्डाको सकस रहेको छ। पहिलो कुरा गरौं बागमती प्रदेशको। नेकपा एमाले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा परेको छ। केन्द्रको सहमति अनुसार त्यहाँ एमालेका जगन्नाथ थपलियाको नेतृत्वमा नयाँ वाम गठबन्धन सरकार बनाउने कसरत शुरू भइसकेको छ, तर मुख्य चुनौती अंक गणितमा छ। 104 सदस्य प्रदेश सभामा बहुमतका लागि 53 सीट आवश्यक पर्छ। सरकार बनाउन जुटेका नेकपाका 26 र एमालेका 25 गरी वाम गठबन्धनसँग जम्मा 51 सीट मात्र छ, अर्थात बहुमतका लागि अझै 2 सीट कम छ। 2 सीट भएको हाम्रो नेपाली पार्टीको समर्थन लिँदा प्राविधिक र संवैधानिक जटिलता आउने जोखिम देखिएपछि गठबन्धनले अहिले 12 सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग संवाद अगाडि बढ़ाएको छ। राप्रपाको निर्णयले नै बागमतीको नयाँ सरकारको स्थिरता तय गर्नेछ। अब लागो कर्णाली प्रदेशतिर। कर्णालीमा एमालेको समर्थनमा नेकपाका मंगल बहादुर साई मुख्यमन्त्री त नियुक्त भए, पदभार पनि ग्रहण गरे, तर मन्त्री परिषद विस्तारको काम 3 दिनदेखि ठप्प छ। त्यहाँ समस्या बहुमतको होइन, शक्ति सन्तुलन र मन्त्रालय भागभण्डाको हो। एमाले यसअघि कांग्रेसले सम्हालेका आर्थिक मामिला र सामाजिक विकास का 4 मन्त्रालय आफूले पाउनुपर्ने ओडान राखेको छ। कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमै गाभिएकाले मुख्यमन्त्रीसँग बढ़ी शक्ति रहने हुँदा पावर सेयरिङ सन्तुलित हुनुपर्ने एमालेको तर्क छ। उता नेकपाले मुख्यमन्त्री बाहेक 2 मन्त्रालय मात्रै पाउने हो भने सबैभन्दा शक्तिशाली मानिने अर्थ र भौतिक पूर्वाधार मन्त्रालय पाउनुपर्ने अडान लिएको छ। दुवै दल आफ्नो अडानमा रहँदा र एमालेको निर्णायक नेता यामलाल कडेलसँग ठोस वार्ता हुन नसक्दा कर्णालीको मन्त्री मण्डल विस्तार रोकिएको छ। बागमतीमा बाह्य दल फकाउनु पर्ने बाध्यता छ भने कर्णालीमा सत्ता साझेदार दलहरूबीच आन्तरिक सन्तुलन मिलाउनु पर्ने सकस छ। दुवै प्रदेशका नेताहरू केन्द्रको भावना र प्रादेशिक आवश्यकतालाई मिलाएर छिट्टै निकास निकाल्ने प्रयासमा छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: आजको जनता जान्न चाहन्छन् हामीसँग हुनुहुन्छ स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं पूर्व पत्रकार ऋषि धमला।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक। This home internet.
1: तपाईले मधेसका विभिन्न जिल्लाको अनुगमन गर्नुभयो, अध्ययन गर्नुभयो, घुम्नुभयो, सबै के देख्नुभयो त्यहाँ यो पछिल्लो हप्ता दिनदेखि तपाईँ मधेसमै हुनुहुन्छ?
2: माधवजी, म मधेसमा जब द्वन्द बढ्यो, सुनसरीको देवानगंजमा जुन घटना घट्यो त्यसपछि म मधेस ओर्ली र मैले वीरगंजबाट सामूहिक सद्भाव, धार्मिक सहिष्णुता, एकता, राष्ट्रिय एकता र एक अर्कालाई सम्मान गर्नुपर्छ, नेपालीहरू मिलेर बसेको छ, यसलाई खलबलाउनु भनेर मैले अभियान शुरू गरी वीरगंजबाट। वीरगंजमा प्रमुख जिल्ला अधिकारी भोला दालसँग मैले त्यहाँ सबै पक्षलाई राखेर त्यहाँ एउटा शान्तिको लागि वातावरण बन्यो, दुवै पक्ष राजी भए आन्दोलन पनि नगर्ने, एउटा सहमतिमा जाने भनेर। त्यसपछि म बाह्रमा जितपुरमा पुगे, जितपुरका जनताहरूसँग बसे, उद्योगपति व्यापारीहरूसँग बसे, त्यहाँ पनि शान्ति, अमन चयन र एक अर्कालाई सम्मान गर्ने र धर्मलाई लिएर कुनै पनि विवादहरू नगर्ने सहमति मैले त्यहाँ गराएँ जितपुरमा। त्यसपछि म रौतडाई, रौतडाका धेरै पक्षहरूसँग म त्यहाँ बसी, रौतडमा पनि त्यहाँ कुनै पनि विवाद हुँदैन भनेर सहमति गरिसकेपछि म सर्लाई आएँ। सर्लाईमा बसेर मैले अन्तर्क्रिया गरेँ, सर्लाईका जनताहरूले पनि हामी कुनै विवाद गर्दैनौ भने। त्यसपछि म मोत्तरीमा आएँ, मोत्तरीमा पनि सबै पक्षमा बसेर हामी विवाद गर्दैनौ र अहिलेको अवस्थामा सामूहिक सद्भाव आजको आवश्यकता हो, नेपालीहरू मिलेर बस्नुपर्छ भने त्यहाँ पनि सबैले भने। त्यसपछि म धनुषा आएँ, धनुषामा अलि संकटहरू थियो, समस्याहरू चाहिँ थियो, तर पनि सबै पक्षसँग धनुषामा पनि बसिसकेपछि गृहमन्त्रीलाई मैले अनुरोध गरी वार्ता गरौँ, संवाद गरौँ, सहमति खोजौं भनेर हिजोदेखि गृहमन्त्री लगातार संवादमा बस्नुभयो। आज 13 बुझे सम्झौता भएर अब धनुषामा पनि कुनै समस्या छैन
1: भनेको
2: आन्दोलन गरेका थिए माधवजी, उनीहरूले आज एउटा सम्झौता सरकारसँग गरेको छ, 3 महिनाभित्र गृहमन्त्री सुदन गुरुङले मुलुकलाई हिन्दू राष्ट्र बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेपछि आन्दोलन स्थगन भएको छ।
1: लिखित सहमतिमै त्यो हिन्दू राष्ट्र कायम गर्ने बारेमा छलफल गर्ने भन्ने छ कि मौखिक हो?
2: अब गृहमन्त्री भनाइ के छ भन्दाखेरि, हामी संसदमा जान्छौ, संसद गएर छलफल गर्छौ, छलफल गरेर दुईटै मतको सरकार गयो, यसले हिन्दू राष्ट्र नेपाललाई कायम गर्न सक्छ भन्ने उहाँले आश्वस्त पार्नु भएको छ है। हिन्दूवादीहरूलाई वार्ता बसेर उहाँले चाहिँ आश्वस्त पार्नु भएको छ कि हामी प्रक्रिया अन्तर्गत गएर संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउँछौ भन्ने उहाँको आशय
1: मात्रै छ कि लिखित पनि छ भन्न खोजेको
2: होइन? अब लिखित कुरा त्यहाँ देखिँदैन, तर गृहमन्त्रीले एउटा सम्झौता गर्नुभएको छ, हिन्दू राष्ट्र बनाउन म पहल गर्छु भनेर स्पष्ट रूपमा त्यो भन्नुभएको,
1: बोल्नु मात्रै भएको छ।
2: 3 महिनाभित्र म हिन्दू राष्ट्र बनाउन मैले पहल गर्छु, यदि मैले हिन्दू राष्ट्र बनाउन सकिनँ भने अनि तपाईँहरूले आन्दोलन गर्नुहोस् भनेर आन्दोलनकारीहरूलाई उहाँले भन्नुभएको स्पष्ट रूपमा।
1: अब एकातिर प्रधानमन्त्री बालेन्द्र शाहले मधेसवादी दलका नेताहरूसँग भेट्दाखेरि चाहिँ यो धर्मनिरपेक्षता र संहिताबाट हामी कहीँ पनि तलमाथि हुँदैनौ भन्ने, अनि गृहमन्त्रीले त्यहाँ हिन्दू राष्ट्र कायम गर्छौ भनेर आश्वासन दिँदाखेरि के देखिन्छ त यो सिनारियो?
2: अब प्रधानमन्त्रीको एउटा कुरा छ, राष्ट्रिय सभापतिको सभापतिको अर्को कुरा छ, पार्टीको प्रथम महाधिवेशनमा स्पष्ट रूपमा विचारमा लेखिएको संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौ भनेर, त्यसपछि गृहमन्त्री आज एउटा सहमति गर्नुभएको छ, हिन्दूमुखी संघ संस्थाहरूसँग बसेर वार्ता गरेर उहाँले सम्झौता गरेकै गरी आज भन्नुभएको छ। पछि तपाईँलाई मैले मधेसको वास्तविकता बताउन चाहिरहेको छु, म त लगातार 4 दिनदेखि मधेसमा छु, मधेसको बोलीमा छु, यहाँको जनताको पीड़ा, दुःख, कष्ट, समस्या सबै मलाई जनताको बीचमा गइरहेको छ, तपाईँलाई यहाँ दिनुपर्छ भनेर म गएँ। म गणेश यादवको घरमा पुग्नुवासी भयो, उनीहरूले भने सरकारले गरेको सम्झौता कार्यान्वयन हुनु पर्यो, कारवाही हुनु पर्यो भने, म जयप्रकाश मेहताको घरमा गएँ, ओम प्रकाश मेहताको घरमा गएँ, सुनसरी देवानगंज गएँ, म त्यहाँ गएर पीड़ितहरूलाई भेटेँ, पीड़ितहरूको पीड़ा त्यस्तै डर लाग्दो छ। आज म मोरङमा गएँ, मोरङ जिल्लामा चाहिँ उपचार गराइराखेका 7 जना घाइतेको स्थिति बुझे, उनीहरूको उपचार छिटो गर्नु पर्यो, राम्रो गर्नु पर्यो भने। त्यसपछि म अहिले फेरि जनकपुर आइपुगेको छु र एउटा सहमति भयो, मधेस अहिले शान्त छ, मधेसमा अब कुनै पनि अप्रिय घटना नघट्ने गरी एउटा सहमति भएको छ, त्यो राम्रो पछि हो। अब 3 महिनापछि के हुन्छ म अहिले भन्दिनँ, तर जसरी मधेसमा अब केही हुने हो कि, अब आन्दोलन चर्किने हो कि, आगो बल्ने हो कि भन्ने जुन त्रास थियो त्यो आजबाट अन्त्य भएको छ, एउटा सहमतिमा गएको छ। अब मधेसमा कुनै पनि जिल्लामा दिनमा आजको दिनमा कुनै पनि विवाद आन्दोलन छैन
1: भनेको अब गृहमन्त्री पनि मधेसमा शान्त भयो मधेस शान्त भइसकेपछि फर्किन्छु भन्नुभएको थियो त्यसै फर्किन लाग्नु भएको थियो त्यसबाट काठमाडौँ त्यसबाट
2: गृहमन्त्री पनि अब फर्किन लाग्नुहुन्छ आजै म पनि आजै काठमाडौँ फर्कदैछु किन भन्दाखेरि मैले एउटा संकल्प गरेको थिएँ जबसम्म मधेस शान्त हुँदैन मधेसमा शान्ति सुरक्षा र अमन चयन हुँदैन तबसम्म म फर्किन भनेको थिएँ अब मधेसमा शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति नेपाली जनताले पाउने गरी एउटा सम्झौता सहमति भएको छ र पीडितहरूको बीचमा पनि सहमति भएको छ तर पीडितहरूको भनाइ के छ परिवारको भनाइ के छ भन्दाखेरि दोषीलाई कारवाही हुन पर्यो जसरी घटना घट्यो तीनजना हुनाहरू युवा शहीद भए उनीहरूको परिवारको पीडा सुन्नुपर्छ रोदन सुन्नुपर्छ उनीहरूको भनाइ छ सहमति गरेर मात्रै हुँदैन उच्च स्तरीय जाँचबुझ आयोग छानबिन आयोग गठन गरेर दोषीलाई कारवाही गर्नुपर्छ भन्ने स्पष्ट रूपमा पीडितहरूको भनाइ
1: भनेको उहाँले दोषी पनि देखाइदिनु भएको छ कि दोषी पत्ता लगाउनु पर्ने अवस्था छ
2: अब सरकारले छानबिन गरेर दोषी पत्ता लगाउनु पर्यो तर गणेश यादवलाई गोली हान्ने मान्छे चाहिँ एकजना प्रत्यक्ष दर्शीले भन्नुभएको छ मैले देखेको छु भनेर अब सरकारले के गर्छ मलाई थाहा छ
1: जस मधेस चाहिँ शान्त भयो आजदेखि त्यसो भए अब
2: मधेस शान्त र एकदम आफ्नो लगाइ फर्केको छ अब मधेसमा कुनै समस्या टेन्सन छैन
0: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइएमई ब्याङ्क सबैका लागि ब्याङ्क दिस होम इन्टरनेट

0: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाढगंगा एक बैरिया, कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।
7: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
8: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
7: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
8: लौ लौ, त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि।
9: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-00-79-85-26 र 98-470-82-790।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
3: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।
5: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
6: बोलबम धाममा गई 7 भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
5: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
6: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430,
5: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
6: सरिता थारो 98679-56612 तथा प्रसार समिति।
5: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
7: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
5: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 98664-37030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
8: सुन्नु न
9: भन न भन,
8: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
9: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
8: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
9: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
10: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
0: महाराजगंज नगरपालिकाको सार्वजनिक सूचना।
2: यस महाराजगंज नगरपालिकाको सार्वजनिक बाटो, सड़क, नाली तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा, पसल, ठेला, टंकी लगायतका संरचना तथा राखिएका निर्माण सामग्री यो सूचना प्रकाशित भएको मितिले 3 दिन भित्र अर्थात साउन 17 गते भित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिन्छ।
7: तोकिएको समय भित्र अतिक्रमण नहटाइएमा नगरपालिकाले प्रचलित कानून बमोजिम हटाउने तथा सो कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपहार गरिनेछ। साथै सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सुरक्षित नगर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।
0: अब्दुल कलाम नगर प्रमुख, महाराजगंज नगरपालिका नगर कार्यपालिकाको कार्यालय कपिलवस्तु।
11: हार्दिक निमन्त्रणा, उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यस महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान पीच हिमालय रिसोर्ट, बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिल वस्तु।
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.9 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदिङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहबा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहबा रोड कृषि विकास बैंकको अगाडि।
2: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85-26 र 98470-82-790।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15-291।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: समआदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भागीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिंग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलाशर तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98 4 71 22 430,
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 013,
1: सरिता थारो 98 6 79 056 12 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यसको कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
3: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
5: महाराजगंज नगरपालिकाको सार्वजनिक सूचना,
6: यस महाराजगंज नगरपालिकाको सार्वजनिक बाटो सड़क नाली तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा पसल ठेला टंकी लगायतका संरचना तथा राखिएका निर्माण सामग्री यो सूचना प्रकाशित भएको मितिले 3 दिन भित्र अर्थात साउन 17 गते भित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिन्छ।
7: तोकिएको समय भित्र अतिक्रमण नहटाइएमा नगरपालिकाले प्रचलित कानून बमोजिम हटाउने तथा सो कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपहार गरिनेछ। साथै सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सुरक्षित नगर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ।
5: अब्दुल कलाम नगर प्रमुख, महाराजगंज नगरपालिका नगर कार्यपालिकाको कार्यालय कपिलवस्तु।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
9: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
8: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
10: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
11: सम्पर्क ग्रीष्मा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक विराज कणे।
12: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
13: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
14: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
13: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
14: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
14: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
13: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
14: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
13: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
14: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
13: फिजियोथेरापी विशेषज्ञ सेवा,
14: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
13: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
15: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
16: ढुकाउनुहोस्, यस्तो बेला त अनु किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
17: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
16: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
5: प्रोप्राइटर नोने थारू।
17: सम्पर्क नम्बर 98144-49-450 र 98-73-31-393।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
18: युनाइटेड अस्पताल बारगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
19: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
18: हाड जोड्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
20: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधि द्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
21: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
22: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
23: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875783646।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
4: हार्दिक निमन्त्रणा, उद्योग व्यापार संघ कपिल वस्तुको आयोजनामा उद्योगी तथा व्यवसायहरूका लागि एक दिने कर तथा भन्सार सम्बन्धी प्रशिक्षण तालिम आयोजना गरिने भएको हुँदा यसको महत्वपूर्ण कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2083 श्रावण 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान 20 हिमालय रिसोर्ट, बाणगंगा नगरपालिका 4, ठाकुरापुर, कपिल वस्तु। सीय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण, उद्योग व्यापार संघ कपिल वस्तु।
1: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
0: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
5: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4, जितपुर, कपिल वस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ। अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग शक्ति तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।
3: चिन्ता र तनावबाट मुक्त, सजग, सक्रिय र सफल जीवनको लागि महामानव बुद्धले बुद्धत्व प्राप्तिका 45 वर्षावास समयमा दिनुभएका सन्देश ग्रहण गर्न आवश्यक छ भन्ने मूल सन्देश सहित सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz प्रत्येक सोमबार बिहान 5 बजेदेखि प्रसारण गरिँदैछ। कार्यक्रम बौद्ध जीवन, कार्यक्रम सञ्चालक चतुर्भुज पाण्डेको साथमा, सुन्न नभुल्नुहोला।

सामुदायिक रेडियो बुद्ध आवाजबाट प्रत्येक सोमबार बिहान 5 बजे प्रस्तुत गरिने कार्यक्रम बौद्ध जीवनमा म चतुर्भुज पाण्डे र प्राविधिक मित्र लक्ष्मण सापकोटाको हार्दिक अभिवादन। आज 2083 साल साउन 18 गते सोमबार, तद अनुसार 2026 अगस्त 3 श्रावण कृष्ण पञ्चमी। आजको यस दिवसको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। यस हप्ताका महत्वपूर्ण दिवसहरूमा श्रावण 23 गते शनिबार राष्ट्रिय भू संरक्षण दिवस रहेको छ। श्रावण 24 गते आइतबार अन्तर्राष्ट्रिय आदिवासी दिवस रहेको छ। यी दिवसहरूको सन्दर्भमा यस कार्यक्रमको तर्फबाट हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। अब आउ आजको मूल विषयमा छलफल गरौं। मैले गएको हप्ता सम्यक आजीविकाको बारेमा भगवान बुद्धले बताउनु भएको कुरा, बाढीको सन्दर्भको कुरा र हिंसाको सन्दर्भको कुराको बारेमा छलफल गर्यौं। हिंसाकै सन्दर्भमा हामीले हिंसाबाट आजीविका गर्न हुँदैन भने करुणा गर्नुपर्छ भन्ने विषयमा छलफल गर्दै थियौं। हिंसाकै सन्दर्भमा गएको हप्ता बताइएका कुरामा हामी थप कुरा यहाँ थप्न चाहन्छौ। थप कुरा के छ भने, मानव बेचबिखन तथा ओसार पसार गरेर बेचबिखन तथा ओसार पसार गर्नु र त्यसमा संलग्न गराउनु, यो पनि हिंसा नै हो। किनभने यहाँ जुन उद्देश्यले पठाइन्छ त्यो उद्देश्य भनेको गलत उद्देश्य हो, खरिद बिक्रीको उद्देश्य हो, शोषणको उद्देश्य हो। यसलाई हामी हिंसामा समावेश गर्न सक्छौ। त्यसो भएको हुनाले मानव बेचबिखन तथा ओसार पसार गरेर आर्जन गर्नु, देह व्यापार गर्नु, यो पनि हिंसा अन्तर्गत पर्छ। यस्तो गर्नु हुँदैन। यदि यी गर्न नहुने काम हुन् भने गर्न पर्ने र गर्न हुने काम के हुन्? गर्नु पर्ने र गर्न हुने काम भनेको मैत्री र करुणा हो। मैत्री र करुणा पूर्वक हामीले सेवा गर्नुपर्छ र यो सेवा हामीले अरू तरिकाबाट आर्जन गरिरहेका हुन्छौ। आर्जन गरिएको स्रोतबाट हामीले करुणा र मैत्री गर्नुपर्छ र व्यापार गर्दाखेरि, व्यवसाय गर्दाखेरि अथवा जागिर खाँदाखेरि, कृषि वा पशु सेवा गर्दाखेरि करुणा पूर्वक गर्नुपर्छ, मैत्री पूर्वक गर्नुपर्छ। पशुहरूको संरक्षण पनि, पशुहरूको पालन पोषण पनि, दूधका निम्ति गर्दाखेरि पनि मैत्री पूर्वक गर्नुपर्छ, मैत्री धारण गरेर गर्नुपर्छ। यसरी हामीले मैत्री भावना पूर्वक व्यवहार गर्नुपर्छ, करुणा पूर्वक व्यवहार गर्नुपर्छ। मैत्री भनेको के हो, करुणा भनेको के हो? मैत्री भनेको अरूको हित गर्नु मैत्री हो। यहाँ मैत्री र प्रेम, लौकिक प्रेम र यो आध्यात्मिक मैत्रीको बीचको फरक के हो? त्यहाँ कन्डिसन हुन्छ, यो शर्त भएमा अथवा त्यो शर्त मिलेन भने मैत्री हुँदैन। तर यहाँ जुन मैत्रीको कुरा गरिएको छ यो अनकन्डिसन हो, बिना शर्तको हो र यो कुनै सीमा छैन, अनन्त सीमा हो। यो बिना शर्तको प्रेम हो, बिना शर्तको मैत्री हो। यसमा स्वार्थ हुँदैन, बिना स्वार्थको हित हो, यो मैत्री हो। यदि कसैले हामी प्रति अहित गर्छ भने पनि हामी उसलाई पनि मैत्री नै गर्छौ, चिन्तनद्वारा, वाणीद्वारा र व्यवहारद्वारा मैत्री नै गर्छौ। हामी उसको अहित चिन्तन गर्दैनौ, उसका बारेमा अहित बोल्दैनौ र उसका बारेमा अहित गर्दैनौ। बरु हामी शत्रु नै रहेछ भने पनि उसको बारेमा हामी हित चिन्तन नै गर्छौ, हित बाणी बोल्छौ र उसका लागि हितकै कुरा गर्छौ, यो मैत्री हो। यसका निम्ति हामीले आफ्नो मनलाई विशुद्ध बनाउनु पर्छ, शुद्ध बनाउनु पर्छ। यदि मन शुद्ध छैन भने
हामी भित्र मैत्री जागरण हुँदैन। सामान्य लौकिक मैत्री, स्वार्थ मिसिएको मैत्री, सीमित मैत्री का कुरा त व्यावहारिक जीवनमा सबैले अपनाइरहेका छन्। यहाँ हामी जुन बिना शर्तको, बिना स्वार्थको, बिना सीमाको मैत्रीको कुरा गरिरहेका छौँ, अनन्त मैत्रीको कुरा गरिरहेका छौँ, यो मैत्रीका निमित्त आध्यात्मिक जागरण आवश्यक हुन्छ। यो मैत्रीका साथ व्यवहार गर्नुपर्छ। करुणा भनेको के हो? करुणा भनेको जो दुखी छन् उनीहरूलाई दुःखबाट मैले माथि निकाल्न कसरी सकुला भनेर चिन्तन गर्नु, यो करुणा हो। एउटा दुखता दुःख, जसलाई हामी शारीरिक वा प्रत्यक्ष दुःख वा भौतिक दुःख भन्न सक्छौँ। घाउ भइरहेको छ, दुखिरहेको छ, अथवा पेटमा कुनै समस्या छ, दुखिरहेको छ, रोग लागेको छ, दुखेको छ, यी दुःख जसलाई दुखता दुःख भनिन्छ, भौतिक दुःख, शारीरिक दुःख, प्रत्यक्ष दुःख, यी दुःखहरू। अनि यो पनि हामी अशक्ति, अज्ञान र अभावको दुःख भन्न सक्छौँ। हामीसित शक्ति छैन, औषधि टेबलमा छ, खाने शक्ति छैन, यो पनि अशक्तिको दुःख हो। रोग छ, हिँड्न सक्दैन, अशक्तिको दुःख हो। उपचार कहाँ गर्ने भन्ने थाहा छैन, यो पनि अज्ञानकै दुःख हो। तर त्यहाँसम्म जानको निमित्त आफूलाई चाहिने जुन आर्थिक हो त्यसको अभाव छ, यो अभावको दुःख हो। यी दुःखहरूलाई अशक्तिको दुःख, अज्ञानको दुःख र अभावको दुःखलाई हामी कता दुःख भन्न सक्छौँ। त्यसै गरेर अर्को दुःख छ विपरिणाम दुःख। विपरिणाम दुःखलाई हामी मानसिक र मनोवैज्ञानिक दुःख भन्न सक्छौँ। गुन्छ, दुःख लाग्छ, अप्रिय प्राप्त हुन्छ, दुःख लाग्छ, मैले भने जस्तो हुन्न, दुःख लाग्छ, अनुकूल हुन्न, दुःख लाग्छ, प्रतिकूल हुन्छ, दुःख लाग्छ, यस्तो नहोस् भन्यो त्यही हुन्छ, दुःख लाग्छ, यस्तो होस् भन्यो त्यो हुन्न, दुःख लाग्छ, साथीले धोका दिन्छ, मनमा दुःख लाग्छ, इष्टमित्रले धोका दिन्छन्, मनमा दुःख लाग्छ, मनिपुलेट गर्न खोजिरहेका छन्, त्यसमा दुःख लाग्छ, ए मनको वेदना पीडा बताउँछु भन्यो सुन्न कोही चाहन्नन्, दुःख लाग्छ। शारीरिक दुःख एक प्रकारको छ, मानसिक दुःख र मनोवैज्ञानिक दुःख अझ गहिरो छ। त्यसले हामीलाई अझ बढी चिन्तित बनाउँछ, अझ बढी रोगी बनाउँछ, अझ बढी कमजोर बनाउँछ। मान्छे डिप्रेसनमा जान्छन्, एन्जाइटिसमा जान्छन्, आत्महत्या गर्छन्। यो कुन दुःखको परिणामले जान्छन्? यो विपरिणाम दुःखको परिणामले जान्छन्। अनि अर्को दुःख छ संस्कार दुःख। संस्कार दुःख भनेको के हो? संस्कार दुःख भनेको आध्यात्मिक दुःख हो। जन्म मरण नै दुःख हो। जन्म पनि व्यक्ति संस्कारको कारणले जन्मन्छ, संस्कार नभई कोही जन्मदै जन्मन्, संस्कारको कारणले जन्मेका हुन्। संसारका जे जति प्राणीहरू छन् सबै संस्कारको कारण जन्मेका हुन्। ब्रह्मा पनि संस्कारको कारण जन्मेका हुन्। रूप ब्रह्मा मात्रै होइन, अरूप ब्रह्मा, ब्रह्माहरू पनि, देवताहरू पनि, सबै जे जति जन्मेका छन् सबै दुःख क्षेत्रमा जन्मेका छन्। दुःख क्षेत्र भनेको कुन हो? जन्म मरणको भाव चक्र, यो सम्पूर्ण दुःखै दुःख हो। यहाँ सुख छैन, आध्यात्मिक हिसाबले यहाँ सुख छैन। सुख भनेको त निर्वाण हो, मुक्ति हो। मुक्ति भएपछि मात्रै सुख हुन्छ। भगवान बुद्धले जुन मार्ग बताउनु भएको छ, मुक्तिको मार्ग, यो मार्ग भनेको मरेपछि मुक्ति पाइने होइन, मरेपछि फल पाइने होइन, अकालीको भनिन्छ यसलाई, अहिले नै फल पाइन्छ। यो त्यस्तो किसिमको मार्ग हो, मरेपछि फल पाउने होइन, अहिले नै फल पाइन्छ, अहिले नै मुक्ति भइन्छ। यस हिसाबले हामीले जुन दुःखको कुरा गरिरहेका छौँ, संस्कार दुःख, यी तीन प्रकारका दुःख मध्ये जुन प्रकारको दुःखलाई पनि हामीले हटाउन प्रयत्न गर्नुपर्छ, उसको दुःखलाई कम गर्ने प्रयत्न गर्नुपर्छ। जीविकाको यो एउटा तरिका अपनाउनु पर्छ। जीविका आर्जन गरिसकेपछि
यो यसका निमित्त चिन्तन बोली र यथार्थ व्यवहारमा प्रयोग गरेर उसले अर्थोपार्जन गर्नुपर्छ। छेरी उसले जुन अर्थोपार्जन गर्छ यो हो उसको सही आजीविका। अब हामी चोरी तर्फ जाउँ। चोरी गर्न हुन्न। भगवानले भन्नुभएको छ अदिन्ना दान बेरमणि सिक्खा पदं समाधि आमी। त्यसैले नदिएको वस्तु हामी जसको स्वामी हो त्यसले आफ्नो हिसाबले नदिएको वस्तु त्यो वस्तु उसले स्वेच्छापूर्वक दिन परो। सदा सहायतापूर्वक दिनुपर्छ। सदा सहायतापूर्वक लिनुपर्छ। सदा सहायतापूर्वक दिनु र सदा सहायतापूर्वक लिनु बाहेकका अरू सबै कुराहरू के हुन्? सदा सहायतापूर्वक दिनु र सदा सहायतापूर्वक लिनु बाहेकका सबै कुरा चोरी हुन्। अहिलेको कानूनले चोरीलाई कति समेटेको छ कति समेटेको छैन भन्ने दोस्रो प्रश्न हो। यदि कसैले सामा लिन्छ ब्याज तिर्दैन नतिर्ने नियतपूर्वक तिर्दैन यो पनि चोरी हो। यदि कसैले सामा लिन्छ कानूनले तोके भन्दा बढी ब्याज लिन्छ यो पनि चोरी हो। बजारी गर्छ चोरी हो। भ्रष्टाचार गर्छ चोरी हो। ठगी गर्छ चोरी हो। घाटेर व्यापार गर्छ चोरी हो। सबै चोरी हो। त्यसो भएको हुनाले यी सबै गलत तरिकाबाट जीविको उपार्जन गर्न हुँदैन। जीविका उपार्जन गर्न हुँदैन। यदि यो तरिकाबाट जीविका उपार्जन गर्न हुँदैन भने कसरी जीविका उपार्जन गर्नुपर्छ त? कसरी जीविका उपार्जन गर्नुपर्छ भने इमान्दार हुनुपर्छ। इमान्दार भएर जीविका उपार्जन गर्नुपर्छ। छ भने छ छैन भने छैन हो भने हो होइन भने होइन उसले यथार्थ भएर उसको जीविका उपार्जन गर्नुपर्छ। उपार्जनको सन्दर्भमा उसले समझदारी कायम गर्नुपर्छ। जिम्मेवार भएर काम गर्नुपर्छ। यो राष्ट्र बिग्रनुमा परिवार बिग्रनुमा समाज बिग्रनुमा हामीले दोष अरूलाई दिन्छौं। गल्ती हामी पनि गरिरहेका हुन्छौं। आफ्नो गल्तीलाई सच्याउने प्रयास गर्नुपर्छ। यसरी जीविका उपार्जन गर्नुपर्छ। हामीले इमान्दारी समझदारी जिम्मेदारी र बहादुरीलाई ग्रहण गर्नुपर्छ अनि जीविका उपार्जन गरेको वस्तुलाई दान गर्नुपर्छ। यसरी हामी जीविका उपार्जन गर्नुपर्छ। यो हो चोरी गर्न हुँदैन बिना चोरीको जीविका उपार्जन। चोरी गर्न नहुने जीविका उपार्जनको विधि हामीले गर्यौं। हिंसा गर्नु हुँदैन चोरी गर्नु हुँदैन। चोरी अन्तर्गत जसको जुन वस्तु हो त्यो वस्तु दिनेले सदा सहायतापूर्वक लिनु र सदा सहायतापूर्वक दिनु। लिनेले पनि सदा सहायतापूर्वक लिनुपर्छ। ढाँटेर लिने होइन लिने होइन छलेर लिने होइन झुक्क्याएर लिने होइन। दिनेले पनि सदा सहायतापूर्वक दिनुपर्छ। ढाँटेर दिने होइन छलेर दिने होइन झुक्क्याएर दिने होइन यथार्थ दिने हो। यसदेखि बाहेकका सबै कुराहरू चोरी हुन्। यी चोरी कर्मबाट विरत रहनुपर्छ अलग रहनुपर्छ र जोडिनुपर्छ के बा इमानदारी जिम्मेदारी समझदारी र बहादुरीमा जोडिनुपर्छ। र उसले कमाएको आम्दानीबाट उसले दान गर्नुपर्छ। दान गर्दाखेरि सम्पूर्ण रकम दान गर्ने होइन सम विभाजन गरेर दान गर्नुपर्छ। उसले आफ्नो आश्रित परिवार बुवा आमा श्रीमान श्रीमती छोराछोरी यिनीहरूको भरण पोषणका निमित्त रकम विभाजन गर्नुपर्छ। उद्योग व्यापार व्यवसाय जुन छ त्यसलाई अगाडि बढाउनका निमित्त त्यसमा लगानी गर्नका निमित्त रकम विभाजन गर्नुपर्छ। यसका निमित्त रकम विभाजन गर्नुपर्छ अनि उसले पिछेमा आउने खतराका निमित्त त्यसबाट बस्नका निमित्त पनि रकम छुट्याउनुपर्छ। त्यसपछि
उसले यसरी रकम विभाजन गरिसकेपछि उसले दान गर्नुपर्छ, दानका निमित्त पनि रकम छुट्याउनु पर्छ। यसरी उसले भरण पोषणका लागि आफ्नो उद्योग व्यापार व्यवसायलाई अगाडि बढाउनका निमित्त उद्योग व्यापार व्यवसायलाई अगाडि बढाउनका लागि र भविष्यको आवश्यकता पूर्ति गर्नका लागि रकम छुट्याउनु पर्छ र दानका निमित्त पनि उसले रकम छुट्याउनु पर्छ, उसले रकम विभाजन गर्नुपर्छ। यो रकम मैले दानका लागि राखेँ, यो रकम भरण पोषणका लागि राखेँ, यो रकम मैले उद्योग व्यापारका निम्ति भविष्यको उद्योग व्यापारका लागि फस्टाउनका निमित्त राखेँ, यो रकम मैले अकस्मात कुनै समस्या पर्ला त्यसका निमित्त मैले यो रकम राखेँ भनेर छुट्याउनु पर्छ। अहिले सहकारीमा बैंकहरूमा पनि यो नियम छ, वित्तीय संस्थाहरूमा पनि यो नियम छ, यसरी नै चलेका छन्। अनि मिथ्याचार, काममा मिथ्याचार गर्नु हुँदैन, अघि पनि बताइयो, काममा मिथ्याचार गर्नु हुँदैन, त्यसबाट जीविकोपार्जन गर्नु हुँदैन, खुसी आफ्ना खुसीले देह व्यापार गर्न हुँदैन, हिसाबले यौन कर्म गर्न हुँदैन, यसबाट जीविकोपार्जन गर्न हुँदैन, त्यो जीविकापार्जन गर्न नहुने विषय हो। अनि गर्नुपर्छ के त, संयमित हुनुपर्छ, इन्द्रियमा संयम राख्नुपर्छ। इन्द्रियमा संयम राख्नुपर्छ भनेको के हो, कान नाक जिब्रो शरीर यी पाँच ज्ञानेन्द्रिय भए, मनसित छ ज्ञानेन्द्रियहरू भए, यी छ ज्ञानेन्द्रियहरूको यिनको कामलाई हामी गलत ठाउँमा प्रयोग गर्नु हुँदैन। आँखाले हेर्ने कुरामा हामी संयमित हुनुपर्छ, के हेर्ने के नहेर्ने, कुनै कुरामा हामी संयमित हुनुपर्छ, के सुन्ने के नसुन्ने, के सुनाउने के नसुनाउने, यसमा संयमित हुनुपर्छ। अनि हामीले गर्ने जुन जिब्रो छ, जिब्रोले खानेकुरामा हामी संयमित हुनुपर्छ, के खाने के नखाने, के खुवाउने के नखुवाउने, यसमा पनि संयमित हुनुपर्छ। शरीरका कुरामा हामी संयमित हुनुपर्छ, यसरी अरूको हित चिन्तनका साथ हामीले संयमित भएर आफ्नो जीविका पार्जन गर्नुपर्छ। कामित मिथ्याचार गर्न हुँदैन भने हामी यी कुराहरूबाट हामी सजग हुनुपर्छ, यी कुराहरूमा सजग रहेर हामीले जीविकोपार्जन गर्नुपर्छ, सम्यक आजीविका अपनाउनुपर्छ। यो काम मिथ्याचारबाट बस्ने सम्यक आजीविका हो, संयमित हुनुपर्छ। र अब पञ्चशील अन्तर्गतकै अर्को कुरा बताइएको छ, सुरा मेरय मज्जब पमाद ठान बेरमणि शिखा पदं समाधियामि। सुरा भनेको रक्सी, मेरय भनेको जाँड, सुरा मेरव मज्जब भनेको लागु पदार्थ, र पमाद भनेको बेहोसी गराउने, चित्तलाई कमजोर बनाउने, दूषित बनाउने कुनै पनि कुरा, लघु पदार्थ होला अथवा सुर्ती होला अथवा चुरोट होला, खैनी बिडी आदि जे जति कुराहरू छन् जसले हामीलाई अहित गर्छन् र हाम्रो चित्तलाई जसले कमजोर बनाउँछन्, ती सबै कुरा यिनको सेवन गर्ने र यिनको व्यापार व्यवसाय गर्ने, व्यापार व्यवसाय गर्ने र यिनको उत्पादन गर्ने पनि हुँदैन। व्यभिचारको कार्य र यी अनुचित खाद्य पदार्थको कार्य यसमा संलग्न हुँदैन। मैले त रक्सी खाएको छैन तर रक्सी बेच्छु, अरूलाई मैले बेहोसी बनाउँछु, लघु पदार्थ बेच्छु, चुरोट बेच्छु, खैनी बेच्छु,
अरूको शरीरलाई अहित हुने कुरा बेच्छु, अरूको मस्तिष्कलाई कमजोर बनाउने कुरा बेच्छु, अरू शिथिल हुने कुरा बेच्छु, बिक्री गर्छु, त्यसको उत्पादन गर्छु भने यो जीविका मिथ्या जीविका हो, गलत आजीविका हो। यसरी गलत आजीविका गर्नु हुँदैन। उत्पादनकर्ताले उत्पादन गर्नु हुँदैन, यताले बेच्नु हुँदैन, यसको विज्ञापन गर्नु हुँदैन, यसको प्रचार प्रसार गर्नु हुँदैन। अनि के गर्नुपर्छ त, के गर्नुपर्छ भने संयमित भएर हामीले अरूको स्वास्थ्यका निमित्त अरूको चित्तलाई प्रयास गर्ने खालको प्रेरणा दिनुपर्छ, त्यस्ता वस्तु उत्पादन गर्नुपर्छ, त्यस्ता वस्तु बिक्री गर्नुपर्छ र त्यस्ता वस्तुको मार्केटिङ गर्नुपर्छ र त्यसबाट जीविका उपार्जन गर्नुपर्छ। जस्तो कि कुनै व्यक्तिलाई हामी ऊ कमजोर छ, तिमीले उसलाई भन्यौ तिमीले दैनिक तुलसी पत्र खाने गर, हामीले उसलाई तुलसी पत्र उत्पादन गर्यौं, तुलसी पत्र दियौं, मानसिक स्वास्थ्यका निमित्त तुलसी पत्र उपयुक्त हुन्छ, तर यो पनि आवश्यकता भन्दा बढी खाँदा यसले पनि अहित गर्छ, त्यसो भएको हुनाले यसको पनि सीमा तोकेर हामीले दिनुपर्छ, ब्राह्मी खुवाउन सक्छौ भन्न सक्छौ हामी, तर यसको पनि सीमा छ, यो पनि आवश्यकता भन्दा बढी खान हुँदैन। हामीले यसरी कसैको पनि मनलाई कमजोर हुने खालको, मन रोगी हुने खालको वस्तु उत्पादन गर्न, बिक्री वितरण गर्न र त्यसलाई अरूलाई प्रेरित गर्न हुँदैन, यसबाट हामी बच्नु पर्छ। यो हो सही आजीविका। हामीले सही आजीविकाको सन्दर्भमा अहिलेसम्म बाढीबाट हुने गलत आजीविकाबाट हामी बच्नुपर्छ, सही बाढीबाट हामीले जीविका आर्जन गर्नुपर्छ भन्ने विषयमा छलफल गर्यौं। हामीले हिंसाबाट विरत रहेर प्राणीहरूको संरक्षण गरेर मैत्रीपूर्ण व्यवहार गरेर र करुणा गरेर जीविको उपार्जन गर्न पर्छ भन्ने विषयमा र हामीले अर्काको वस्तु नदिइकन लिन हुँदैन, सदा सहायतापूर्वक दिनु, सदा सहायतापूर्वक लिनु बाहेकका अरू सबै कार्यहरू चोरी हुन्, हामीले सदा सहायतापूर्वक लिनुपर्छ, सदा सहायतापूर्वक दिनुपर्छ, सदा सहायतापूर्वक दिनु र सदा सहायतापूर्वक लिनु भन्नाले उत्पादनको कुरा, बिक्री र वितरणको कुरा र सेवाको कुरा, हामीले यसलाई गर्नुपर्छ भन्यौ। हामीले गलत कामबाट, काम वासनाको प्रयोग गरेर व्यक्तिलाई उत्तेजित हुने खालका वस्तुहरू उत्पादन गर्नु, बिक्री वितरण गर्नु हुँदैन र व्यक्ति संयमित हुने खालका, शान्त हुने खालका वस्तुहरू बिक्री वितरण उत्पादन गर्नुपर्छ भन्ने विषयमा छलफल गर्यौं र हामीले गलत खाद्य वस्तु जसले शरीर मन मस्तिष्कलाई कमजोर बनाउँछन् ती वस्तुहरू उत्पादन गर्न हुन्न भन्ने विषयमा छलफल गर्यौं र हामीले चोरीकै सन्दर्भमा एउटा थप कुरा के पनि जोड्न सक्छौं भने लेमा काम गर्ने कर्मचारीले चोरी गर्नु पनि चोरी हो, किनभने त्यो व्यक्ति त्यहाँ इमानदार छैन। राष्ट्र निर्माण गर्ने काममा उसको पनि त जिम्मेवारी हो, उसले त्यहाँ के निर्वाह गरेको छ, उसले के त्यसलाई सही तरिकाले
निर्वाह गरेको छ। यदि गरेको छैन भने त्यो पनि उसको चोरी हो। चोरी केवल वस्तु चोर्नु मात्रै होइन, सेवामा ठगी गर्नु पनि चोरी नै हो। मजदुरहरूले श्रम गर्दाखेरि 3 दिन हुने कामलाई 5 दिन लगाउने प्रयास गर्छन् भने यो पनि चोरी हो। यही प्रसङ्गसितै सम्यक आजीविकाको सन्दर्भ यही समाप्त हुन्छ। हामी आउने सोमबार नयाँ विषयवस्तु लिएर यहाँ समक्ष उपस्थित हुनेछौँ। यो कार्यक्रम सुनिदिनु भएकोमा हामी यहाँलाई हार्दिक धन्यवाद दिन्छौँ। प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र लक्ष्मण सागकोटालाई हार्दिक धन्यवाद दिँदै म चतुर्भुज पाण्डे यस कार्यक्रमबाट बिदा हुन्छु। सबैको मंगल होस्, सबैको मंगल होस्, सबैको मंगल होस्।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-2430
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013
1: सरिता थारू 98679-0612 तथा प्रचार समिति
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाई।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.4 मेगाहर्ज।

0: आज विक्रम सम्बत 2083 साल साउन 18 गते सोमबार श्रावण कृष्ण पञ्चमी 3 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सुस्तामा फेरि तनाव, मन्त्रीका 22 थरी सल्लाहकार, मन्त्रीको अधिकार बढ़ाउँदै कानून मन्त्री, उपभोक्तालाई उपहारले लुभ्याएर कर छली नियन्त्रणको प्रयास, खाली सिलिण्डर बोकेर लाइनमा उपभोक्ता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको हिन्दू मुस्लिम नमूना जोड़ी शीर्षकको शुभ समाचार।
0: तीन वर्ष एक अर्काको धर्मलाई बुझ्दै परिवारको विश्वास जित्दै र समाजको सम्मान गर्दै अघि बढ़ेको प्रेम अन्तत विवाहमा परिणत भयो। हिन्दू परिवारकी पद्मा श्रेष्ठ सना र मुस्लिम समुदायका रिजाउल मुस्तफा मंजरी रिजाले भागेर होइन परिवारको सहमति, आशीर्वाद र आफन्त तथा समाजका अगुवाको उपस्थितिमा 2069 फागुन 21 गते वैवाहिक जीवन शुरू गरे। फरक धर्मका कारण प्रेम सम्बन्ध लुकाउने वा परिवारसँग विद्रोह गर्ने बाटो रोज्नुको सट्टा उनीहरूले संवाद, धैर्य र विश्वासलाई रोजे। आज उनीहरूको दाम्पत्य जीवन सफल, अन्तर्धार्मिक विवाहको उदाहरण मात्र होइन सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको प्रेरणादायी कथा बनेको छ। नेपालगंज उपमहानगरपालिका 11 ईदगाह रोडमा बसोबास गर्ने रिजाउल र पद्माको भेट एक साझा साथी मार्फत भएको थियो। संयोगवश पहिलो भेटमै उनीहरूको कुराकानी धर्मको विषयमा केन्द्रित भयो। शुरूमा आफूहरू एकअर्काको धर्मप्रति सहज नभएको उनीहरू स्वीकार गर्छन्। फरक संस्कार, फरक परम्परा र समाजले बनाएका पूर्वाधारका कारण उनीहरूलाई एकअर्कालाई बुझ्न समय लाग्यो। सिकाई र बुझाइको यात्रा 3 वर्ष बित्यो। उनीहरूले एकअर्काका धर्मबारे पढे, छलफल गरे र त्यसको मूल मर्म बुझ्ने प्रयास गरे। रिजाउलका अनुसार यही अवधिमा उनीहरूले महसुस गरे कि धर्मका नाम, भाषा र ग्रन्थ फरक भए पनि तिनले दिने सन्देश एउटै छ। कुरान र गीताका शिक्षामा मानवता, सत्य, प्रेम र सदाचारको भावमा समानता भेटिएपछि उनीहरूले आफ्नो सम्बन्धलाई प्रेमका रूपमा स्वीकारे। प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गर्दा उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता परिवारको प्रतिक्रिया कस्तो आउला भन्ने थियो, तर यसको पनि समस्या भने रहेन।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पश्चिम नवलपरासी स्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउनु भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले आइतबार त्यो भत्काएको स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। स्थानीयका अनुसार नारायणीको बाढ़ी पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको माटोको तटबन्ध सादा पोशाकमा कोदालो बोकेर आएका भारतीय सुरक्षाकर्मीले भत्काउन शुरू गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए। आफ्नो भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको भन्दै सुस्ताका बासिन्दाले आक्रोश बोकेका हुन्। भनावन भएपछि त्यहाँ खटिएका नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाई बुझाई गरेर विवाद मिलाउने प्रयास गरेका थिए। भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको देखेपछि हामी एकजुट भएर प्रतिकारमा उत्रेका हौं, स्थानीय सरार शाहले भनेका छन्। कोदालो लिएर आएका भारतीयले तटबन्ध भत्काउन थालेपछि विरोध गरेका हुन्। त्यही क्रममा तनाव बढ़ेको हो उनले बताएका छन्। उनका अनुसार विवाद शुरू भएपछि सशस्त्र प्रहरीले साम्य बनाएको थियो। आफ्नो भूमिमा विदेशी सुरक्षाकर्मीको हस्तक्षेप हेरेर बस्न नसकेको उनले बताएका छन्। शाहले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। नारायणीमा निर्माण भइरहेको तटबन्धमा भारतीयले रोक लगाएपछि बस्ती जोगाउन स्थानीयले माटोको तटबन्ध बनाएका थिए। पक्की तटबन्ध निर्माणमा भारतीयले रोक लगाएपछि बाढ़ीको जोखिम कम गर्न स्थानीयले अस्थायी रूपमा माटो थुपारेर तटबन्ध बनाएकामा सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले त्यसलाई खनेर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताएका छन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले माटोको तटबन्धका विषयमा भारतीय सुरक्षाकर्मी र स्थानीय बीच विवाद भएको बताएका छन्। दुवै पक्षबीच सोमबार छलफल गरेर समस्या समाधान गरिने उनले बताएका छन्। पश्चिम नवलपरासी स्थित नेपाल भारत सीमामा 16 स्तम्भ छन्। जिल्लाको सोनहीदेखि कुडियासम्म यस्ता सीमा स्तम्भ छन्। तर सुस्ताको 24 किलोमिटर क्षेत्रमा भने सीमा स्तम्भ छैन। सीमा स्तम्भ नभएका ठाउँमा खोला रूख वा अन्य जैविक सिमानाको भर पर्दा जोत भोकका विषयमा सीमावर्ती क्षेत्रका नागरिकबीच पटक पटक विवाद हुँदै आएको छ। नेपाल भारतको विवादित भूमिमा अहिले सिमलको रूखलाई सीमा स्तम्भका रूपमा मानिँदै आएको छ। 2 महिना अघि पनि भारतीय सीमा सुरक्षा बलले तटबन्धको काममा अवरोध पुर्याएको थियो। गत 17 जेठमा नेपाली भूमिमा प्रवेश गरेको भारतीय एसएसबीको टोलीले सुस्ता 5 ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निर्माण गरिरहेको तटबन्धको काम रोक्न भनेको थियो। 2 महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत आइतबार नेपाल छिरेर भत्काइदिए। स्थानीयले प्रतिकार गर्दा विवाद बढ़ेको छ। सुस्तामा फेरि तनाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: मन्त्रीका 22 थरी सल्लाहकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। उक्त प्रस्ताव हाल मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ। मन्त्री परिषदले पास गरेपछि प्रस्ताव कार्यान्वयनमा जानेछ। मन्त्रालय स्रोतका अनुसार पूर्वाधार मन्त्रीले 22 थरी सल्लाहकार सहित आफ्नो सचिवालयमा 39 जनासम्म सदस्य राख्न सक्नेछन्। 22 थरी मध्ये विज्ञ सल्लाहकारमा सचिव सरहका 1 र सहसचिव सरहका 1 रहने ती विज्ञ सल्लाहकार स्थानीय पूर्वाधार तथा झोलुङ्गे र खानेपानी तथा ढल व्यवस्थापन सम्बद्ध हुन सक्ने व्यवस्था गरिएको छ। उपसचिव सरहका 4 सल्लाहकार राख्न पाउने व्यवस्था गरिएको छ, जो सड़क पुल भवन तथा आवाससँग सम्बन्धित हुनुपर्नेछ। यसैगरी मन्त्रीले शाखा अधिकृत सरहका 16 सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। त्यसमा हाइवे पूर्वाधार, आर्किटेक्ट, स्ट्रक्चरल र स्यानिटरी सरसफाई सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। यसैगरी अन्य सल्लाहकारमा वातावरण इन्जिनियरिङ, तथ्याङ्क शास्त्र, जियोमेट्रिक इन्जिनियरिङ, नापी, वन तथा जलवायु परिवर्तन, जनसम्पर्क, प्रेस, प्रशासन, जेसी, लैंगिक समानता, जियो टेक्नोलोजी, जियोलोजी, हाइड्रोलोजी तथा एआईसँग सम्बन्धित हुनुपर्ने व्यवस्था गरिएको छ।
2: सरकारले कानून आयोगको स्वरूप फेर्ने गरी प्रचलित ऐन संशोधन गर्न लागेको छ। यसका निम्ति कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ। यस्तो मस्यौदा विधायन ऐन 2081 दफा 6 उपदफा 2 बमोजिम सर्वसाधारणको रायोका लागि प्रकाशन गरिएको छ, जसले कानून आयोगको वर्तमान स्वरूप फेर्ने प्रस्ताव गरेको छ। प्रचलित ऐन अनुसार कानून आयोगको अध्यक्ष स्वतन्त्र हुन्छन्। नेपाल सरकारले सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा हुने योग्यता पुगेका व्यक्ति मध्येबाट नियुक्त गरेको व्यक्ति कानून आयोगको अध्यक्ष हुने व्यवस्था प्रचलित ऐनको दफा 4 रहेको छ। ऐन अनुसार नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा रही कायम गरिसकेको वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतले कम्तीमा 15 कानून व्यवसायको रूपमा काम गरेको वा कानूनको अध्यापन अनुसन्धान तर्जुमा वा कानून न्यायको क्षेत्रमा कम्तीमा 15 अनुभव हासिल गरेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति उपाध्यक्ष हुन्छन्। कानून आयोगको यस्तो स्वरूप बदल्ने गरी विधेयकको मस्यौदा तयार भएको छ। सरकारले स्वतन्त्र व्यक्ति अध्यक्ष नियुक्त गर्ने व्यवस्था बदलेर मन्त्री नै कानून आयोगको अध्यक्ष रहने गरी विधेयक बनेको छ। यो ऐनमा रूपान्तरित भए कानून आयोगको नेतृत्व प्रत्यक्ष रूपमा सरकारको राजनीतिक नेतृत्वमा रहनेछ। प्रस्तावित विधेयकको दफा तीनमा नेतृत्व चयनको विषय छ, जसले प्रचलित ऐनको दफा चारलाई संशोधन गरेर आयोगको अध्यक्ष कानून न्याय तथा संसदीय मामिला मन्त्री हुने भनिएको छ। कानून आयोगको अध्यक्ष कानून मन्त्रीलाई नै बनाएर यसको कार्यक्षेत्र विस्तार गर्दै गर्दा आयोगमा रहने उपाध्यक्ष र सदस्यहरूको जिम्मेवारी विस्तार गर्ने गरी विधेयक ल्याइएको छ। उपाध्यक्षको भूमिका आयोगको दैनिक काम समन्वय गर्ने, अध्यक्षले तोकेका जिम्मेवारी निर्वाह गर्ने भनिएको छ। विधेयक अनुसार आयोगमा उपाध्यक्ष र सदस्य पूर्णकालीन पदाधिकारी हुनेछन्। कानून आयोगले सरकारकै विधेयकको समीक्षा गर्ने भएकाले मन्त्री अध्यक्ष हुँदा यो काम प्रभावित हुन सक्ने भनेर आउने तर्क ख्याल गर्दै उपाध्यक्षको अधिकार क्षेत्र पनि विस्तार गर्ने प्रस्ताव गरिएको छ। साथै कानून आयोगको कार्यक्षेत्र थप विस्तार गर्ने प्रस्ताव छ। कानून कार्यान्वयनको मूल्यांकन गर्ने, नेपाल कानून सूचना प्रणाली सञ्चालन गर्ने, प्रदेश तथा स्थानीय तहका कानूनहरूको अध्ययन र पुनरा अवलोकन गर्ने विषय विधेयकमा समेटिएको छ। अन्तर्राष्ट्रिय सन्धिहरूको अध्ययन गरी सरकारलाई सिफारिश गर्ने अधिकार पनि थपिँदैछ। फेरिँदै कानून आयोगको स्वरूप, मन्त्रीको अधिकार बढ़ाउँदै कानून मन्त्री शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: उपभोक्तालाई उपहारले लोभ्याएर कल छरी नियन्त्रणमा सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राजस्व संकलन वृद्धि र करछली नियन्त्रणका लागि अनेक उपाय अपनाउँदै आएको सरकारले अहिले उपभोक्तालाई उपहारले लोभ्याउने कार्यक्रम ल्याएको छ। सरकारले उपभोक्तालाई सामान खरिदको बिजक बिल मार्फत 1 लाखदेखि 10 लाख रूपियाँसम्मको उपहार दिने व्यवस्था गरेर करछली नियन्त्रणमा नयाँ तरिका अपनाएको हो। हाल बजारमा सामान किन्ने क्रममा उपभोक्ताले बिल माग्दा पनि व्यवसायीहरूले दिने गरेका छैनन्। केही व्यवसायीले त बिलको सट्टा भिजिटिङ कार्ड मात्र थमाउने गरेका छन्। सामान बिक्रीको बिल नै नलिई थोरै नाफा खाई मुलुकको कर प्रणाली र उपभोक्तालाई गुमराहमा राखेर व्यापार गर्दै आएका व्यवसायलाई सरकारको यो उपायले केही असहज बनाउने देखिएको छ। बजार अनुगमनका क्रममा व्यापारीबाट हुने यस्तो प्रवृत्तिको सुईको पाएको आन्तरिक राजस्व विभागले करछली नियन्त्रण र वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। बिल बुझाएकै आधारमा 1 लाखदेखि 10 लाख रूपियाँसम्म पाउने यस आकर्षक उपहार योजनामा उपभोक्तालाई सहभागी गराएर बढ़ीभन्दा बढ़ी राजस्व उठाउने नयाँ उपाय अपनाएको विभागले देशभरका सम्पूर्ण सरकारवालालाई अनिवार्य रूपमा बिल लिन आह्वान गरेको छ। यस योजनालाई सफल बनाउन विभागले सार्वजनिक सूचना जारी गर्दै विभिन्न माध्यमबाट नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सकल बिल दर्ता गराउन आग्रह गरेको छ। विभागका उपमहानिर्देशक एवं सहसचिव जनकराज शर्माले यस्तो जानकारी गराएका हुन्। उपभोक्तालाई उपहारले लोभ्याएर कर छली नियन्त्रणमा सरकार शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको हो।
2: राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दशैं तिहार नजिकै जाँदा त्यसै पनि मूल्य वृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायीहरूले मूल्य बढ़ाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाकले बढ़ेको उपभोक्ता कर्मीको गुनासो छ। 3 महिनामा चामलको मूल्य बोरामै 400 वृद्धि भएको छ। 2 महिनामा चिनी प्रति किलो 20 रूपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अण्डा प्रति क्रेट 600 पुगेको छ। भारतबाट खरिद गरिने धानको मूल्य नै निरन्तर बढ़िरहेकाले चामल पनि महँगिएको नेपाल चामल तेल दाल उत्पादक संघका सदस्य विभुर अग्रवालले बताएका छन्। भारतमा धान किन्दा प्रति क्विन्टल 900 भारूसम्म बढ़ेको छ। टुवानी भाडा लगायत जोड्दा चामलको बजार मूल्य महँगो भइहाल्छ उनले बताएका छन्। चामल, तेल, चिनी, तरकारी लगायत उपभोग्य वस्तुमा निरन्तर मूल्य वृद्धि भइरहेको छ भने ग्यास सहजै उपलब्ध हुन छाडेको छ भने बिजुली खपत र राइड सेयरिङ मार्फत हुने ढुवानीमा समेत सरकारले भ्याट लगाएको छ। राजनीतिक सरगर्मी बीच महँगी नियन्त्रणमा छैन सरकारको चासो, मारमा उपभोक्ता शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्दलले गत बिहिबार एक औपचारिक कार्यक्रममा भने सैनिक कल्याणकारी कोषबाट राष्ट्रिय विकासमा योगदान पुग्ने गरी खर्च गर्ने विकल्प खोजिरहेका छौं। उनका अनुसार सेनाका सकल दर्जा अवकाश प्राप्त सैनिक र आश्रित परिवारको वृहत हितका लागि स्थापित सैनिक कल्याणकारी कोषको रकम अब विभिन्न उद्योगमा लगानी हुने भएको छ। लगानीको विकल्पका रूपमा सेनाले सौर्य ऊर्जा क्षेत्रलाई रोजेको हो। अहिले सेनाको कल्याणकारी कोषमा करिब 97 अर्ब रूपियाँ जम्मा भइसकेको छ। त्यसमध्ये विभिन्न ब्यांकमा करिब 91 अर्ब नगद मौजदात र करिब 6 अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको छ। कोषको आमदानीको 90% खर्च गर्न पाउने व्यवस्था रहेको सैनिक मुख्यालय भद्रकालीले जनाएको छ। ऊर्जा प्लान्टमा सेना शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: आन्तरिक विवाद र महाधिवेशनको रस्ता कसैबीच